0: विधि द्वारा उपचार र बिना चिरफार उपचार
1: डाक्टर द्वारा दिइने सेवाहरू
2: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
1: बिना टाका प्रभावकारी उपचार
0: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
1: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
0: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज
1: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
3: बिरामी जाँच निमित्त यही असार 12 गते शुक्रबार
2: दिव्य फार्मेसी कुराई 15 सड़क विभाग रोड सम्पर्क फोन नम्बर 0825904110 मोबाइल नम्बर 9848728913 9848826163 र 9805912871
4: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
0: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
0: बाङ्गा टिङ्गा दाँत मिलाउने
6: शल्यक्रिया गरेर दाँत निकाल्ने
0: खाली ठाउँमा दाँत भर्ने
6: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने
0: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
6: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 9857843123
7: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
8: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
7: अन्य सेवाहरू
5: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
10: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 0825166694 सम्पर्क मोबाइल नम्बरहरू 9857830145 9478830153 र 9869414
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पाइल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 विपिसोक दाङ सम्पर्क फोन नम्बर 9866161694
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
15: सूचना आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यही मिति 2083 साल असार 1 गतेदेखि 5 गतेसम्म लुम्बिनी प्रदेशको राजधानी देउखरी उपत्यका स्थित राप्ती गाउँपालिका वडा नम्बर 3 श्री चौरमा भूमि पर्व भव्य तथा सभ्य रूपमा धूमधामका साथ आयोजना गरिँदैछ। उक्त कार्यक्रममा हरेक दिन बिहान 11 बजेदेखि साँझ 7 बजेसम्म भूमि नाच प्रस्तुत गरिनुका साथै मगर भाषा कला संस्कृति परम्परा तथा संस्कार सम्बन्धी विशेष प्रस्तुति छलफल र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै मगर समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि मगर सांस्कृतिक भवन निर्माण अभियानमा समेत सबैको साथ सहयोग र हातीमालो रहने विश्वास लिएका छौ। तसर्थ सम्पूर्ण मगर समुदाय तथा संस्कृति प्रेमी महानुभावहरूलाई उपस्थिति भई कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। भाषा कला र संस्कृतिको संरक्षण गरौं, मगर सांस्कृतिक भवन निर्माणमा हातेमालो गरौं। आयोजक नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति, सह आयोजक नेपाल मगर संघ राप्ती गाउँपालिका समिति, देउखुरीदाङ।
16: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
17: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
16: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
15: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
19: अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै।
9: यदि तपाईलाई शरीर चिलाउने दाग, दुबी, पुरानो घाउ, डन्डी फोर, चाया पोतो, कपाल झर्ने समस्या, सोरायसिस, एलर्जी तथा फंगल संक्रमण, महिला तथा पुरुषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्।
19: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल एमबीबीएस एमडी नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ।
9: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 11 बजेदेखि बेलुका 6 बजेसम्म।
19: स्थान राधे कृष्ण लाइफ केयर फार्मेसी, कोराही 15 तुलसीपुर चौक, दाङ।
3: सम्पर्क मोबाइल नम्बर 9649488840 र 9802609961।
9: स्वास्थ्यमा लापरवाही होइन, समयमै विशेषज्ञको सल्लाह लिनुहोस्।
20: होइन भाइला, लखर लखर कहाँ हिनेस्?
21: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
21: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
21: ल ल काका गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 30 गते शनिबार, सन 2026 जून 13 तारीक अधिक जेठ कृष्ण पक्षको त्रयोदशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको दाङको रेडियो बंगला चुली 91.7 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश।
0: रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय सँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन।
1: विश्वकप फुटबलको रौनक थपिँदै ठूलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ़दो, सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
4: पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सृजना हुन्छ।
0: स्पेस एक्स औपचारिक रूपमा शेयर बजारमा प्रवेश, एलन मस्क विश्वको पहिलो खर्बपति बने।
1: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो, अहिले बिहान पाउने 7 बजे अमेरिका र पाराग्वेले खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर गरेको छ। न्यायाधीशद्वय टेक प्रसाद ढुङ्गाना र शान्ति सिंह थापाको संयुक्त इजलासले जेठ 29 गते संक्षिप्त आदेश जारी गर्दै निगमको संचालक सदस्य नियुक्ति प्रक्रियामा मनपरी गरिएको भन्दै यही वैशाख 31 गते गरिएको नियुक्ति निर्णयलाई हिजो बदर गरिदिएको हो। अदालतले सुशासनको मूल्य र मान्यता विपरीत भएको ठहर गर्दै योग्यता क्रमका आधारमा पुनः निर्णय गर्न सरकारका नाममा परमादेश समेत जारी गरेको छ। सर्वोच्चको आदेशमा भनिएको छ, अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसारका उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यता विपरीत नहुने गरी स्पष्ट आधार र कारणसहित पुनः निर्णय गर्न विपक्षीहरूका नाममा परमादेश जारी गरेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यतै सर्वोच्चको अर्को आदेश पनि छ। सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्दकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनको मानवाधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले भनेको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको मागमा भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चले सेनामा समायोजन हुन नसकेका व्यक्तिहरूलाई सरकारी दस्तावेजमा अयोग्य र बहिर्गमित शब्द प्रयोग नगर्न पनि परमादेश गरेको छ। सशस्त्र द्वन्द्वमा समावेश बाल सैनिकहरूलाई सरकारले दिएको आर्थिक राहत पर्याप्त नभएको पनि सर्वोच्चले जनाएको खबर कान्तिपुरले लेखेको छ। यस्तै हिजै नै सर्वोच्च अदालतले कर्मचारी संगठन खारेजीको आदेशलाई अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ। कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खुल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको हो। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: भारत भ्रमण सम्पन्न गरेको केही दिनमै परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। भोलिदेखि असार 3 गतेसम्म हुने परराष्ट्र मन्त्री खनालको चीन भ्रमणलाई नेपाल चीन सम्बन्धको भविष्य, बीआरआई कार्यान्वयन, कनेक्टिभिटी, व्यापार घाटा न्यूनीकरण र चीनको बढ़दो चासोबीच नेपालको सन्तुलित कूटनीतिक रणनीतिको महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको क्रममा मन्त्री खनालले चिनिया विदेश मन्त्री वाङ यी र चिनिया कम्युनिष्ट पार्टी सीपीसी का वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपालले हालै भारतसँग सम्बन्ध सुधार र आर्थिक सहकार्यलाई प्राथमिकता दिएको सन्देश दिएपछि चीनले पनि नेपालको विदेश नीतिको दिशालाई नजिकबाट नियालिरहेको छ। यही पृष्ठभूमिमा हुन लागेको भ्रमणको प्रमुख उद्देश्य बेजिङलाई नेपाल कुनै एक शक्ति केन्द्रतर्फ नढल्किएको र सन्तुलित कूटनीति नै सरकारको मूलनीति भएको चीनसामु विश्वास दिलाउनु रहेको विश्लेषण गरिएको छ।
1: नेपाल सरकारले कार्यान्वयनको निर्णय गरेसँगै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खोलेको छ। उल्लेखित सार्वजनिक जग्गा तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ़ने भएको छ। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाडौँ महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै फिर्ता गर्न र दोषीमाथि कार्यवाही गर्न समेत सिफारिश गरेको थियो। त्यही सिफारिश कार्यान्वयन गर्ने हिजोको मन्त्री परिषद बैठकले निर्णय गरेको हो। यसैबीच भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले हिजो नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको खबर गोर्खा पत्रले लेखेको छ।
2: खाद्यान्न बिक्रीका लागि एक समय बस्ती आसपास गल्ला मण्डी हुन्थे। सिजन अनुसार उब्जाएका खाद्यान्न लगेर सर्वसाधारणले मण्डी अर्थात भण्डारमा बिक्री गर्थे। ग्रामीण क्षेत्रमा बजार विस्तार नभएका बेला यस्ता मण्डी व्यापारिक केन्द्र रहेका थिए। खाद्यान्न र वस्तु विनिमय गर्ने भएका कारण बाह्रै महिना चहल पहल हुन्थ्यो। शहरीकरणसँगै गाउँघरमा व्यापारिक केन्द्र बने, किनबेचको परम्परा बदलियो, जसले गर्दा ग्रामीण क्षेत्रबाट यस्ता गल्ला मण्डी हराउन थालेका छन्। पहिलेका गल्ला मण्डी अहिले आधुनिक बजारमा परिणत भइसकेका छन्। घरमै पुग्ने कतिपय व्यापारीहरूले तौलमा समेत किसानलाई ठग्ने गरेको गुनासो बढ़ेको छ। गल्ला भण्डारमा तत्काल वा निश्चित समयभित्र भुक्तानी पाइने ग्यारेन्टी हुन्थ्यो, तर अहिले उधारोमा अन्न उठाएर व्यापारी बेपत्ता हुने जोखिम उत्तिकै बढ़ेको पनि किसानहरू गुनासो गर्छन्। पहिला जस्तो गल्ला व्यवसाय नहुँदा व्यवसायलाई जीविकोपार्जन गर्नै धौधौ हुन थालेको कपिलवस्तु दुई रमतहलामा श्याम ट्रेडर्स सञ्चालन गरिरहेका गल्ला व्यवसायी पुजारी गुप्ताले बताउनु भएको छ। गल्ला भण्डार हराउनुको एउटा कारण मधेसमा पछिल्लो समय खाद्यान्न उत्पादनमा आएको गिरावट हो। देशको अन्न भण्डार भनिने मधेसका खेत पलटिङले चिराचिरा रहेका छन्, जसका कारण उत्पादकत्व दिनानुदिन घट्दो छ। फेरि यो गल्ला व्यापार मण्डी जति बने आधुनिक बजार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: काया कैरनमा विश्वकप फुटबल र सामूहिक रूपमा खेल हेर्ने संस्कृतिको विषयमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
5: जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतै रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खाल, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बाट। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बाट।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश, परराष्ट्र मन्त्री खनाल भोलिदेखि चीन भ्रमणमा जाँदै, रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप बीडब्ल्यूजीले दक्षिण सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको कार्य शुरू गरेको छ। बीडब्ल्यूजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्मै खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 वटाको पुननिर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मरमत र 16 वटाको पुननिर्माण निर्माण गरेका छन्। सीमा तथा दश कजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। संयुक्त सीमा कार्य समूहले जिल्लाको 65 किलोमिटर सीमा क्षेत्र दश कजामा देखिएका समस्याको समाधान गरिसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यसैबीच नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली हिजो बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले होहल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ नै लखेटेका हुन्। नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीलाई आफ्नै भूमिमा फर्कन भन्दै फर्काएको दृश्य सामाजिक सञ्जालमा देखिन्छ। नदी नारायणी नदीमा निर्माण हुन लागेको तटबन्धको काम रोक्न एसएसबी यसअघि जेठ 17 नेपाली भूमिमा प्रवेश गरेका थिए। हिजो बिहान पुनः भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि खेतमा काम गरिरहेका स्थानीय बासिन्दाले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै आपत्ति जनाएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मी बीच केही समय सामान्य विवाद समेत भएको थियो। स्थानीयको प्रतिवादपछि भारतीय सुरक्षाकर्मी आफ्नो भूमितर्फ फर्किएका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनैतिक रूपमा सरकारले आवश्यक कदम चाल्ने बताउनु भएको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएर 33,851 विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। शिक्षक र बोर्डको लापरवाहीका कारण 5% भन्दा बढ़ी विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको छ। विद्यार्थीले 500 शुल्क बुझाएर पुनर्योगका लागि अनलाइन आवेदन दिएका थिए। नतिजामा सुधार भएका विद्यार्थी मध्ये धेरैको उत्तर पुस्तिकामा शिक्षकले प्राप्ताङ्क जोड्न नै गडबड़ गरेको पाइएको छ। उत्तर पुस्तिकाभित्र विद्यार्थीको प्राप्ताङ्क शिक्षकहरूले जोड्न छुटाएको पाइयो। इन्ट्री गर्दा 70 अंक ल्याउने विद्यार्थीको अंक 7 मात्र इन्ट्री भएका जस्ता केस पनि भेटिए। परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, उत्तर पुस्तिकाभित्र 68 अंक प्राप्त गरेको भए पनि जोड्न छुटाएर वा त्रुटि गरेर 32 मात्र दिएको पनि भेटिएको पुनर्योगमा सहभागी एक कर्मचारीले बताएका छन्। कतिपय विद्यार्थीले अंक प्राप्त गरेको भए पनि इन्ट्री गर्दा शून्य कायम भएर नतिजामा एनजी पनि आएको थियो। यस वर्ष विद्यालयमा उत्तर पुस्तिका परीक्षण गरेका कारण नतिजामा आशंका गर्दै आवेदन दिने विद्यार्थीको संख्या बढ़ेको थियो। गएको वर्ष 27,317 जनाले पुनर्योगका लागि आवेदन दिएकामा यस वर्ष झण्डै 34,000 आवेदन दिएका छन्। यस पटक पनि त्रुटि संख्या वृद्धि भएको परीक्षा नियन्त्रक अधिकारीले जनाउनुभयो। अघिल्ला वर्षहरूमा 3-4% नतिजामा त्रुटि भेटिने गरेको थियो। बिहिबार अस्तिसम्म 31,516 जना विद्यार्थीको पुनर्योगको नतिजा आएको छ, जसमा 1,810 जनाको नतिजामा परिवर्तन आएको छ। अर्थात 5.73% विद्यार्थीको पुनर्योगमा नतिजा परिवर्तन भएर आएको खबर कान्तिपुरले लेखेको छ।
2: विश्वकप फुटबलका धेरै खेलहरू रातीको समयमा हुने भएकोले सार्वजनिक ठाउँमा ठूलो पर्दा राखेर सामूहिक रूपमा खेल हेर्ने भीड़ बढ़न थालेको छ। खेलप्रेमीहरूका लागि यस्तो व्यवस्था उत्साहको विषय भए पनि सुरक्षा चुनौतीहरू पनि देखिन थालेका छन्। रातीको समयमा ठूलो संख्यामा मानिस भेला हुँदा भीड़ व्यवस्थापन, पार्किङको अव्यवस्था, झै झगड़ा तथा चोरीका घटना हुन सक्छ। त्यस्तै अत्यधिक आवाज, जाँड रक्सी खाने तथा सार्वजनिक ठाउँको अनुशासन कायम राख्नु पनि चुनौतीपूर्ण बन्न सक्छ। काठमाडौँसहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा खेल प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। थप जानकारी विकास चापागाईबाट।
7: काठमाडौँको ताहाचल बस्ने साइरेस श्रेष्ठसँग 20 वर्ष अघि सन् 2006 विश्वकप फुटबल हेरेको अनुभव छ। त्यसबेला टेलिभिजनमा एन्टिनाको प्रयोग गरी हेरिने विश्वकप फुटबल अहिले प्रविधिको विकाससँगै सबैको पहुँचमा पुगेको छ, तर पनि केही चुनौती रहेको उहाँ बताउनुहुन्छ।
8: फरक क्वालिटी वाइज त अब पहिला हेर्दाखेरि ब्ल्याक एण्ड व्हाइटमा हेर्न सुरु गरेको थियौँ हामीले त, अनि त्यही हो च्यानल पनि राम्ररी आउँदैन थियो, एन्टेनाको जमाना थियो पहिला, सबैले एक्सेस त थिएन हेर्नलाई। अहिलेको टाइममा सबैसँग एक्सेस हुँदा पनि तर अब त्यही पेमेन्टको कुरामा चाहिँ अब मिडल क्लास अनि हायर क्लासहरूले त अभियसली सक्नुहुन्छ, उहाँहरूले त किनेरै हेर्नुहुन्छ, तर सबैजनाले चाहिँ हेर्न नपाउँदा चाहिँ अलिकति चित्त चाहिँ दुख्छ।
7: यस वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा शुरू भएको विश्वकप फुटबलका खेल हुने समय नेपाली समय अनुसार अनुकूल छैन। उता दिउँसोमा खेल हुँदा यता राति हुन्छ, कतिपय सार्वजनिक क्षमा ठूलो पर्दा लगाएर पनि खेल प्रेमीहरू भेला भएर हेर्ने गर्छन्। यस्तो बेला विशेष गरी महिला र बालबालिकालाई सुरक्षाको दृष्टिकोणबाट केही समस्या पर्न सक्छ भन्नुहुन्छ पोखराका सिद्धार्थ गौतम।
9: त्यो अब मान्छेमा डिपेन्ड गर्छ, मान्छेको सोच र नियत कस्तो छ भन्ने कुरामा। आफूले गएर गेम हेर्नु त रमाइलोको लागि हो, तर त्यही सोचले कोही कति मान्छेले नहेर्न सक्छ।

0: भएको बेला चाहिँ साह्रै गाह्रो कतारदेखि चाहिँ सब्सक्रिप्सन लिनुपर्ने त्यो भएको थियो. राइट्सहरू पनि अब वर्ल्ड कप महँगोमा बेच्छ अनि अब कम्पनी जसरी पनि प्रफिट खानै पर्छ. त्यही भएर
1: काठमाडौँ सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्. पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबलिन सक्ने हुँदा सबैलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल बताउनुहुन्छ.
2: कतिपय व्यक्तिहरूले चाहिँ मादक पदार्थ सेवन गर्ने अवस्था र समाजमा उल्लङ्घन गर्ने अवस्था पनि हुन सक्ने भएको हुनाले अब बालबालिका महिला पनि अब सार्वजनिक स्थानमा प्रदर्शन गर्ने र त्यहाँ चाहिँ सबैजना जम्मा हुने हो भने आजको समयमा सबैलाई पूर्ण सुरक्षाको प्रत्यावृत्ति दिनलाई अलिकति चुनौती हुन सक्छ भन्ने हिसाबले चाहिँ त्यसको पूर्व जानकारी होस् र हामीले स्पेसिफिक यहाँ यसरी चाहिँ सार्वजनिक प्रदर्शन हुँदैछ यहाँ समूहमा जम्मा हुँदैछन् भन्ने पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सिर्जना हुन्छ भन्ने हिसाबले चाहिँ हामीले यो तयारी गरेका छौँ. अहिले
3: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
4: होइन हो साथी, आज निकै तनावमा छौ त. के भयो भने?
5: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि.
4: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन.
5: ए हो र, त्यसो भए म अहिले नै गइहाले.
4: हजुर, विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ.
6: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दा.
7: सम्पर्क मोबाइल नम्बर 9822964264.
8: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता.
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर.
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ.
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ. सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847.
11: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना. 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा. अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्. हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आइसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा. सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ. सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105.
12: पछिल्लो समय काठमाडौँ उपत्यकाका यातायात कार्यालयको सेवा प्रवाहमा सुधार देखिएको छ. ती कार्यालयहरूले कर्मचारी थपेर विदाको दिन सेवा दिएर होस् वा अनलाइन प्रणाली शुरू गरेर भए पनि सेवाग्राहीलाई शास्तिमुक्त बनाउन थालेका छन्। अहिले लामो लाइन र समय नलाग्ने, कागजातको फोटोकपी बोकिरहनु नपर्ने भएको छ। सेवाग्राहीले आफ्नो अनुकूल सेवा लिन सक्ने गरी कार्यालयको समय सेवाग्राहीले आफ्नो अनुकूल सेवा लिन सक्ने गरी कार्यालयको समय व्यवस्थापन भएको छ। कार्यालय चावहिलले शनिबार र विदाको दिन पनि सेवा प्रवाह गरिरहेको छ। बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म कार्यालय खोलिएको छ। यो कार्यालयबाट प्रिन्ट भएको सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स शनिबार र आइतबार पनि लिन सकिन्छ। चावहिल कार्यालयले सेवा प्रवाहलाई छिटो छरितो बनाउन शनिबार र आइतबार मात्र होइन विदा नभएको दिनमा पनि बेलुका 6 बजेसम्म सेवा दिइरहेको छ। नयाँ लाइसेन्सको परीक्षा, वर्ग थप, नवीकरण, प्रतिलिपि दिने जस्ता सेवा दिइरहेको चावहिल कार्यालयले आधा घण्टामा सेवा गराएको काम सम्पन्न गर्ने गरेको छ। कार्यालयका प्रमुख पेशल कुमार पोखरेलले चावेल कार्यालय सेवाग्राहीको चाप रहने ठाउँ भएको बताउनुभयो। साथै उहाँले सेवालाई प्रभावकारी र छिटो छरितो बनाउन प्रक्रिया

0: प्रवेश गरेपछि 3 मिनटमै काम सक्ने समेत बताउनु भएको छ। लाइसेन्स लिन आउनेको चाप बढेपछि बिहान 7 बजेदेखि नै वितरण गर्ने गरेका छौं, उहाँले भन्नुभयो। शनिबार र आइतबार पनि 9 बजेदेखि 3 बजेसम्म वितरण हुन्छ। 3-4 वर्षदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले लाइसेन्स पाउँदा खुशी भएका छन्। काम छिटो हुँदा सेवाग्राही खुशी शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: अब विदेशको खबर। स्पेस एक्स औपचारिक रूपमा शेयर बजार प्रवेश गरेसँगै एलन मस्क विश्वकै पहिलो खर्बपति बन्नु भएको छ। प्रविधि उद्यमी मस्कको कुल सम्पत्ति 10 खर्ब डलर भन्दा धेरै रहेको छ। बीबीसीका अनुसार अस्ति बिहिबार रकेट कम्पनी स्पेस एक्सको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ पछि उहाँ खर्बपति बन्नुभएको हो। एलन मस्कको मुख्य सम्पत्ति स्पेस एक्स र टेस्लामा रहेको उहाँको शेयर हिस्सा हो। स्पेस एक्सले आईपीओ मार्फत सर्वाधिक 75 अर्ब डलर संकलन गरेको थियो। स्पेस एक्समा मात्रै मस्कको शेयरको रकम झण्डै 8 खर्ब 66 अर्ब डलर छ। अमेरिकी बजारमा सन् 2026 जून 12 देखि कारोबार शुरू भएपछि उहाँको सम्पत्तिमा उछाल आएको हो। मस्कको यो सम्पत्ति विश्वका अरू 4 धनी व्यक्तिको कुल सम्पत्ति भन्दा पनि धेरै छ। दोस्रो स्थानमा रहेका ल्यारी पेजको सम्पत्ति मस्कको तुलनामा झण्डै 1/3 मात्रै छ। एलोन मस्कको सम्पत्ति ताइवान, स्वीडेन र दक्षिण अफ्रिका जस्ता धेरै देशको कुल अर्थतन्त्र भन्दा पनि ठूलो भएको छ। 54 वर्षीय मस्कले टेस्ला र स्पेस एक्स बाहेक न्यूरालिंक, द बोरिङ कम्पनी जस्ता अरू प्रविधि कम्पनीहरू पनि स्थापना गर्नुभएको छ। त्यस्तै सामाजिक सञ्जाल प्लेटफर्म एक्स अर्थात ट्विटर पनि उहाँकै हो।
0: अब खेल खबर। फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्ज गोविना बीचको खेल बराबरी भएको छ। सह आयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्ज गोविनासँग 1-1 गोलको बराबरी खेलेको हो। खेलको 21 मिनटमा जोबो लुकिचले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए, तर बोस्नियाले अग्रता जोगाउन सकेन। 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 अंक बाँडेका छन्। विश्वकपको चौथो खेलमा अहिले बिहान पाउने 7 बजे आयोजक अमेरिका र पाराग्वेले खेल्दैछन्। सन् 2010 पछिका 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुच्चा कोटको बीपी राजमार्गमा हिजो दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको छ भने 16 जना घाइते भएका छन्। बनेपाबाट रोशी खार्पा चोकतर्फ छुटेको 23/83/98 नम्बरको पूर्व रनीको यातायातको बस अनियन्त्रित भएर सड़कबाट करिब 300 मिटर तल खसेर दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ।
0: गैराती पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्का वर्षा भएको छ। आज पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता देशभर वर्षा भएसँगै गर्मी घट्न थालेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकीको हिमाली र पहाड़ी भेगका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ।
1: पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको छ। पोर्चुगलमा रहेका आप्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नक्कली प्रमाणीकरण अर्थात फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिइएको हो।
0: पूर्वाधार विकास मन्त्रालयले अघि बढ़ाएको डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड राइड हेलिङ मस्यौदाप्रति सरोकारवालाले असन्तुष्टि जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: काया कैरनमा अब पालो उखानको।
0: जति धेरै मानिस उति धेरै कुरा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
0: सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश।
1: रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन।
0: विश्वकप फुटबलको रौनक थपिँदै ठूलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ़दो। सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
1: स्पेस

0: एक औपचारिक रूपमा शेयर बजारमा प्रवेश एलन मस्क विश्वको पहिलो खर्बपति
1: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो। अहिले बिहान पाउने 7 बजे अमेरिका र पाराग्वेले खेल्दै
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसद बैठकमा उठेर विरोध गरिरहने श्रम संस्कृति पार्टीका अर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ श्रम संस्कृति पार्टी लेखिएको कार्यालय अघिल्तिर अर्क साम्पाङ जस्तै देखिने मान्छे छन् अनि पत्रकारसँग उनी भन्दैछन्, संसदमा किन नगारे, त्यस्ता बस्ने ठाउँमा नि के जानु हौ, उठ्ने भए पो दौड़ेर जानु त। आजको काया तैरन सकिएको छ। काया तैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान, फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: नेपाली जुत्ता घर
9: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
8: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
8: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
9: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
10: यो सुन्नुहोस् दुखद जानकारी। दाङ बुथौरा हाल घोराई 15 बस्ने पूर्ण बहादुर रावतको मिति 2083 जेठ 29 गते साँझ 9 बजे 88 वर्षको उमेरमा दुखद निधन भएकाले सम्पूर्ण इष्टमित्र आफन्तजनहरूमा आजै 10 बजे शंकर पिपल कटुवा खोलामा दाह संस्कार गरिने भएकाले सबैमा जानकारी गराउँदछौ। छोराहरू लोकबहादुर रावत, बुद्धि प्रकाश रावत।
11: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: नमस्कार। खबर पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र अमृता डाँगी र सहकर्मी देवा भूषालसँगै अमर क्षितिजको शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगालाचुली रेडियोमा बंगालाचुलीमा रहेको रेडियो बंगालाचुली र गढुवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz तथा इन्टरनेट अनलाइन मार्फत www.radioamp.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईँले चाहेको समयमा पनि हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङमा रासायनिक मल अभाव मलका लागि रातभर लाइनमा किसान।
0: राप्ती गाउँपालिकामा कृषि पशु र उद्यम तथा रोजगार प्रदर्शनी जैविक तत्व नष्ट हुँदा माटोमा गम्भीर समस्यामा गढुवाका किसान।
1: र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आज घोराईमा।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियो

0: अथवा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ, बिरामी भए गोर्खा हस्पिटल दाङ, फोनमा टिप्नुस् 082-563-414।
1: आज हामीलाई नयाँ युग राष्ट्रिय दैनिक, गोरक्षे राष्ट्रिय दैनिक, त्यसै गरी गणतन्त्र राष्ट्रिय दैनिक र राप्तीपोष्ट राष्ट्रिय दैनिक गरेर चारवटा पत्रिका हामीसँग उपलब्ध भएका छन् भने आज हामीले पहिलो समाचार गोरक्षे राष्ट्रिय दैनिकबाट दाङमा रासायनिक मल अभाव, मलका लागि रातभर लाइनमा किसान भन्ने शीर्षकको समाचार लिएका छौं।
2: वर्षे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको अभावले समस्यामा परेका छन्। धान खेतीसँगै ब्याड राख्न र मकै बालीमा मल राख्ने समय भइसक्दा समेत पर्याप्त मल पाउन नसकेको किसानको गुनासो रहेको छ। वर्षे खेतीका लागि धानको ब्याड राख्ने रोप्ने तयारीमा जुट्नु भएका घोराई उपमहानगरपालिका एक पन्तटोल निवासी नवराज पन्तले मल पाउन नसकेको बताउनुहुन्छ। हिउँदे खेतीका लागि लगेर बचेको मल गरेर धानको ब्याड राखे पनि धान रोप्नका लागि आवश्यक पर्ने मल नहुँदा बिहान 2 बजेदेखि घोराही 2 रामपुरमा रहेको जैविक विविधता कृषि सहकारी संस्थाको कार्यालयमा लाइनमा बसेको बताउनुभयो। बिहिबार सहकारी संस्थामा मल आएको रहेछ। मल आज बाँड्ने भएकाले बिहान 4 बजेदेखि नै लाइनमा बसेका छौ। किसान पन्तले भन्नुभयो, ढिला आउँदा मल नपाइने हो कि भनेर बिहानै आएर गेटमा बसेका छौ। पन्तले मकैसँगै धान खेतीका लागि 18 बोरा मल चाहिने भए तापनि अहिलेसम्म मल नपाएको बताउनुभयो। पन्त जस्तै घोराही 2 निमुरिया निवासी किसान गोवर्धन गिरी रामपुरमै रहेको साना किसान कृषि सहकारी संस्थाको कार्यालयमा 2 बोरा युरिया मलका लागि बिहिबार राति 11 बजेदेखि नै लाइनमा बसेको बताउनुहुन्छ। मल पाउने आशमा गाउँका किसान साँझै सहकारीको कार्यालयमा बस्न आएपछि आफू पनि सँगै आएको बताउनुभयो। धान खेतीका लागि मल नभएर हुँदैन, ढिला गरेपछि धन मल के हुने हो थाहा छैन। उहाँले भन्नुभयो, अहिले सहकारीमा मल आएकाले राति 11 बजे नै आएर लाइनमा बसेका छौ। कृषि सामग्री कम्पनीले थोरै मल दिने र मल वितरण गर्दा गर्दै सकिने भए तापनि किसान धेरै मल पाउने आशाले रातभरि नै लाइनमा आएर बसेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरू प्रसाद खनाल बताउनुहुन्छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा लीलाधर ओली, नुमाकान्त पौडेलले खबर लेख्नु भएको छ।
1: राप्ती गाउँपालिकामा स्थानीय उत्पादनको प्रवर्धन, कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण तथा उद्यमशीलता र रोजगारी तथा स्वरोजगारका अवसरबारे जानकारी गराउने उद्देश्यले आयोजित कृषि पशु उद्यम तथा रोजगार प्रदर्शनी 2083 हिजो सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको आयोजना तथा गुड नेबर्स इन्टरनेशनल नेपाल आत्मनिर्भर केन्द्र र संयुक्त राष्ट्र मानव बस्ती कार्यक्रम यूएन हेबिटाटको सहकार्यमा गाउँपालिकाका कार्यालय परिसरमा सञ्चालन गरिएको प्रदर्शनीमा कृषि उत्पादन, कृषि औजार तथा प्रविधि, उन्नत जातका पशु पन्छी, स्थानीय हस्तकला तथा लघु उद्योगका उत्पादन सम्बन्धी 37 स्टल राखिएका थिए। प्रदर्शनीमा स्थानीय कृषक, उद्यमी, विद्यार्थी, बैंक, कृषि सहकारी संस्था तथा विभिन्न सरकारवाला निकायको सहभागिता रहेको थियो। सो कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले कृषि, पशुपालन, उद्यमशीलता र रोजगारीलाई एकीकृत रूपमा विकास गर्न यस्ता प्रदर्शनी प्रभावकारी माध्यम बन्ने बताउनुभयो। समाजवाद उन्मुख अर्थतन्त्रका लागि उत्पादनमुखी कृषि, रोजगार र स्थानीय उद्यमको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो। ग्रामीण अर्थतन्त्रलाई मजबूत बनाउन कृषक तथा उद्यमीलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाले अवलम्बन गरेको बताउँदै उहाँले विदेशी उत्पादनप्रतिको निर्भरता घटाई स्थानीय तथा स्वदेशी उत्पादनको प्रयोग र बजारीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। आज युगबोध राष्ट्रिय दैनिकमा तुलबहादुर कंवरले यो समाचार लेख्नुभएको छ।
2: अत्याधिक मात्रामा रासायनिक मलको प्रयोगका कारण माटोमा रहेको जैविक तत्वहरू नष्ट हुँदा खाद्य सुरक्षामा गम्भीर समस्या देखिन थालेको दाङको लमहीमा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। नेपाल बायोसाइन्स रिसर्च ल्याबोरेटरी प्रालीको आयोजना तथा लमही नगरपालिका, राप्ती गाउँपालिका र वन डिभिजन कार्यालय दाङ देखोरीको सहकार्यमा आयोजना गरिएको वातावरण र जैविक विविधताको संरक्षण सम्बन्धी क्षमता विकास कार्यशालामा बोल्दै विज्ञहरूले अन्तर्राष्ट्रिय स्तरमै यस्तो समस्या रहेको र यसको समाधान जैविक ढंगबाट गर्न सकिने बताएका हुन्। कार्यक्रममा बोल्दै वातावरण विज्ञ डाक्टर पूजा श्रेष्ठ र इन्जिनियर अरूण लामाले प्रांगारिक पदार्थ र जैविक तत्व माटोको प्राण भएको भन्दै जथाभावी रासायनिक मल र कीटनाशक औषधिको प्रयोग नगर्न आग्रह गर्नुभयो। उहाँले नेपालको माटो खतरापूर्ण अवस्थामा पुगिसकेकोले किसान र सरकारका निकायहरू गम्भीर बन्नुपर्ने अवस्था आइसकेको बताउनुभयो। आजको युगबोध राष्ट्रिय दैनिकमा शिवराज पन्थीले खबर लेख्नु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश अधिवेशन शनिबार हुने भएको छ। घोराई स्थित उद्योग वाणिज्य संघको सभाहलमा बिहान 9 बजेदेखि अधिवेशन शुरू हुने नेताहरूले जानकारी दिएका छन्। अध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तथा दाङ क्षेत्र नम्बर 1 निर्वाचित प्रतिनिधि सभा सदस्य देवराज पाठक सहित 7 आकांक्षी देखिएका छन्। प्रदेश अधिवेशनका लागि घोराईमा लुम्बिनीका 12 जिल्लाका गरी करिब 700 बढ़ी प्रतिनिधिहरू अधिवेशनमा सहभागी हुनेछन्। प्रदेश अध्यक्ष पाठकका अनुसार महामन्त्री भूपदेव शाह दाङ आउनुहुने भएको छ। यो समाचार गणतन्त्र राष्ट्रिय दैनिकमा रहेको छ।
2: लमही नगरपालिका 9 स्थित कोलतारा सिक्टा जोड्ने राप्ती नदीमा पक्की पुल निर्माण हुने भएको छ। वर्षौंदेखि पुलको अभावमा शास्ति भोग्दै आएका स्थानीयवासीका लागि यो निर्णयले खुशी तुल्याएको छ। संघीय सरकारले आर्थिक वर्ष 2083-84 को वार्षिक बजेटमा यस योजनालाई प्राथमिकतामा राखेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद देवराज पाठकले बताउनुभयो। उहाँका अनुसार देउखेरी क्षेत्रका अत्यावश्यक स्थानहरू पहिचान गरी पुल निर्माणका लागि बजेट माग गरिएको थियो र सोही अनुसार विभिन्न स्थानमा स्थानका योजनाहरू समावेश गरिएको हो। सरकारले आगामी 3 वर्षभित्र यी सबै पुल तथा सड़क आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको बताइएको छ। यससँगै देउघुरी क्षेत्रमा यातायात पूर्वाधार विस्तार हुने अपेक्षा गरिएको छ। राप्ती नदी वारिपारी रहेका लमही नगरपालिका 9 कोलतरा सिक्टा क्षेत्र तथा राजपुर गाउँपालिका 7 वासिन्दाहरू लामो समयदेखि आवत जावतका लागि ठूलो कठिनाई भोग्दै आएका छन्। पक्की पुल नहुँदा स्थानीयले वर्षौंदेखि झोलुङ्गे पुल तथा ढुङ्गाको भरमा यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो। विशेष गरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा ढुङ्गा सञ्चालन समेत जोखिमपूर्ण हुने गरेको थियो। कतिपय अवस्थामा स्थानीयले लामो दूरी घुमेर गन्तव्य पुग्नुपर्ने बाध्यता रहेको छ। अब पक्की पुल निर्माण भएपछि यस्तो समस्या अन्त्य हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्। पुल निर्माणपछि पैदल यात्रु विद्यार्थी बिरामी तथा दैनिक आवत जावत गर्ने सर्वसाधारणलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। स्थानीय स्तरमै सहज यातायात सुविधा उपलब्ध भएपछि जनजीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने देखिएको छ। आजको राप्ती पोस्ट दैनिकमा श्रवण बसलेते खबर लेख्नु भएको छ।
1: तुलसीपुर 8 रहेको नवदुर्गा कृषि सहकारीका कोषाध्यक्ष दुर्गा प्रसाद कडेल तुलसीपुर उपमहानगरपालिकाको आयोजना गरेको सहकारी व्यवस्थापन सम्बन्धी तालिममा सहभागी हुनुभयो। तालिममा सहभागी भएका उहाँले सहकारी व्यवस्थापन अन्तर्गत खास गरी कोपोसिम प्रविधिबारे जानकारी लिने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो। कोपोसिम मार्फत सहकारीका हरेक गतिविधिको तथ्याङ्क राख्नुपर्ने रहेछ, जसबाट अधिक सहकारीहरू कसरी चलेका छन् भन्ने बारे स्थानीय सरकार सहित अन्य नियामक निकायहरूले जानकारी राख्न सक्छन्। यसो हुँदा सहकारीलाई नै फाइदा हुन्छ, उहाँले भन्नुभयो। मानव काम गर्दा कहिलेकाहीँ सहकारीबाट कमजोरी हुन सक्छ, यस्तो अवस्थामा सम्बन्धित निकायले सहकारीलाई सुझाव दिन्छ र त्यसलाई सुधार गर्ने अवसर मिल्छ। उसो त विगतदेखि नै सहकारीहरू चल्दै आएका छन्, तर प्रविधिमा जोडिँदा विगतको यस्तो कमजोरी हुँदैन। तालिमबाट प्राप्त सिकाइको पारदर्शिता बनाउने नै भयो। विगतमा यस्तो सहकारीका गतिविधि जाँच गराउन खाता बोकेर पुग्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै अब दक्ष जनशक्ति उत्पादनमा पनि सम्बन्धित सहकारी तथा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने कोषाध्यक्ष कडेलले बताउनुभयो। सहकारीलाई नियमन गर्न कोपोसिस शीर्षकमा एकराज भण्डारीले यो समाचार नयाँ युगबोध राष्ट्रिय दैनिकमा लेख्नु भएको छ।
2: फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्य सहित विभिन्न मितिमा मुद्दा फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजतलाश अभियान संचालन गर्दै दाङ प्रहरीले पछिल्लो एक सातामा थप 10 फरार व्यक्तिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत जेठ 21 गतेदेखि 28 गतेसम्म जिल्ला प्रहरी कार्यालय दाङ तथा माताहतका प्रहरी इलाकाहरूबाट खटिएको विशेष टोलीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहरबै फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत घोराईमा बुझाइएको छ। पक्राउ परेका मध्ये सबैलाई अदालतको आदेश अनुसार सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। आजको राप्ती पोस्ट दैनिकमा खबर छ।
1: लुम्बिनी प्रदेश सरकारले आगामी असार 1 गते सोमबारका दिन प्रदेशका चारवटा जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै भूमि पूजाको अवसरमा विदा दिने निर्णय भएको जनाएको हो। मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ उपसचिव सुरेन्द्र चन्द आचार्यद्वारा जारी सूचना अनुसार प्रदेश राजपत्रको पूर्व सूचना बमोजिम यो निर्णय गरिएको हो। उक्त विदा लुम्बिनी प्रदेश अन्तर्गतका दाङ रोल्पा प्युठान र रूकुम पूर्वमा भूमि पूजा मनाउने रैथानी समुदायका लागि मात्र लागू हुनेछ। विशेष गरी मगर समुदायले धरती माताको पूजा गरी हरेक वर्ष उत्साहका साथ मनाउने यो पर्वका लागि सरकारले स्थानीय स्तरमा विदा दिँदै आएको छ। यसै विषयमा रहेर आज हामी नेपाल मगर संघ लुम्बिनी प्रदेशका अध्यक्ष खलु प्रसाद पुन मगरसँग कुराकानी गर्दैछौ। हेलो खलु प्रसाद जी।
3: हजुर हजुर।
1: आराम हुनुहुन्छ?
3: हजुर हजुर आरामै छौ।
1: यो सरकारले असार 1 गतेदेखि भूमि पर्वको लागि सार्वजनिक विदा दिँदैछ, यो भूमि पर्वको बारेमा अलिकति जानकारी दिनुहोस् न।
3: धन्यवाद। सबैभन्दा पहिले आउँदै गरेको भूमि पर्व 2083 देश विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई भूमि पर्वको शुभकामना भन्न चाहन्छु। जुन असार 1 गते हरेक वर्ष मनाइन्छ यो भूमि पर्व, भूमिलाई पूजा गरिन्छ, यो चाहिँ एकदमै ऐतिहासिक पर्व हो, मौलिक पर्व हो, सांस्कृतिक पर्व हो। यसको बारेमा हामी लाखौं मगरहरूले धुमधामका साथ मनाउने गर्दछौं र यो विदाको सन्दर्भमा हामीले लुम्बिनी प्रदेश सरकारसँग विगत 3 वर्षदेखि हामी चाहिँ निरन्तर सार्वजनिक विदाको माग गर्दै लुम्बिनी प्रदेशका धाएको धाइ छौं। त गत वर्षदेखि मात्रै एउटा निर्णय के आयो भन्दाखेरि रुकुम रोल्पा दाङ र प्युठानमा असार 1 गते मगर समुदायहरूलाई मात्रै विदा दिने भन्ने जुन आएको छ यसमा हाम्रो असहमति छ। यो देशमा कुकुरको लागि विदा गरिन्छ सार्वजनिक विदा, यो देशमा कागको लागि विदा गरिन्छ, तर हामी मानव हौ, यो देशका रहथाने व्यक्ति हौ, यो देशका भूमिपुत्र हौ। हामीले सदैवदेखि मनाउँदै आएको, प्राचीन कालदेखि मनाउँदै आएको यो महत्वपूर्ण पर्व हो। यो भूमि पर्वको दिन 1 गते सार्वजनिक विदा हुनुपर्छ, 12 जिल्लामा हुनुपर्छ भन्ने हाम्रो माग छ। र पछिल्लो समयमा पनि यो हामीले गत वर्षको निर्णय हेरेर असहमति जनाउँदै हामीले फेरि पनि आन्तरिक मामिला मन्त्रालय माननीय मुख्यमन्त्रीज्यूलाई यसको ध्यानाकर्षण पत्र बुझायौं नेपाल मगर संघ लुम्बिनी प्रदेशको तर्फबाट, तर यसको खासै सुनवाई भएको देखिएन। यो प्रति चाहिँ हामी असहमति छौं। हामी चाहिँ सार्वजनिक विदाको माग गर्दछौ 1 दिनको लागि।
1: यो त भयो सरकारी विदाप्रतिको कुराकानी भयो। अब लुम्बिनी प्रदेश मगर संघले चाहिँ असार 1 गते कसरी मनाउँदैछ?
3: धन्यवाद सर। हामी चाहिँ यो वर्ष नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिको आयोजना र नेपाल मगर संघ राप्ती गाउँपालिका समितिको सह आयोजनामा यो देउखरी उपत्यकाको राप्ती गाउँपालिका स्थित यो 3 नम्बर वाडामा रहेको श्रीचौरको मैदानमा हामीले असार 1 गतेदेखि 5 गतेसम्म भूमि धुमधामका साथ मनाउने निर्णय गरेका छौँ र यहाँ हामी लागि परेका छौँ। यो वर्ष चाहिँ प्रदेश समितिले आयोजना गर्न लागि पहिलोचोटि हो यो ठाउँमा। यद्यपि पालिका स्तरका साथीहरूले पूजा गर्ने र भूमि पर्व मनाउने गर्नुहुन्थ्यो 1 दिन 1 गतेको दिन, तर अहिले 5 दिन हामी तयारी गरिरहेका छौँ शान्त सर।
1: यो महोत्सव मेला जुन लगाउँदैछ प्रदेश मगर संघले, यसको महत्व के छ?
3: हामीले हाम्रो भाषा छोड्यौं, हाम्रो संस्कार संस्कृति छोड्यौं र यस्तै खालका संस्कृतिहरूलाई छोड्दै गयौं भने भोलि संस्कृतिको कंगाल हुने, संस्कृतिको गरीब हुने चाहिँ निश्चित छ। त्यसकारण हामीले बिर्सेका मान्छेहरूले, संस्कार बिर्सेका मान्छेहरूले, संस्कृति भुल्दै गएका मान्छेहरूले, पश्चिमा संस्कृतिप्रति मात्रै लालायित भएको मान्छेहरूले अब हाम्रो मौलिकता के हो, हाम्रो सभ्यता के हो भनेर हामी चाहिँ फेरि खोज्ने गर्दैछौँ र हामी यो भूमि पर्वको विषयमा जानकारी लिने दिने उद्देश्यका साथ यो पर्व हामी मनाउँदैछौँ र देउखरीवासी मगर समुदाय, अन्य समुदायका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले मात्रै नभएर सिङ्गो यो लुम्बिनी प्रदेशलाई नै हामी भूमिमय बनाउन चाहन्छौँ र भूमि पर्वको अवसरमा हामी विभिन्न समुदायसँग सद्भाव कायम राख्न चाहन्छौँ र सबैसँग हामी सहकार्य गर्न चाहन्छौँ र यो भूमि पर्वको सन्देश यही रहनेछ। शान्त सर,
1: हामीलाई समय दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
3: धन्यवाद सर।
1: उहाँ हुनुहुन्थ्यो नेपाल मगर संघ लुम्बिनी प्रदेशका अध्यक्ष खलु प्रसाद तुन मगर। अब भने मध्यपश्चिम यो खबर पत्रिकाको समयमा विज्ञापनको पालो हो।
4: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
5: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
6: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
5: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
14: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082563218।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
20: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
21: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082560734 र 082560138।
23: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082563509 र मोबाइल 98453065।
1: अब बाँकी समाचार। राप्ती नदीमा आएको बाढ़ीले बालापुरको बस्ती डुबानमा पर्थ्यो। हरेक वर्ष नदी कटानको कहर झेल्दै गएपछि घुगु प्रसाद चौधरीका बुवाले बस्ती छाड्ने र बसाइसराई गर्ने निधो गर्नुभयो। त्यसपछि सबै परिवारका सदस्य लिएर बेला बीचका खोप बीचका टोल पुग्नुभयो, त्यही जग्गा किन्नुभयो अनि खेती गर्न थाल्नुभयो। 64 वर्षीय घुगुले उमेरमा इट्टा पार्ने काम गर्नुभयो, दाँत चिर्ने काम सिक्नुभयो, चौकोस र झ्याल ढोका बनाउने काम पनि गर्नुभयो। यसबाट उति बेला साँझ बिहानको छाक टार्न सघायो। उमेर बढ्दै गयो पछि उहाँले यी काम गर्न छाड्नुभयो। त्यसपछि उहाँले तरकारी खेती रोज्नुभयो। शुरूआती दिनमा खानाका लागि मात्रै तरकारी खेती गर्न थाल्नुभयो। त्यसपछि तरकारी राम्रोसँग फल्न थाल्यो अनि उहाँले यसलाई व्यवसायको रूपमा रूपान्तरण गर्नुभयो। अहिले उहाँको बारीमा सिजन र बेसिजनका दुवै तरकारी फलेका छन्। भन्टा, टमाटर, घिउ, सिमी, घिरौला, लौका बोडी फलाउनु भएको छ। यति मात्र होइन, उहाँले प्याजको बेर्ना पनि बिक्री गर्नुहुन्छ। मेरो पेसा यही हो, तरकारी बेचेर घर खर्च चलेकै छ। गाउँमा तरकारी डुलाउँछु, सबैले माया गरेर तरकारी बाजे भनेर बोलाउँछन्, उहाँले भन्नुभयो। गाउँमा हरियो तरकारी खुवाउन पाउँदा खुशी भएको छु, उहाँले बताउनुभयो। दशरथ घिमिरेले माटोसँग गाँसिएको प्रेम शीर्षकमा नयाँ एकबोध राष्ट्रिय दैनिकमा यो समाचार लेख्नु भएको छ।
0: घोराईमा लुम्बिनी प्रदेश स्तरीय पुरूष तथा महिला बक्सिङ प्रतियोगिता 2083 शुरू भएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश बक्सिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता शुरू भएको हो। घोराई उपमहानगरपालिका 15 स्थित दरबार स्केट पार्कमा शुरू भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट महिला तथा पुरूष खेलाड़ीको सहभागिता रहेको छ। जेठ 30 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ 51, 54, 60, 65 र 75 केजी तौल समूह तथा पुरूषतर्फ 55, 60, 70, 80, 90 र 90 केजी माथि तौल समूहमा खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नेछन्। खेलकुद क्षेत्रको विकाससँगै खेलाड़ीको क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव किरणराज गौतमले बताउनु भएको छ। जिल्लासँगै प्रदेश स्तरमा आयोजना गरिने प्रतियोगिताले खेलाड़ीको खेल क्षमता विकास गर्ने अपेक्षा गरिएको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा खबर छ।
1: अब लागौं आजका पत्र पत्रिकामा रहेका सम्पादकीय तर्फ। आज हामीले शनिबारको सौगातमा पेले फुटबलको दैवी प्रतिभा र प्रेरणाको प्रतीक शीर्षकमा रहेको चेतनाको यात्रामा तुफान बाबु श्रेष्ठले शनिबार सौगातमा लेख्नु भएको छ। त्यसै गरी यात्रा स्मरणमा अविस्मरणीय अपर मुस्ताङ लायन्स यात्रा शीर्षकमा सुशीला आचार्यले आफ्नो लेख लेख्नु भएको छ। त्यसै गरी भूमिया पर्व पर्यटन र संस्कृतिको उत्सव शीर्षकमा केबी मसालले आफ्नो विचार लेख्नु भएको छ। त्यसै गरी प्रवासी जीवन शीर्षकमा सुरेश कुमार पाण्डेले आफ्नो लेख लेख्नु भएको छ भने गोपीराज आचार्यले प्रतीक्षा शीर्षकमा कविता लेख्नु भएको छ। हर्कदासको फूर्ति शीर्षकमा पद्मप्रसाद शर्माको कथा रहेको छ।
0: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा शनिवासरीय नारी स्रष्टाका सृजनामा सागरमा सागर देख्छु अनिता कोइरालाको स्मरणमा विचार लेखिएको छ। गीताले के दिन्छ शीर्षकमा गुरूप्रसाद शर्माको विचार छापिएको छ भने हरि ओम सत्ता सहनौ भुनक्तु होम सुवेदीको हास्य बन्धु लेखिएको छ। सफल बन्ने एक मात्र उपाय सुस्मिता खतिवडाको ब्लग, पानीको आकार कविता गोविन्द सुवेदीको भने नजरियाको शक्ति समस्यालाई अवसरमा बदल्ने रहस्य तुफान बाबु श्रेष्ठको प्रेरणाको बिन्दु छापिएको छ। स्मृति योगीको गजल छापिएको छ आजको गोरक्ष राष्ट्रिय दैनिकमा।
1: त्यसै गरी गणतन्त्र राष्ट्रिय दैनिकमा रूढ़ीवाद शीर्षकमा सुरेश कुमार पाण्डेले कथा लेख्नु भएको छ। त्यसै गरी नयाँ नेता खोजमा खगराज नेपानीको कविता रहेको छ। सबैका लागि समय आफ्नै लागि छैन शीर्षकमा मीनागिरीको लेख रहेको छ भने आज यति नै रहेको छ।
0: यसै गरी आजको राप्ती पोस्ट दैनिकमा शहीदलाई सम्मान शीर्षकमा आयुष देवपुटाको बाल कविता बाल बाटिका छापिएको छ। भाइ बहिनीहरूसँग शीर्षकमा बालकथा पीड़ितको शीर्षकमा बालकृष्ण गजरेलले बालकथा लेख्नु भएको छ। यसै गरी नाम विकास काम अल्पत्र खास शीर्षकमा सम्पादकीय छापिएको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्राविधिकमा साथ दिने प्राविधिक अमृता डाँगी र कार्यक्रम सुनिदिने तपाईँ श्रोतालाई पनि धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि पनि म शान्त कुमार बुढा मगर
0: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार।
2: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: हिराले खाएको दाँत निकाल्ने,
4: शल्य क्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
3: खाली ठाउँमा दाँत राख्ने,
4: दाँतको जरीदेखि उपचार गर्ने,
3: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
4: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
6: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू गणेश चित्रालयको अगाडि।
24: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
25: व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको छ। सुस्तामा भारतीय एसएसबीको प्रेस प्रवेश सम्बन्धमा संचार कर्मीको जिज्ञासामा सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिक स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो।
1: पुस्तामा यस्तो समस्याहरू आउँदै गरेको थियो, यसमा सबैभन्दा धेरै धन्यवाद पुस्तामा बस्ने नेपाली नागरिकहरूलाई दिनुपर्ने हुन्छ। उहाँहरूले दशकौंदेखि त्यो भूमिलाई उहाँले संरक्षण गर्दै आउनुभएको छ। यो सम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चालिनेछ। कूटनीतिक रूपमा गर्नुपर्ने कुराहरू भारतसँग गरि नै रहेको छ। डिप्लोमेटिकली डिप्लोमेटिक मोड पठाएर वार्ता गरेर गर्नुपर्ने कुराहरू भइ नै हाल्छ।
25: नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनीतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक 2083 र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। हिजोको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले विनियोजन विधेयक 2083 र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भनी प्रस्ताव गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो। विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री वाग्लेले पूँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत अधिकार नदिए विकासले गति लिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको शेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याएको भन्दै सरकारले ल्याएको बजेट मध्यम वर्गलाई मात्रै सम्बोधन गर्ने खालको रहेको बताउनुभयो। सर्वोच्च अदालतले सत्य निरूपण तथा मेलमिलाप आयोगको ऐनमा बाल सैनिकको प्रयोगलाई समेटेर कानून निर्माण गर्न निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको देखिएकाले समेट्ने गरी कानून निर्माण गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको हो। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बुच्चाकोट स्थित बीपी राजमार्ग सड़क खण्डमा हिजो बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। रोशी गाउँपालिका वडा नम्बर 7 की 34 वर्षीय फूलमाया तामाङ, सोही पालिकाको वडा नम्बर 6 का 75 वर्षीय इन्द्रबहादुर झाँक्री, वडा नम्बर 6 का 60 वर्षीय प्यारी माया तामाङ र दैलेख घर भएका 30 वर्षीय बम बहादुर भण्डारीको शनाखत भएको प्रहरीले जनाएको छ। दुर्घटनामा 16 जना घाइते भएका छन्। उता कैलालीको गोदावरीमा बाढ़ीमा परि 2 जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 4 की 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको हिजो बिहान च्याउ खोज्न जंगलतर्फ गएका बेला नदीमा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक योगेन्द्र तिमिल सिन्हाले जानकारी दिनुभयो। संखुवासभाबाट धरानतर्फ जाँदै गरेको बस धनकुटा नगरपालिका 9 मूलघाट नजिक दुर्घटना हुँदा 12 जना घाइते भएका छन्। संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको 15 जना सवार बस हिजो दिउँसो अनियन्त्रित भई सड़कमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा भोलि बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम रहेको छ। ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई हिजो सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तर्जुमा अगाडि बढ़ाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धमा हिजो छलफल गर्दै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढ़ाउनुपर्नेमा जोड़ दिनुभयो। मन्त्री गौतमले जनताका आवश्यकतालाई मूर्त रूप दिन कानून आवश्यक हुने भन्दै पर्याप्त समय लिएर तयार गरिएको कानून दीर्घकालीन र प्रभावकारी हुने धारणा राख्नुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकापछि विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन आग्रह गरिएको हो। मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिक नेतृत्वको सूझबूझपूर्ण सोचबाट हरेक विषयको व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने बताउनु भएको छ। कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हिजो ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले समुदायलाई विपद सचेतनामा जोड्न राजनैतिक नेतृत्वले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सभापति थापाले पार्टीको संगठनमा आबद्ध 9,00,000 भन्दा बढ़ी सदस्यलाई विपद व्यवस्थापन र पूर्व तयारीका विषयमा सचेत गराइने जानकारी दिनुभयो। अब रिपोर्ट। बालबालिकामा कुपोषण देखिएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाले कृषि तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आमा तथा बालबालिकाको स्वास्थ्य सुधारका लागि पहल थालेको छ। घर परिवारलाई पोषणयुक्त खाद्यान्नमा आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको राप्ती सोनारी गाउँपालिकाले जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
5: आमा समूहलाई उत्पादनसँग जोड्दै स्वस्थ परिवार निर्माण गर्ने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रमले विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र हजार दिनका बालबालिकाको पोषण अवस्थालाई केन्द्रमा राखेको छ। आफ्नै करेसाबारी तथा खेतबारीमा पोषणयुक्त तरकारी, फलफूल र अन्य खाद्य वस्तु उत्पादन गर्न प्रेरित गर्दै गाउँपालिकाले समुदाय स्तरमा सचेतना अभिवृद्धिका गतिविधि पनि सञ्चालन गरिरहेको छ। गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू
7: हामी जसरी पनि अबको दिनमा अगाडिको दिनमा हामीले यस्तै गरी चाहिँ पोषणयुक्त खानेकुराहरू खान्छौँ, तरकारी उत्पादन गर्छौँ, आफू पनि प्लस आफ्ना घर छिमेक हराउनु भएका अन्य व्यक्तिहरू पनि यसै पोषणयुक्त खानेकुरा खुवाउनका लागि हामीले निरन्तर प्रयास गर्छौँ, अगाडि बढ्छौँ।
5: स्थानीय उत्पादन र पोषण सम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्न गाउँपालिकाले समय समयमा कृषि तथा पोषण मेला आयोजना गर्दै आएको छ। यस्ता मेलाले पोषणयुक्त खानाको महत्वबारे जानकारी दिनुका साथै स्थानीय महिलाहरूलाई उत्पादनमुखी गतिविधिमा सक्रिय बनाउने काम गरेको छ। कृषि तथा पोषण प्रवर्धन कार्यक्रम संयोजक शोभा बस्नेत:
8: अहिले हामीले चाहिँ राप्ती सुनारी गाउँपालिका एक र छका हजार दिनका आमाहरूसँग काम गर्छौँ, जसमा उहाँहरूको बालबालिका स्वास्थ्य सुधारका लागि काम गर्छ।
5: मेलामा सहभागी आमा समूहका महिलाहरूले आफ्नो उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य पोषणयुक्त खाद्य सामग्री प्रदर्शनमा राख्ने गरेका छन्। यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै परिवारको खाद्य तथा पोषण सुरक्षामा समेत टेवा पुगेको छ। स्थानीय महिला विमला घट्टी मगर:
9: हामी चाहिँ यो तरकारीहरू, तेलहरू, ढिक्री, अचारहरू लिएर चाहिँ यो पोषण मेलामा आएका छ। त्यो सम्बन्धमा आबद्ध महिलाहरूलाई चाहिँ एकदम सिकेर आफ्नो खुट्टामा आफ्नो उभिनेलाई, आत्मनिर्भर आफ्नो समयलाई बन्नुपर्छ।
5: कुपोषित बालबालिकाको संख्या देखिएपछि पोषण स्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर छका वडा अध्यक्ष लवराज खरेल बताउनुहुन्छ।
10: खानामा सन्तुलित भोजन आमाले नखाइदिँदै गर्दा त्यो बच्चामा कुपोषणको समस्या देखिएको छ।
5: कुपोषण अझै पनि ग्रामीण क्षेत्रको चुनौतीको रूपमा रहेको अवस्थामा राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको कृषि तथा पोषण प्रवर्धन कार्यक्रमलाई केवल उत्पादन बढाउने अभियान मात्र नभई स्वस्थ र समृद्ध परिवार निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। यो अभियानले स्थानीय स्रोत साधनको उपयोग, पोषण सम्बन्धी व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता मार्फत आमा तथा बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
25: समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ अब एकैछिन विज्ञापन।
11: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
24: मेड इन दङ्गाली हो नि त,
11: राम्रो त भइहाल्छ नि। तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
24: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
11: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
24: एकपटक दङ्गालीबाट किनेर हेर न।
11: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
26: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
24: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
27: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
28: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
24: प्रोप्राइटर सोमराज रैदास।
29: सम्पर्क फोन नम्बर 082-5635-775।
24: सम्पर्क नम्बर 98-4-26-873।
26: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर
25: संकेत गरेका छन्। यद्यपि प्रस्तावित सहमतिका विषयवस्तुमा दुवै देशले फरक फरक विवरण सार्वजनिक गरेकाले वार्ताको अन्तिम स्वरूपबारे अझै स्पष्टता आएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानी नेतृत्व र इजरायलको समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै सम्झौताप्रति आशावादी रहेको जनाएको छ। पछिल्ला केही सातादेखि इरानको आणविक कार्यक्रमको भविष्य लगायत जटिल विषयमा वार्ता भइरहेको छ, तर इरानी सरकारी संचार माध्यमले सार्वजनिक गरेका विवरण अमेरिकी पक्षको व्याख्यासँग नमिलेपछि राष्ट्रपति ट्रम्पले हिजो असन्तुष्टि जनाउनु भएको थियो। इरानका सर्वोच्च नेताले प्रस्तावित रूपरेखालाई अन्तिम स्वीकृति दिएको वा नदिएको विषय स्पष्ट भइसकेको छैन। यद्यपि इरानको विदेश मन्त्रालयले पनि सहमतिका लागि आवश्यक प्रारम्भिक रूपरेखा तयार हुने चरणमा पुगेको जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएपछि कार्यान्वयनका विषय र बाँकी मुद्दाहरू टुंग्याउन थप 60 दिनसम्म प्राविधिक तहको वार्ता सञ्चालन गरिनेछ। केही दिनभित्र स्विजरल्याण्डमा हस्ताक्षर समारोह आयोजना हुन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
30: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: सांसदहरूले बेरोजगार विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकको छलफलमा समितिका सदस्यहरू सांसदहरूले त्यस्तो जोड़ दिनुभएको हो। छलफलमा बोल्दै समितिका सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरोजुको विषयमा आवश्यक जानकारी दिएर बेरोजु फर्सदका लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता उठाउनुभयो। त्यस अवसरमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिद्देलले नेपाली सेनाले चालू आर्थिक वर्षमा बाँकी रहेको बेरोजु मध्ये 60% फर्सद गर्ने लक्ष्य राखेकोमा हालसम्म 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साविकको कृषि मन्त्रालयतर्फ 6,35,00,00,000 बेरोजु रहेकोमा हालसम्म 40.28% फर्सद भएको जानकारी गराउनुभयो। साविकको वन मन्त्रालयतर्फ पनि 56,00,00,000 बेरोजु रहेकोमा 16% मात्रै बेरोजु फर्सद भएको उहाँले उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्र प्रस्थान बिन्दुमा रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले उत्पादनसँगै विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले मार्ग प्रशस्त गरिसकेको बताउनुभयो। ऊर्जा क्षेत्रको वृहत्तर विकासका निम्ति निजी क्षेत्रसँग साझेदार गर्न सरकार प्रतीक्षारत रहेको उहाँको भनाइ थियो। मन्त्री श्रेष्ठले मन्त्रालयले संसदको चालू अधिवेशनमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक पेश गर्ने तयारी गरिरहेको जानकारी गराउनुभयो। मन्त्री श्रेष्ठले यसपटक विद्युत उत्पादन, व्यापार, पूर्वाधार र औद्योगिकीकरणलाई एकीकृत रूपमा अघि बढ़ाउन आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान 80% रहेको उल्लेख गर्दै जनताको घर घरमा उज्यालो पुर्याउनका लागि उत्पादनमा सबैभन्दा बढ़ी योगदान निजी क्षेत्रले गर्दै आएको जानकारी गराउनुभयो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन अटेर गरेका उद्योगहरूले कार्यवाही गर्ने सरकारको चेतावनीपछि धमाधम बकौता बुझाउन थालेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बकौता रकम असुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न 10 औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले महसुल बुझाउन थालेका छन्। औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूले पछिल्लो सूचनाका आधारमा 1,00,00,000 भन्दा बढ़ी बकौता भुक्तानी गरिसकेको लिमिटेडका सूचना अधिकारी वासुदेव सुडारीले जानकारी दिनुभयो। 300 भन्दा बढ़ी उद्योगले महसुल बापतको 88,00,00,000 भन्दा बढ़ी बकौता तिर्न बाँकी रहेको छ। उद्योगीबाट बकौता नउठ्दा औद्योगिक क्षेत्रका पूर्वाधार निर्माण तथा मरमत र उद्योगलाई प्रदान गर्ने सेवा सुविधा उपलब्ध गराउन कठिनाई भइरहेको औद्योगिक व्यवस्थापन केन्द्र लिमिटेडले जनाएको छ। अघिल्लो दिन बिहिबार 8 अंकले घटेको नेपाल शेयर बजारको परिसूचक नेप्से शुक्रबार भने 4 अंकले घटेको छ। शुक्रबार कारोबारपछि नेप्से परिसूचक 2,724 अंकमा कायम भएको छ। अघिल्लो दिन 3,90,00,000,000,000 को कारोबार भएको बजारमा शुक्रबार 4,34,00,00,000,000 रूपियाँ बराबरको कारोबार भएको छ। यस दिन 92 कम्पनीहरूको मूल्य बढ्दा 167 कम्पनीहरूको मूल्य घटेको छ।
25: भुवन आचार्य, अब खेल समाचार। फिफा विश्वकप अन्तर्गत अहिले आयोजक अमेरिका र पाराग्वे बीच खेल भइरहेको छ। यो समाचार तयार पार्दासम्म अमेरिका जारी खेलमा 1-0 गोल अन्तरले अगाडि छ। समूह डीमा रहेको अमेरिका विश्ववरीयताको 17 स्थानमा रहँदा पाराग्वे 41 स्थानमा छ। अहिलेसम्म दुई टोलीबीच 9 पटक भेट हुँदा अमेरिकाले 5 खेल जितेको थियो भने पाराग्वेले 2 खेल जितेको छ। 2 खेल बराबरीमा सकिएका थिए। पछिल्ला 3 भेटमा भने अमेरिका विजयी भएको छ। समूह डीमा अमेरिका र पाराग्वे सहित अस्ट्रेलिया र टर्की पनि छन्। यसअघि आज बिहानै भएको आयोजक राष्ट्रमध्ये एक क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनिया बीचको खेल 1-1 बराबरीमा टुंगिएको थियो। क्यानाडाको टोरन्टो रंगशालामा भएको खेल 1-1 बराबरीमा रोकियो।

0: इष्टमित्र आफन्तजनहरूमा आजै 10 बजे शंकर पिपल कटुवा खोलामा दाह संस्कार गरिने भएकाले सबैमा जानकारी गराउँदछौ। छोराहरू लोकबहादुर रावत, बुद्धि प्रकाश रावत।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: सूचना आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यही मिति 2083 साल असार 1 गतेदेखि 5 गतेसम्म लुम्बिनी प्रदेशको राजधानी देउखरी उपत्यका स्थित राप्ती गाउँपालिका वडा नम्बर 3 श्री चौरमा भूमि पर्व भव्य तथा सभ्य रूपमा धूमधामका साथ आयोजना गरिँदैछ। उक्त कार्यक्रममा हरेक दिन बिहान 11 बजेदेखि साँझ 7 बजेसम्म भूमि नाच प्रस्तुत गरिनुका साथै मगर भाषा, कला संस्कृति, परम्परा तथा संस्कार सम्बन्धी विशेष प्रस्तुति, छलफल र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै मगर समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि मगर सांस्कृतिक भवन निर्माण अभियानमा समेत सबैको साथ, सहयोग र हातीमालो रहने विश्वास लिएका छौ। तसर्थ सम्पूर्ण मगर समुदाय तथा संस्कृति प्रेमी महानुभावहरूलाई उपस्थिति भई कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। भाषा, कला र संस्कृतिको संरक्षण गरौं, मगर सांस्कृतिक भवन निर्माणमा हातेमालो गरौं। आयोजक नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति, सह आयोजक नेपाल मगर संघ राप्ती गाउँपालिका समिति, देउखरीदाङ।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
10: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
4: होइन, कसलाई के भयो?
11: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
4: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
11: ल ल, एम्बुलेन्सलाई घुराही, गोगली, भानपुरतिर मोड्नुहोस् त। यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद नभएको।
4: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 वटा आइसियू सहित सम्पूर्ण विशेष

0: आरोग्य सहितका सेवाहरू रहेका छन्।
1: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बरगदुवा दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: सीता के भो तिमलाई गुम्सेर बसी छौ?
3: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
2: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
6: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
7: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
6: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
8: हाम्रा विशेषताहरू
10: आधुनिक प्रयोगशाला,
8: अत्याधुनिक सर्वेक्षण उपकरण,
10: अनुभवी प्रशिक्षक,
8: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
10: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
8: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
10: सीमित सिट तथा छात्रावृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
8: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
8: सम्पर्क फोन नम्बर 082-560-204।
9: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98979-64848।
11: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
12: आवाज पश्चिम नेपालको आवाज। आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: नमस्कार। रेडियो कार्यक्रम लागोस शिक्षामा म कार्यक्रम प्रस्तुता बसन्त पुन उपस्थित भएको छु। लागोस दुर्व्यसन सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले रेडियो मध्यपश्चिम एफएम घोराई दाङबाट उत्पादित लागोस शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई र रेडियो हाइवे एफएम 103.5 मेगाहर्ज लमाईबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ती एफएम 98.4 मेगाहर्ज लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioMP.org लग अन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज डाउनलोड गरी र हाम्रो पात्रोमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हाइवे एफएम लमै, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी आफ्नै समयमा संसारभर सुन्न सकिन्छ। हाम्रो समाजमा लागू पदार्थबारे सही समयमा सही जानकारी र नेपालमा भएका लागू पदार्थ सम्बन्धी ऐन कानूनको सशक्त कार्यान्वयन नभएको कारणले धेरै युवा युवतीहरू तथा प्रौढहरू लागू पदार्थको दलदलमा फँसिरहेका छन्। लागू पदार्थ दुर्व्यसनबाट धेरै नेपाली जनताहरूको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वास्थ्य, जीवन, घर परिवार, धन सम्पत्ति, मान सम्मान, इज्जत प्रतिष्ठा तहस नहस भएको र समाजमा नकारात्मक तथा आक्रान्त रूपले यसको समस्या दिनानुदिन बढ़िरहेको छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई, रेडियो हाइवे एफएम 103.5 मेगाहर्ज लमै, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 मेगाहर्ज लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधानको उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौ। श्रोताहरू, आजको कार्यक्रममा हामीहरूले मुख्य विषयको रूपमा लिएका छौं लागू औषधको नियन्त्रण र रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहलाई मार्गदर्शन 2076 भन्ने सामग्री, जसलाई लिएका छौं गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखाको वेबसाइट ड्रग पोर्टलबाट हामीहरूले लिएका छौं। त्यसै गरी लागू औषध न्यूनीकरण तथा समाधानका उपायहरू बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा हामीहरूले प्रस्तुत गर्नेछौ। अब लागौं आजको मुख्य विषयवस्तुतर्फ। लागू औषधको नियन्त्रण र रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहलाई मार्गदर्शन 2076। नेपालमा लागू पदार्थको उत्पादन, ओसार पसार, बिक्री, वितरण, सञ्चय र सेवनलाई दण्डनीय अपराधको रूपमा परिभाषित गरिएको छ। देशको जनसांख्यिक लाभको रूपमा रहेको अमूल्य जनशक्ति, खास गरी युवा पीढ़ी, लागू औषध दुर्व्यसनको चपेटामा पर्न गई देशको उन्नति, प्रगति एवं समृद्धिमा समेत बाधा पुग्न गई समृद्ध नेपाल र सुखी नेपाली भन्ने राष्ट्रिय सोचमा समेत बाधा पुग्न जाने खतरा रहेको तथ्य छ। विक्रमसम्म 2063 र 2069 सालमा केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षण अनुसार नेपालमा वर्षेनी 11.36% लागू औषध प्रयोगकर्ताहरूको संख्या वृद्धि हुने गरेको देखिन्छ। लागू औषध प्रयोगकर्ताहरूमा सबै खाले संक्रमणको साथसाथै यौनजन्य रोगहरू, एचआईभी र हेपाटाइटिसको संक्रमण हुने भएको पाइन्छ। खुल्ला सिमानाको कारणले सहज किसिमबाट लागू औषध प्रयोग ओसार पसार हुने र त्यसको पृष्ठभूमिमा अपराध तथा हिंसा बढ़न गएको छ। लागू औषधको उपयोगले घर झगडा, सम्बन्ध विच्छेद, दुर्घटना, सामाजिक अपराध र व्यभिचार समेत बढ़दै गएको छ, जसले सामाजिक स्थायित्व कायम गर्ने विषय चुनौतीपूर्ण भएको छ। नेपाल सरकार गृह मन्त्रालय नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखा अन्तर्गत रहेको लागू औषध नियन्त्रण शाखाले विगत लामो समयदेखि विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूको सहकार्य र साझेदारीमा लागू औषध रोकथाम नियन्त्रणका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको थियो। परिवर्तित शासकीय संरचना अनुरूप लागू औषध रोकथाम लगायतका सचेतनामूलक कार्यक्रम स्थानीय तहहरू मार्फत सञ्चालन गर्नु उपयुक्त हुने सम्बन्ध क्षेत्रका विज्ञहरूको सुझाव अनुरूप विगतमा मन्त्रालयले सञ्चालन गर्दै आएका केही कार्यक्रम अब प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित साझेदार निकाय तथा संघ संस्था मार्फत सञ्चालन हुने गरी परिवर्तन गरिएको छ। नेपालको संविधान जारी भई कार्यान्वयनमा आएसँगै मुलुक विगतको केन्द्रीकृत शासन प्रणालीबाट संघीय शासन प्रणालीमा रूपान्तरण भइसकेको छ। संविधानको मर्म, भावना र प्रावधान तथा संविधानको अनुसूची 5, 6, 7, 8, 9 उल्लेखित अधिकार र जिम्मेवारी अनुरूप संघीय मन्त्रालय लागू औषध नियन्त्रण सम्बन्धी नीति योजना अध्ययन अनुसन्धान मार्गदर्शन तथा आपूर्ति नियन्त्रणमा केन्द्रित रहनुपर्ने देखिन्छ। यसै सन्दर्भमा समुदाय स्तरदेखि नै स्वस्थ, सभ्य, सदाचारी र अपराध मुक्त समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्ने कार्यमा योगदान गर्न सबै स्थानीय तहहरूले आफ्नो जिम्मेवारी अनुरूप संघीय प्रादेशिक नीति तथा कानूनसँग तादम्यता मिलाई यस सम्बन्धी नीति योजना कार्यक्रम र बजेट व्यवस्था गरी यस विषयलाई प्राथमिकताका साथ अभियानको रूपमा सञ्चालन गर्न आवश्यक छ। परिवर्तित सन्दर्भ एवं गृह मन्त्रालयद्वारा मुलुकका विभिन्न स्थानमा आयोजना गरिएका अन्तर्क्रिया तथा गोष्ठीमा प्राप्त पृष्ठपोषण अनुरूप आफ्नो नीति योजना कार्यक्रम र बजेटमा लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धमा समन्वयात्मक रूपमा निरोधात्मक तथा प्रबन्धात्मक कार्यक्रम सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले यो मार्गदर्शन तयार गरिएको हो। नीति योजना कार्यक्रम तथा तर्जुमा र बजेट व्यवस्था गर्ने समुदाय स्तरदेखि नै स्वस्थ, सभ्य, सदाचारी र अपराध मुक्त समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्ने कार्यमा योगदान गर्न संघीय प्रादेशिक नीति ऐन कानून मापदण्ड तथा मार्गदर्शन अनुरूप लागू औषध नियन्त्रण सम्बन्धी आन्तरिक नीति योजना तर्जुमा गर्ने, स्वीकृत नीति तथा योजना अनुरूप लागू औषध नियन्त्रण कार्यक्रम तथा बजेट तर्जुमा गर्ने, आफ्नो नीति योजना कार्यक्रम र बजेटमा लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन प्राथमिकताका साथ समावेश गर्ने, लागू औषध नियन्त्रण सम्बन्धी स्थानीय तह स्तरीय रणनीतिक योजना तर्जुमा गर्ने, लागू औषध नियन्त्रण सम्बन्धमा क्रियाशील संघ संस्थाहरूलाई ओन डोर सिस्टममा गइरही काम गराउने, लागू औषध नियन्त्रण समिति गठन गर्ने, प्रत्येक स्थानीय तहमा लागू औषध दुर्व्यसनबाट प्रभावित व्यक्तिहरू वा सर्वसाधारणलाई लागू औषध दुर्व्यसन विरूद्ध र लागू औषधको रोकथाम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा देहाय बमोजिम स्थानीय समिति गठन गर्ने, गाउँपालिका प्रमुख अध्यक्ष, नगर अथवा गाउँपालिका उपप्रमुख सदस्य, गाउँ तथा नगरपालिका स्वास्थ्य संयोजक सदस्य, गाउँपालिका शिक्षा शाखा प्रमुख सदस्य, गाउँपालिकाका तथा नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक मध्येबाट नगरपालिका गाउँपालिकालाई मनोनित गरेका एकजना महिला सहित दुईजना सदस्य, नगर गाउँपालिकाभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापक मध्येबाट एक सदस्य, लागू औषध नियन्त्रणको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था मध्ये नगरपालिका गाउँपालिकाले मनोनित गरेका एकजना महिला सहित दुईजना सदस्य, लागू औषध प्रयोगकर्ताहरूको उपचार तथा पुनस्थापना केन्द्र सञ्चालकहरू मध्येबाट नगरपालिका गाउँपालिकाले मनोनित गरेका एकजना सदस्य, स्थानीय आमा समूह मध्येबाट नगरपालिका गाउँपालिकाले मनोनित गरेका एकजना महिला सहित दुईजना सदस्य, स्थानीय युवा क्लब मध्येबाट नगरपालिका गाउँपालिकाले मनोनित गरेका एकजना सदस्य, स्थानीय बाल क्लब मध्येबाट पालिकाले मनोनित गरेका एकजना सदस्य, स्थानीय संचारकर्मी नगरपालिका पालिकाले मनोनित गरेका एकजना सदस्य, स्थानीय प्रहरी इकाई प्रमुख सदस्य र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव, नगरपालिका गाउँपालिका ओडा तथा टोल समुदाय काम कर्तव्य र अधिकार सहित लागू औषध नियन्त्रण सम्बन्धी समिति गठन गर्ने, रोकथाम तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने, पालिकाभित्र लागू औषध दुर्व्यसनबाट प्रभावित व्यक्ति वा सर्वसाधारणलाई लागू औषध दुर्व्यसन विरूद्धको सचेतना कार्यक्रम सञ्चालन गर्ने, लागू औषध दुरूपयोग तथा ओसार पसार विरूद्ध अन्तर्राष्ट्रिय दिवस 26 जून भव्य रूपमा मनाउने, लागू औषध दुर्व्यसनबाट पर्ने असर झल्कने सड़क नाटक प्रदर्शन तथा सांगीतिक कार्यक्रम आदि प्रदर्शन गर्ने, लागू औषध अपराध नियन्त्रण सम्बन्धमा स्थानीय संचार माध्यमसँगको साझेदारीमा सचेतनामूलक कार्यक्रम संचालन करने सरकारवाला निकाय संघ संस्थाको सहयोग तथा समन्वय में वृहत सचेतनामूलक कार्यक्रम संचालन करने लागू औषधको सेवनबाट हुने व्यक्तिगत समस्या सामाजिक र आर्थिक रूपमा हुने क्षति दुर्व्यसनको लक्षण प्रभाव र जोगिने उपायहरू सम्बन्धमा विद्यालय र कलेजमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने लागू औषध नियन्त्रणका लागि स्वस्फूर्त रूपमा युवा सहभागिता तथा परिचालन हुने वातावरण सृजना गर्ने लागू औषध नियन्त्रण सम्बन्धी श्रव्य दृश्य पर्चा पम्पलेट लगायतका प्रभावकारी प्रचार प्रसार गर्ने विद्यालय स्तरमा प्रवचन निबन्ध लेखन छलफल अन्तर्क्रिया लगायतका अन्य उपयुक्त कार्यक्रम सञ्चालन गर्ने स्थानीय सिनेमा हलहरूमा लागू औषध विरूद्धका सन्देश प्रसारण गर्ने मोबाइल मार्फत लागू औषध विरूद्धका सन्देश एसएमएस पठाउने गाँजा फडानी अभियान सञ्चालन गरी सबै स्थानीय तहलाई गाँजा खेती रहित स्थानीय तह निर्माण प्रेरित गर्ने बस पार्क तथा बजारको महत्वपूर्ण चौकमा विद्युतीय माध्यमबाट सूचना डिस्प्ले गर्ने विद्यालयमा 9 देखि 12 कक्षासम्म विद्यालय केन्द्रित अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने लागू औषधको उपचार भण्डारण बिक्री वितरण तथा सेवनले गर्दा बेहोर्नुपर्ने कानूनी कार्यवाही सुस्वास्थ्यमा पर्ने अवसर असर सामाजिक विकृति सृजनशीलतामा पर्ने असर आर्थिक अवस्थामा पर्ने नकारात्मक असर परिवारमा पर्ने मनोवैज्ञानिक असर लैंगिक हिंसा आपराधिक गतिविधि बढ़ने लगायतका विषयमा अभिभावक तथा शिक्षकहरूको लागि अभिमुख कार्यक्रम सञ्चालन गर्ने उपचार तथा पुनस्थापना केन्द्र गाउँपालिका भित्र अथवा नगरपालिका भित्र लागू औषधको दुर्व्यसनमा फँसेका तर स्थानीय स्तरमा लागू औषध प्रयोग गरेको उपचार तथा पुनस्थापना केन्द्रको अभावमा उपचार तथा पुनस्थापनाबाट वञ्चित व्यक्तिहरूलाई उपचारको व्यवस्था मिलाउने यसका लागि लागू औषधको प्रकोप बढ़ी भएका स्थानीय तहमा सम्भव भएमा स्थानीय तहलाई नै स्थानीय संघ संस्थाको सहकार्य र साझेदारीमा लागू औषध प्रयोगकर्ताहरूको उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन निर्देशिका 2075 बमोजिम लागू औषध प्रयोगकर्ताहरूको उपचार पुनस्थापना केन्द्र सञ्चालन गर्ने सो सम्भव नभएमा अन्तर स्थानीय तह समन्वयमा लागू औषध प्रयोगकर्ताहरूको उपचार तथा पुनस्थापना केन्द्र स्थापना र सञ्चालन गर्ने पालिकाभित्र सञ्चालित लागू औषध प्रयोगकर्ताहरूको उपचार तथा पुनस्थापना केन्द्र नियमित रूपमा निरीक्षण गर्नु अनुगमन तथा मूल्याङ्कन गर्ने सेवकहरू बनाउने समन्वय तथा सहयोग उपरोक्त अनुसार जनचेतनामूलक कार्यक्रम सञ्चालनको क्रममा आवश्यक पर्ने सामग्रीको नमूना र यस विषयमा कुनै दुविधा भएमा गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सकिनेछ अनुरोध भई आएमा प्रचार सामग्रीको मापदण्ड जनचेतनामूलक प्रशिक्षणका लागि प्रस्तुति लगायतका सामग्रीको सफ्ट कपी उपलब्ध गराइनेछ लागू औषध अपराध नियन्त्रणका लागि यस सम्बन्धी अपराध अनुसन्धान तथा अभियोजनमा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्ने लागू औषध नियन्त्रण समन्वयमा पैरवी तथा प्रवर्धनका लागि प्रशिक्षक आवश्यक परेमा स्थानीय प्रशासनमा प्रहरी कार्यालयसँग समन्वय गर्न सकिने सम्बन्धित सरकारी निकायको समन्वयमा आवधिक र आकस्मिक रूपमा औषधि पसलहरूको अनुगमन गर्ने सम्बन्ध सरकारी निकायहरूको समन्वयमा सड़क बाल बालिकाहरूको यथोचित व्यवस्था गर्ने यी व्यवस्थाहरू अन्तर्गत नयाँ शासकीय स्वरूप अन्तर्गत रहेको स्थानीय तहलाई लागू औषधको नियन्त्रण रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहलाई मार्गदर्शन 2076 भनेर प्रकाशित गरेको सामग्री आज हामीले प्रस्तुत गर्यौं जसलाई हामीले लिएका थियौं गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखा अन्तर्गत रहेको ड्रग पोर्टलबाट जुन गृह मन्त्रालयको वेबसाइटबाट हामीले यो सामग्री लिएका थियौं आदरणीय श्रोताहरू अब सुनौ लागू औषध नियन्त्रण न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा
1: नमस्ते म वासुदेव नेउपाने रोटरी क्लब अफ राप्तीको अध्यक्ष त्यो लागू औषध दुर्व्यसनीमा अहिले पछिल्लो पटक अवस्था हेर्ने हो भने स्कूलका जुन विद्यार्थीहरू यो 6 क्लासदेखि माथि 12 क्लाससम्मका विद्यार्थीहरूमा चाहिँ बढी मात्रामा चाहिँ यो लागू औषध दुर्व्यसनीमा फसेको देखिन्छ जब विद्यार्थीहरू ब्याचलर लेभलमा जान्छ त्यति बेलामा अलिकति सचेत भएर अलिकति बुझ्ने लेभलमा पुगिसकेको हुनाले माथिल्लो क्लासमा गइसकेपछि यसमा फस्ने अवस्था चाहिँ कम छ तर त्योभन्दा यो स्कूल लेभलमा क्षेत्रमा नै बढी मात्रामा चाहिँ लागु पदार्थमा चाहिँ भएको देखिन्छ। अब यसको लागि चाहिँ हामीले न्यूनीकरण गर्नको लागि चाहिँ हामीले विशेष गरी चाहिँ विद्यालय शिक्षामा नै जोड़ दिनुपर्ने अवस्था देखिएको छ। लागु पदार्थ दुर्व्यसनमा फस्नुभन्दा पहिला उनीहरूलाई चाहिँ हामीले करिब करिब 5-6 क्लासदेखि नै त्यसलाई चाहिँ त्यो शिक्षामा चाहिँ समावेश गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ। र साथसाथै अभिभावकले पनि आफ्नो विद्यार्थी विद्यालय पढ्न गएको छ भनेर ढुक्क हुने अवस्था छ, त्यो चाहिँ होइन। मेरो विद्यार्थी चाहिँ मेरो छोराछोरी चाहिँ विद्यालयमा गएर अध्ययन गर्दैछ र उसले चाहिँ बाहिरी वातावरणमा चाहिँ कस्तो भूमिका खेलिरहेको छ भन्ने कुरालाई पनि अलिकति केयर चाहिँ गर्नुपर्ने अवस्था देखिएको छ। त्यसले गर्दाखेरि चाहिँ बढी मात्रामा चाहिँ लागु पदार्थ दुर्व्यसनमा फसेको देखिन्छ। यसको न्यूनीकरण भनेको विशेष गरी नै विद्यालय शिक्षामा अलिकति जोड दिएर 5-6 क्लासदेखि नै यसमा चाहिँ अलिकति जोड दियो भने चाहिँ विद्यार्थीहरूलाई चाहिँ यसमा चाहिँ अलिकति रोक्न चाहिँ नियन्त्रण गर्न चाहिँ सकिन्छ भन्ने चाहिँ लागेको छ मलाई।
2: नमस्कार, मेरो नाम देवबहादुर बुढा मगर, म शिक्षक र यो अहिलेको अवस्थामा हेर्दै गर्दाखेरि बच्चाहरू बढी यो लागु औषधमा फसेको देखिन्छ र यो लागु औषध भन्न बित्तिकै पनि अब चुरोट बिडी अनि त्यसपछि यो सुर्ती खैनी खाने कुरामा पनि अब लागु औषध नै जोडिनु भएको हुनाले अब कतिपय स्कुलहरूमा विद्यार्थीहरूको पढाइको अवस्था एकदम कमजोर देखिन्छ। ताकि उसले स्कुलमा आइसकेपछि ऊ उसको अवस्था नै अलि बेग्लै खालको हुन्छ, उसको नै स्थिति नै अलि बेग्लै खालको हुन्छ। त्यसले गर्दाखेरि उसको पढाइतिर अलिकति उमिलिराखेको हुँदैन, पढाइ अलि कमजोर भइराखेको हुन्छ। र यसको समाधानको उपाय खोज्दै गर्दाखेरि विशेष गरी पहिलो त प्राथमिकता त अब घर परिवारलाई नै जान्छ। घर परिवारबाट राम्रो गाइडेन्स भयो भने सायद त्यो विद्यार्थी त्यो व्यक्ति सुध्रिन सक्छ र प्लस अब यदि त्यो व्यक्तिले स्कुलमा पढ्छ भने अब परिवार अनि त्यसै गरी साथीभाइको सङ्गत अनि त्यसपछि शिक्षक अनि परिवार र शिक्षक अनि विद्यार्थी भएर सबैको उसमा समायोजनमा त्यसको समस्या समाधान गर्न सकिन्छ।
0: तपाईहरूका पनि लागु औषध सम्बन्धी कुनै जिज्ञासा समस्या विचारहरू छन् भने जुनसुकै समयमा 9847813849 डायल गरी रेकर्ड गराउन सक्नुहुन्छ। प्रसारण योग्य भएमा हामीहरू प्रसारण गर्नेछौ। श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिन लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि बिदा हुनुपर्छ। कार्यक्रम लागु औषध शिक्षा तपाईहरूलाई कस्तो लाग्यो? जस्ताको तस्तै हामीलाई सल्लाह सुझाव जिज्ञासाका लागि इमेल एड्रेस drugeducationfm@gmail.com पठाउनका लागि अनुरोध गर्दछौ। त्यसै गरी मोबाइल नम्बर 9847813849 वा रेडियो मध्यपश्चिमको फोन नम्बर 082-65-854 सम्पर्क राख्नुहोला। पत्राचारको लागि रेडियो मध्यपश्चिम एफएम घोराई दाङ तथा तपाईहरूले सुन्दै गरेको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। आदरणीय श्रोताहरू, आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे दुब्लाउँदै जाने, साँझ ढिलोसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढिने, पढाइमा कमजोर हुँदै जाने अवस्था छ भने लागु औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनका लागि पिसाब जाँच गरेर गाँजा, हिरोइन, ब्राउन सुगर, ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईहरूले सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। यतिन्जेल लागु औषध शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन प्रविधिमा रही सहयोग गरिदिने विभिन्न रेडियोका प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तोता वसन्त पुन एक साताको लागि विदा हुन्छु। रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हायो एफएम 103.5 MHz लमै, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटिया सुन्दै गर्नुहोला। शुभ साता, नमस्कार।
3: यो दाँत दुख्यो, मर्नु भयो। दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन?
4: अय्या, अस्ति भक्कर त औषधि गरेको, 20-19 भएको हैन?
3: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
4: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
3: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
5: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
6: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
7: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
9: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
6: सम्पर्क फोन नम्बर 082-5-63-027,
9: 98-41-68-46-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
10: दिनेश्वर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
11: बिमा गराउन जाँदैछु।
10: बिमा किन गर्नु पर्यो सर? बिमा
11: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली, पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
10: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
11: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
10: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
12: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
10: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
11: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
10: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
13: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
15: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
15: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
14: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
15: सम्पर्क मोबाइल नम्बर 98-578-44-722, 98-578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
16: नेपाली जुत्ता घर
17: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
16: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू
18: सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
17: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
18: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
17: सम्पर्क मोबाइल नम्बर 98577175।
19: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
17: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
15: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
19: बाङ्गा टिङ्गा दाँत मिलाउने,
15: शल्यक्रिया गरेर दाँत निकाल्ने,
19: खाली ठाउँमा दाँत भर्ने,
15: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
19: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
15: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
17: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना:
20: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
20: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
17: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
20: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
17: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
20: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
17: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
21: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
17: कार्यक्रमहरू:
21: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
17: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
22: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
23: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328
21: र 98578-37255।
24: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको। राम्रो पैसा कमाइरहेछले
25: ल ल काका गइहाले म
21: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
25: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं एकपटक सेवा गर्ने मौका दिनुहोस्
21: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
0: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 8 बजेको छ

0: बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेश सरकारले आगामी असार 1 गते सोमबारका दिन प्रदेशका 4 जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै भूमि पूजाको अवसरमा बिदा दिने निर्णय भएको जनाएको हो। मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ उपसचिव सुरेन्द्र चन्द आचार्यद्वारा जारी सूचना अनुसार प्रदेश राजपत्रको पूर्व सूचना बमोजिम यो निर्णय गरिएको हो। उक्त बिदा लुम्बिनी प्रदेश अन्तर्गतका दाङ, रोल्पा, प्युठान र रूकुम पूर्वमा भूमि पूजा मनाउन रैथाने समुदायका लागि मात्र लागू हुनेछ। विशेष गरी मगर समुदायले धरती माताको पूजा गरी हरेक वर्ष उत्साहका साथ मनाउने यो पर्वका लागि सरकारले स्थानीय स्तरमा बिदा दिँदै आएको छ। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्त बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यताक्रमका आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामी छाने र लीलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसारका उम्मेद्वारहरूलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ। सरकारले पर्याप्त मात्रामा रासायनिक मल खरिद नगर्दा यस वर्ष पनि दाङमा रासायनिक मलको अभाव देखिएको छ। मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। सरकारले पर्याप्त मात्रामा रासायनिक मल खरिद नगर्दा यस वर्ष पनि दाङमा रासायनिक मलको अभाव देखिएको छ। दाङ जिल्लालाई आवश्यक पर्ने रासायनिक मलको आधा पनि मल आयात नहुँदा किसान चिन्तामा छन्। धानको ब्याज राख्ने, रोपाई गर्ने समय हुनै लाग्दा किसान रासायनिक मलका लागि रातिदेखि लाइनमा लाग्न थालेका छन्। यसै सन्दर्भमा तयार पारिएको यो एक रिपोर्ट।
1: घोराही उपमहानगरपालिका वडा नम्बर 1 काँडाखुटीका तुलसा रावतलाई यति बेला रासायनिक मलको आवश्यकता परेको छ। धान खेती गर्ने समय आउँदै गर्दा उहाँलाई रासायनिक मलको आवश्यकता परेको हो, तर उहाँले अहिले मल पाउन सक्नु भएको छैन। खेती गर्ने समयमा वर्षेनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको उहाँ बताउनुहुन्छ। उहाँ घोराही 2 रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थामा मलका लागि बिहानै देखि लाइनमा हुनुहुन्छ। खेतीको समय आउँदै गर्दा मल नै नपाउने अवस्था सिर्जना भएको उहाँ बताउनुहुन्छ।
2: मलको लागि हामी बिहानदेखि यहाँ थियौँ, अब 2 बोराको लागि पनि लाइन लागेका छन्, 1 बोरालाई पनि लाइन लागेका छन्। अब यो कहिलेसम्म लाइन लाग्ने हो, अब अरू त के भन्नु छ र? त्यही अलि राम्ररी लाइन नलागेर दिने भएपछि राम्रो हुन्थ्यो।
1: उहाँ जस्तै सोही ठाउँका अर्का किसान नवराज पन्त पनि आज भोलि मलका लागि कृषि सहकारी संस्था धाउँदै आउनु भएको छ। धान खेतीका लागि यति बेला खेत खनजोत गरिरहेका बेला मलको अभाव हुँदा चिन्ता बढेको उहाँको भनाइ छ।
3: 4 बजे उठेर आम लाइन लाग्नु पर्छ, भिड छ, मलाई 17-18 बोरा मल चाहिन्छ, मल पाइँदै पाइन्न, 100 बोरा मल आछ, यसले काम कसैले गर्दै गर्दैन, किन हो यस्तो गरेको? 200-250-300 मान्छे बसेका छन्, आधा आधा बोरा मलहरू कसैलाई पुग्दैन, सरकारले किन मल दिन्न त यसरी? हाम्रो किसानलाई मलै दिन्न, खेती के गरेर गरेर खान्छ नि यिनले?
1: कोराही उपमहानगरपालिका 2 रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरूप्रसाद खन्नालले सरकारले पर्याप्त मात्रामा मल दिए किसानहरूलाई पनि यहाँबाट दिन सहज हुने भए पनि मल नै सहकारीमा पर्याप्त नभएकाले समस्या भएको उहाँले बताउनुभयो।
4: राज्यबाट हामीले मल खरिद गरेर लिइसकेपछि यहाँका किसान सदस्यहरूले वितरण गर्ने हो। अब राज्यले 100-150 बोरा मल एक लटमा दिनुहुन्छ, यहाँ हजारौंजना लाइनमा आउनुहुन्छ, यो राज्यको बसो कुरो भएको हुनाले अब उहाँहरूले पर्याप्त मात्रामा मल उपलब्ध गराउन सकेपछि हामीले सजिलैसँग किसानलाई वितरण गर्ने कुराहरू हुन्छन्। अब उहाँहरूको यो अब मल पर्याप्त मात्रामा दिन नसक्दाखेरि हामीलाई अत्यन्तै समस्या भइराखेको छ। सदस्यहरू यसरी लाइनमा आउनु भएको छ, अब यो सबैले पनि पाउनुहुन्न। हिजो मात्रै कृषि सामग्री कम्पनीबाट हामीलाई उपलब्ध गराएको मल 150 ग्राम मल युरिया हो, अब यहाँ 300-400 लाइनमा आउनुहुन्छ, अब यहाँ कतिले पाउनुहुन्छ कतिले पाउनुहुन्न, अब हामीले सके जतिको मिलाएर वितरण गर्ने गरिरहेका छौँ।
1: कोराहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख डेभिड हमालले पर्याप्त मल नआएको बताउनुहुन्छ। गोदाममा स्टक देखिए पनि पूर्ण रूपमा वितरण गर्ने अवस्था नभएको उहाँको भनाइ छ। किसानलाई केही हदसम्म पनि सहज होस् भन्ने उद्देश्यले भएको मल वितरण गर्ने गरेको उहाँले बताउनुभयो। गत पुष महिनादेखि दाङ जिल्लामा कुनै पनि रासायनिक मलको आयात नभएको उहाँको भनाइ छ।
5: हाललाई चाहिँ अहिले मलको अवस्था चाहिँ यो हाम्रो युद्धले गर्दाखेरि पौष माघदेखि चाहिँ हाम्रो यो घोराईको गोदाममा चाहिँ नयाँ माल चाहिँ इन्ट्री हुन सकेको छैन। त्यसकारणले गर्दाखेरि चाहिँ अहिले गोदाममा चाहिँ स्टकको अवस्था देखिए तापनि त्यति मलले चाहिँ पूर्ण रूपमा वितरण गर्ने अवस्था रहेको छैन। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ अहिले किसानको यो अहिले पिक सिजन धान बालीको भएको कारणले गर्दाखेरि केही हदसम्म सहज होस् कृषकलाई भनेर प्रदेशले निर्णय गरेर केही कोटा चाहिँ पठाएको छ। त्यो चाहिँ हामीले वितरण शुरू गरिरहेको छौँ। अब त्यो चाहिँ लगभग यो वितरण चाहिँ हाम्रो एक हप्ताभित्रमा सकिन्छ होला र अहिले नयाँ मल तत्कालै आउने सम्भावना पनि त्यस्तो देखिँदैन। तथापि सरकारले प्रयास नै गरिरहेको छ।
1: सरकारले पर्याप्त मात्रामा मल खरिद गर्न नसक्ने र मल वितरण गर्ने सहकारीहरूलाई पर्याप्त मात्रामा मल उपलब्ध नगराउँदा आम किसानहरू आधा बोरा एक बोरा मलका लागि रातिदेखि नै लाइन बस्नुपर्ने बाध्यता रहेको छ। यति बेला सरकारले पर्याप्त मात्रामा मल उपलब्ध गराउनु पर्ने किसानहरूको माग रहेको छ।
0: मध्यपश्चिम खबरमा अब बाँकी समाचार। तुलसीपुर बनाउ अभियानका अभियन्ता सर्जन परियारले राप्ती प्रादेशिक अस्पतालको सेवा विस्तार तथा स्तर उन्नतिका लागि लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाउनु भएको छ। मन्त्री घिमिरेलाई बुझाइएको ज्ञापन पत्रमा तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन गर्ने मेसिन बिग्रिएको दुई वर्ष बितिसकेको उल्लेख गरिएको छ। मेसिन सञ्चालनमा नआउँदा बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएको भन्दै सेवा पुनः सञ्चालनको व्यवस्था गर्न माग गरिएको छ। त्यस्तै अस्पताललाई 200 सयमा स्तर उन्नति गर्न आवश्यक बजेट विनियोजन गर्न पनि ज्ञापन पत्र मार्फत आग्रह गरिएको छ। राप्ती क्षेत्रका नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालको क्षमता विस्तार आवश्यक रहेको अभियानको भनाई छ। परियारले प्रदेश राजधानी परिसरको मूल गेट अगाडि अस्पताललाई प्राथमिकतामा राखेर आगामी बजेटमा आवश्यक रकम विनियोजन गर्न माग गर्दै प्ले कार्ड सहित प्रदर्शन समेत गर्नुभएको थियो। नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दाङको आयोजनामा क्षयरोग सम्बन्धी अभिमुखी कार्यक्रम सम्पन्न भएको छ। संस्थाका सभापति खिमलाल जागीको अध्यक्षता तथा घोराई उपमहानगरपालिका वडा नम्बर 16 का कार्यवाहक अध्यक्ष पद्मा चौधरीको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि चौधरीले क्षयरोग निवारण संस्था तथा सरकारी स्तरबाट पनि क्षयरोग नियन्त्रण तथा निवारण विभिन्न प्रयास गर्दा पनि यसको संक्रमण दर सोचे अनुसार न्यूनीकरण हुन नसकेको हुँदा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने बताउनु भएको थियो। कार्यक्रममा घोराई 16 करौती डाँडामा रहेको शहरी स्वास्थ्य केन्द्रका फोकल पर्सन प्रकाश आचार्य, नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दाङका प्राविधिक विष्णुपुन लगायतले सहभागीहरूलाई परीक्षण दिनुभएको थियो। नेपाल क्षयरोग निवारण संस्था दाङका उपसभापति रामकुमार थापाको स्वागत मन्तव्यबाट शुरू भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण संस्थाका सचिव लालबहादुर आरसीले गर्नुभएको थियो। उक्त कार्यक्रममा ज्येष्ठ नागरिक तथा महिलाहरूको समेत सहभागिता रहेको थियो। र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको हो। हिजको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगत्तै मन्त्री स्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय, दिल्ली बजारका प्रमुख सामान्य स्थानीय प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाका प्रमुख भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार समितिले चाँडो भन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। वर्षौंदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्री परिषदको निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको भन्दै उहाँले अब सबै सरकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि बताउनु भएको छ। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर ५ कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
5: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: नाक बुझिने सिंगान आइरहने पहेँलो गराउने सिंगान आउने हाच्छिउ आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने
4: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
5: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आए घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टन्सिल आइरहने
4: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
6: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928।

0: Hello, from America, Waka Waka, Washington DC, just double bird. Hello, hello, hello.
1: यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथा चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
5: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँछु।
4: लाली बजार,
6: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है। मम
7: के टेन्सन लिएर
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
10: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
10: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाक

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: नमस्ते म रामकृष्ण ढकाल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ट्ज

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: का हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जडेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5625-7707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
6: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
4: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
8: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: सुगर रोग सम्बन्धी उपचार,
9: हर्मोन सम्बन्धी समस्याको उपचार,
8: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
9: फोनबाट पनि नाम दर्ता गर्न
10: बिरामी जाँच निमिति जेष्ठ 31 गते आइतबार।
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
13: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ?
14: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
13: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
14: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
15: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहीदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
17: सक्कु बुढी बुबा दाई बाबा दादू भैया दिदी बाबू र लौ खबर सुनी
18: सक्कु जे लौ खबर सुनी
17: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपने कनक सेवा
18: आप बिराम पर्ने से बिरुवा करक लाग डांग से बाहर जाई नी पर्ना
17: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
18: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा
17: ओपीडी सेवा भर्ना सेवा
18: सक्कुमेरिक ऑपरेशन सेवा
17: आईसीयू सेवा रेडियोलॉजी सेवा
18: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
17: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दांग संपर्क फोन नंबर 97090 65225
18: 082-591-101
17: 591-102
18: 082-591-103
17: 591-104 591-105
19: खुशी को खबर
20: यसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ
19: हाम्रा विशेषताहरू
21: आधुनिक प्रयोगशाला
19: अत्याधुनिक सर्वेक्षण उपकरण
21: अनुभवी प्रशिक्षक
19: व्यवहारिक तथा परियोजना आधारित सिकाई
21: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
19: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ सिभिल इन्जिनियरिङ मार्फत भवन सड़क पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्
21: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्
19: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्
20: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ
19: सम्पर्क फोन नम्बर 082-562-204
20: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848
22: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार
23: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ

0: बिहान 9 बजे को मध्य पश्चिम हाइलाइट्स देवा भूषाल को नमस्कार। लुम्बिनी प्रदेश सरकारले बजेट कार्यान्वयन, वित्तीय व्यवस्थापन र विकास आयोजनाको कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली 2063 स्वीकृत गरेको 2083 स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहिबार साँझ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो। मन्त्री परिषदका निर्णय शुक्रबार सार्वजनिक गरिएको हो। विशेष गरी विकास आयोजनाको कार्यान्वयनका क्रममा देखिने प्रक्रियागत अवरोध हटाउने र मन्त्रालयलाई आवश्यक निर्णय लिन थप अधिकार प्रदान गर्ने व्यवस्था नियमावलीमा गरिएको छ। यसअघि कुनै मन्त्रालयले आफ्नो बजेटभित्र आवश्यक रकमान्तर गर्नुपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था थियो। यसले कतिपय अवस्थामा योजना कार्यान्वयनमा ढिलाइ हुने गरेको गुनासो आउने गरेको थियो। अब भने सम्बन्धित मन्त्रालयलाई नै आवश्यक निर्णय गर्ने सुविधा प्रदान गरिएकाले प्रशासनिक प्रक्रिया छोटिने र कामको गति बढ्ने अपेक्षा गरिएको छ। संयुक्त राष्ट्र संघको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनीतिक बन्दी रिहा भएका छन्। भूटानको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत आजीवन कारावासको सजाय भोगिरहेका चतुर्मान तामाङ र हस्तबहादुर राई रिहा भएका हुन्। राष्ट्रसंघले उनीहरूको रिहा हिरासतलाई मनोमानी तथा अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड विपरीत भएको ठहर गरेपछि 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएका तामाङ र राईलाई भूटान सरकारले रिहा गरेको हो। राष्ट्रसंघका अनुसार तामाङ र राईलाई सन् 2008 फेब्रुअरीमा नेपालस्थित भूटानी शरणार्थी शिविरबाट भूटान फर्किएपछि पक्राउ गरिएको थियो। भूटानमा राजनैतिक बन्दीहरूको रिहाईका लागि अभियान चलाइरहेको मानव अधिकारवादी संस्था ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भूटान सीजीआरपीपीले भूटानका विभिन्न जेलमा रहेका 28 जना राजबन्दीलाई अविलम्ब रिहा गर्न भूटान सरकारसँग माग गरेको थियो। राष्ट्रसंघको कार्य समूहले पनि यस्तै प्रकृतिका अन्य मुद्दाहरू पुनरावलोकन गर्दै राष्ट्रिय कानून तथा अभ्यासलाई अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड अनुरूप बनाउन तथा तामाङ र राईलाई क्षतिपूर्ति उपलब्ध गराउन भूटान सरकारलाई आग्रह गरेको छ। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 जना सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यता क्रमका आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामी छाने र लीलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यताक्रम अनुसारका उम्मेद्वारहरूलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ। र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रायल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नापी विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाको समेत जगत्वमा आज 8 सदस्यीय समिति गठन गरेको हो। हिजोको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगत्तै मन्त्री स्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख, सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार वर्षौंदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्री परिषदको निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको भन्दै अब सबै सरकारवालाहरूसँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि बताउनु भएको छ। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, डिबिस रोड, खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: साइकल चढेर
9: के गर्ने बाबु?
10: छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
11: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
12: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि।
13: बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
14: लो हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
15: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
16: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
17: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98-478-27-976
18: र 98-578-30-689।
19: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
20: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
19: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
20: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
19: हुलासले बनाउँदैछ परिवार एक साथ।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
16: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
23: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
24: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
23: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी,
24: शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
0: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
24: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
0: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
24: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
4: बिमा गराउन जाँदैछु।
3: बिमा किन गर्नु पर्यो सर? बिमा
4: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली, पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
3: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
4: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
3: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
18: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
3: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
4: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
3: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
25: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
26: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
27: सित्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
26: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
27: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
26: तालिममा दिइने विषयहरू
27: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
26: स्पेशल सेफ तालिम,
27: जापानिज सुशी तालिम,
26: वेटरेस,
27: टुरिस्ट गाइड।
26: हाम्रा विशेषताहरू
27: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
26: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
27: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
26: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
27: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
26: सम्पर्क मोबाइल 98410170 98410170।
27: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।
9: Hey

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंक

0: it like pro.
1: Rasita Pau from 2 and 4 Sanchayas ma hamro patro.
2: Nepal ma sarvadhik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
3: हीरा काटने हीरे मराखे
4: नमस्ते मरान कृष्णकाल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू
7: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
8: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
7: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
8: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
7: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494 67487।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर
2: छेत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम मा भर्ना खुल्यो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
2: जापानिज सुशी तालिम
1: वेट्रेस
2: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 98410-17-09
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: 6.9 को शानदार डिस्प्ले, AI powered कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा बाघहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916077,
1: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
3: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। जिल्ला अस्पताल हुम्लालाई किशोरी मैत्री बनाउने उद्देश्यले बहिरंग ओपीडी सेवा शुरू गरिएको छ। किशोरीहरूले विशेष गरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरू खुलस्त रूपमा राख्न अप्ठ्यारो मान्ने गरेपछि अस्पताल व्यवस्थापनले यो सेवा सञ्चालनमा ल्याएको हो। अस्पतालले किशोर मैत्री बहिरंग सेवा शुरू गरेसँगै पहिलो दिन 3 जना किशोरीको उपचार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख तथा विशेषज्ञ चिकित्सक उमाकान्त तिवारीले जानकारी दिनुभयो। ती मध्ये 1 जना यौन स्वास्थ्य सम्बन्धी समस्या भएको किशोरीको सहज रूपमा उपचार गरिएको उहाँले बताउनुभयो। नियमित रूपमा सबै अस्पतालमा किशोरी मैत्री सेवा हुनुपर्ने भए पनि जिल्ला अस्पताल हुम्लामा यसअघि यस्तो व्यवस्था नभएकाले पहिलो पटक सेवा शुरू गरिएको हो। यो सेवा सञ्चालनमा आएपछि किशोरीहरूले आफ्नो स्वास्थ्य समस्या खुलस्त रूपमा चिकित्सक समक्ष राख्न सक्ने र समस्या समाधानमा सहजता आउने विश्वास लिएको छ। अस्पतालको नियम बहिरंग सेवामा किशोरीहरूले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या खुलेर भन्न नसक्ने गुनासो आउने गरेको थियो। विशेष गरी परिवार नियोजनका अस्थायी साधन, गर्भधारण तथा अन्य यौन स्वास्थ्य सम्बन्धी विषयमा जानकारी नहुँदा समस्या हुने गरेको पाइएको थियो। भारतबाट अवैध रूपमा नेपाल भित्राइँदै गरेको करिब 25 लाख रूपियाँ बराबरको यौन वर्धक औषधि सशस्त्र प्रहरीले बरामद गरेको छ। सीमा सुरक्षा सशस्त्र प्रहरी गुल्मा कृष्ण नगरले युरिफिल इफेक्ट नामक औषधि बरामद गरेको हो। सशस्त्र प्रहरी बल नम्बर 28 गढ हेडक्वार्टर कपिल वस्तुका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार अंकित मूल्य नभएका 333 प्याकेट औषधि बरामद गरिएको छ। प्रत्येक प्याकेटमा 150 वटा गोली रहेका छन्। भारतमा उत्पादित उक्त औषधि कृष्णनगर नाका हुँदै अवैध रूपमा नेपाल भित्राइएको सूचनाका आधारमा सशस्त्र प्रहरी नायक उपरीक्षक यज्ञमान साउदको नेतृत्वमा टोली परिचालन गरिएको थियो। खोज तलाशका क्रममा कृष्णनगर नगरपालिका 1 शिवनगर क्षेत्रका काठमाण्डुतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट उक्त औषधि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद औषधि आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको छ। नेपालमा उक्त औषधिको मूल्य प्रति गोली 80 देखि 100 रूपियाँसम्म पर्ने बताइएको छ। यस्ता गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी तथा जाँचलाई थप कडा बनाएको जनाएको छ। आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीको प्राविधिक शिक्षामा पहुँच बढ़ाउन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। कर्णाली प्राविधिक शिक्षालाई जुम्ला र लक्ष्मी सनराइज ब्याङ्क बीच भएको सम्झौता अनुसार प्रत्येक वर्ष 25 विद्यार्थीलाई लक्ष्मी सनराइज शिव विकास छात्रवृत्ति प्रदान गरिने भएको छ। सम्झौतामा ब्याङ्कका प्रमुख ब्राण्ड स्ट्राटेजी अफिसर भारती पाण्डे र शिक्षालयका प्रमुख इन्जिनियर विकल अधिकारीले बिहिबार हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार बैंकले आगामी 6 वर्षमा कुल 150 विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेछ। कार्यक्रममा कर्णाली प्राविधिक शिक्षालय सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले भन्नुभयो, प्राविधिक शिक्षा अध्ययन गर्न रूचि भएका विद्यार्थीलाई आर्थिक अभावका कारण अब रोकिनुपर्ने छैन। उहाँले विद्यार्थीका लागि यस्तो कार्यक्रमले अब ठूलो राहत पुग्ने बताउनुभयो। लक्ष्मी सनराइज ब्याङ्क जुम्ला शाखा प्रबन्धक खड्को प्रसाद देवकोटाले एक ब्याचका विद्यार्थीका लागि करिब 30,66,000 रूपियाँसम्म खर्च गरिने बताउनुभयो। शिक्षालयका उपप्रमुख नन्द प्रसाद चौलागाईका अनुसार हाल शिक्षालयमा डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन इन्जिनियरिङ, डिप्लोमा इन प्लान्ट साइन्स, डिप्लोमा इन फरेस्ट्री लगायत विभिन्न कार्यक्रममा करिब 550 विद्यार्थी अध्ययनरत छन्। र लुम्बिनी प्रदेश सरकारले बजेट कार्यान्वयन, वित्तीय व्यवस्था र विकास आयोजनाको कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहिबार साँझ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको मन्त्री परिषदका निर्णय शुक्रबार सार्वजनिक गरिएको हो। विशेष गरी विकास आयोजनाको कार्यान्वयनका क्रममा देखिने प्रक्रियागत अवरोध हटाउने र
मन्त्रालयलाई आवश्यक निर्णय लिन थप अधिकार प्रदान गर्ने व्यवस्था नियमावलीमा गरिएको छ। यसअघि कुनै मन्त्रालयले आफ्नो बजेटभित्र आवश्यक रकमान्तर गर्नु परे आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था थियो। यसले कतिपय अवस्थामा योजना कार्यान्वयनमा ढिलाइ हुने गरेको गुनासो आउने गरेको थियो। अब भने सम्बन्धित मन्त्रालयलाई नै आवश्यक निर्णय गर्ने सुविधा प्रदान गरिएकाले प्रशासनिक प्रक्रिया छोटिने र कामको गति बढ्ने अपेक्षा गरिएको छ। हवस् त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
2: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
3: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: छेत्री भेत्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
7: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
7: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
9: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498877141।

योहरूबाट धेरैजना प्राविधिक मित्रको साथ छ। सबैजनालाई आराम कुशलै छ होला, सन्चै हुनुहुन्छ होला, नभए पनि आराम तर कुशलताको कामना गर्छु। रेडियो काठमाडौँ 92.1 द्वारा उत्पादित यो कार्यक्रम तपाईँको प्रिय कार्यक्रम हो। कहिले विभिन्न गीत संगीतको साथमा, कहिले तपाईँको सुमधुर आवाजको साथमा, कहिले स्रष्टा सर्जकका संघका भलाकुसारीको साथमा, त कहिले विकृति विसंगतिको बारेमा चर्चा गर्दै, र कहिले हामी नेपाली लोकगीत लोक संगीतमा आएका नयाँ नौला गीत संगीतको बारेमा प्रचार प्रसार गर्दै, यस्तै यस्तै तवरबाट यो कार्यक्रम इन्द्रिणी अघि बढ़िरहेको छ। सातै दिन तपाईँहरूले मनपर्ने कार्यक्रम सुन्न पाउनुहुन्छ इन्द्रिणी। देशभरका धेरै रेडियोबाट प्रविधि कक्षमा साथ दिने सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी त्यो गाउँमा जान चाहन्छौं जहाँ निस्वार्थ रूपले माया गर्ने हाम्रा आदरणीय आमा बुवाहरू, दाजुभाइहरू, दिदीबहिनीहरू हुनुहुन्छ। जहाँ जहाँ भए पनि लोकगीत लोक संगीत तपाईँको साथमा छ, हाम्रो साथमा छ। बिस्तार असार लाग्दैछ, असार लागेपछि असारका भाकाहरू गुन्जिने नै छन्। असार लागेपछि मानो रोप्ने मुरी फलाउने प्रक्रियामा धेरै किसान दाजुभाइ दिदीबहिनीहरू व्यस्त हुनुहुन्छ। त्यो सँगसँगै हाम्रो मौलिक परम्परा छ, हाम्रो मौलिक संस्कृति छ, अनि विभिन्न गीत संगीतको साथमा विभिन्न रमाइलो गरेर विभिन्न ठाउँमा रोपाई गर्ने प्रचलन छ। बाजा बजाउने, गीत गाउने, हिलो छ्याप्ने जस्ता विभिन्न रमाइला क्रियाकलापहरू हाम्रो गाउँ समाजमा हुने गर्छन्। असारका भाकाहरू असार लागेपछि गुन्जिने नै छन्। धेरै किसानहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ, धेरै किसानहरू खेतमा हुनुहुन्छ, बारीमा हुनुहुन्छ, घरमा हुनुहुन्छ, बाटोमा हिँड्दै हुनुहुन्छ। सबैजनाको आफ्नो आफ्नो हतार छ, सबैजनाको आफ्नो आफ्नो काम छ। एकैछिनको समय कार्यक्रमप्रति छुटाउनु हुनेछ, यो विश्वास छ। म मनपर्ने तपाईँलाई मनपर्ने गीतहरू अवश्य सुनाउनेछु। त्यसका लागि फोन गर्न सक्नुहुन्छ 4591300 4591400 तपाईँलाई मनपर्ने भाकाहरू तपाईँले नै रोजेर हामीलाई साथ दिन सक्नुहुन्छ। त्यसैले आउनुहोस्, हामी कुराकानी गर्छौं। रमाइलो शनिबार रमाइलोसँग बिताउँ, तपाईँको साथमा बिताउँ, हामी सँगै बिताउँ, सँगै सहयात्रा गरौं। अब शुरू गर्दैछु एउटा गीतबाट। मूलबाटो शीर्षकको गीत हामीले छानेका छौं खेम सेन्चुरी र विष्णु माझीको स्वरमा। यो हाम्रै रोजाईबाट यो कार्यक्रमको ढोका अगार्छौं, त्यसपछि तपाईँसँग आउँछौं।

0: विपनीमा आलो घाउमा नुनचुक छरी जाने मान्छे सपनीमा आँसु पुछ्न किन आउनु पर्यो। निकै मिठो गीत प्रस्तुत गरे पश्चात पुनः म तपाईँलाई स्वागत गर्छु। कार्यक्रम मिन्नडीको साथमा हुनुहुन्छ 4491935194 हामी कुराकानी गर्छौं। तपाईँको रोजाइका भाका सुन्छौ, तपाईँको सन्चो विसन्चोको बारेमा जानकारी लिन्छौ अनि तपाईँसँग भलाकुसारी गर्छौ। दुःख सुखका कुराकानीको साथमा हामी 11 बजेसम्म रहन्छौं। देशभरबाट हेर्ने सामाजिक सञ्जाल मार्फत, हाम्रो पात्रो मार्फत, फेसबुक मार्फत, रेडियो काठमाडौँको पेज मार्फत, विभिन्न सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म मार्फत हेर्ने सबैलाई अनुरोध मात्र एउटा छ, यो कार्यक्रमलाई शेयर गर्नुहोस्, आफ्नो जस्ताको त्यस्तै प्रतिक्रिया राख्नुहोस्। किनकि डिजिटल बजारमा पनि हामी छाएका छौं, डिजिटल बजारको सदुपयोग गर्दै हामी तपाईँसँग मन मनमा तपाईँको समीपमा छौं। यति बेला लाइनमा कोही हुनुहुन्छ, स्वागत गरौं। नमस्ते। हेलो,
1: नमस्ते दाई।
0: को बोल्दै हुनुहुन्छ?
1: म भोजपुरबाट वरुण चञ्चले।
0: वरुणजी,
1: हजुर,
0: के छ, के गर्दै हुनुहुन्छ?
1: के गर्नु दाई, म यता तल खेततिर यहाँ खेतमा मकै छु अनि मकैमा बाँदर लाग्छ, त्यही भएर बाँदर रुँग्दैछु भनौँ न।
0: बाँदर कुर्दै हुनुहुन्छ?
1: हजुर।
0: ल ठिक छ, नयाँ नौलो खबर के छ अरू?
1: नयाँ नौलो खबर त दाई समग्रमा ठिकै छ, राम्रै छ। भोजपुरतिर एकदम घाम लागिरहेको छ, गर्मी गर्मी छ।
0: ल अनि कुन रेडियोबाट अहिले अरुणबाट सुन्दै हुनुहुन्छ?
1: म रेडियो अरुणबाट सुन्दैछु दाई।
0: ल धन्यवाद छ हामीलाई सम्झिनु भएकोमा। भाका रोज्नुहोस् त।
1: मलाई सुशान्त पाठक र शान्ति श्री परियारको पानी परिया छ भन्ने गीत बजाइदिनु
0: ल। साथीहरूलाई सम्झिनुहोस्,
1: विशेष गरी तपाईँलाई अनि प्राविधिक मित्र लगायत क्रिमिन्टा टिम, अब एसएम सुनेर बस्ने सबैजनालाई, अनि मेरो एकदमै प्यारो साथी आशिष मेन बस्ने छ काठमाडौँतिर, बहिनी हिमा राई, प्रवीण मगर, भाइ निमा शेर्पा, अभागी सुन्ता कुलुङ, अनि सुनु सुनिता, चामलिङ निर्मला, ढकाल धर्मराज पनि हुनुहुन्छ, अनि त्यस गरी हाम्रो बालकुमार लामादाई, प्रकाश रोटेल सुशेली हुनुहुन्छ, लगायत अहिले जो जतिले प्रोग्राम सुनेर बसिरहेको छ सबै सबैलाई
0: वरुण चञ्चले यो बेला हामीलाई सम्झिँदै हुनुहुन्थ्यो भोजपुरबाट। यहाँसँग हामी छुटेका छौं। अहिले धेरै खेती किसानीहरूलाई बाँदरको आतंकबाट बस्नु छ, बँदेलबाट बस्नु छ। जब ठिक्क आफूले लगाएका बाली नालीहरू जब भित्र्याउने बेला हुन्छ, जब पाक्छ, पाक्नुभन्दा अगाडि नै यो जंगली जनावरहरूको आक्रमणले गर्दा धेरै किसानीहरू चिन्तितमा हुनुहुन्छ। हुन त बाँदर आतंकले धेरैलाई समस्यामा पारेको छ, धेरै किसानहरूलाई मर्कामा पारेको छ। बाँदर आतंक बन्द गर्न अथवा त्यसलाई न्यूनीकरण गर्न त्यसका विकल्पका केही उपायहरूको सम्बन्धमा संसदमा कुरा त उठेको छ। कसैले के भन्छन्, कसैले के भन्छन्, आफ्नो आफ्नो धारणा, आफ्नो आफ्नो विचारहरू राख्छन्। हामी चाहन्छौ बाँदरको आतंक न्यूनीकरण होस् भन्ने चाहन्छौ। अवश्य पनि यस्तै कुराकानीको साथमा लाइनमा को हुनुहुन्छ, स्वागत गरौं। नमस्कार।
2: नमस्ते हजुर।
0: को बोल्दै हुनुहुन्छ? अर्का खाँचीबाट शिला शर्मा। नयाँ नौलो के छ, सुनाउनु होला?
2: नयाँ नौलो ठिक छ, शीतल छ, गर्मी छैन। हजुरको के छ खबर?
0: ठिक छ, राम्रो छ, खाना खाइसके। यो कार्यक्रम सुनेपछि त्यत्तिकै पनि शीतल त हुने नै भयो, होइन? अहिले कुन रेडियोबाट सुन्दै हुनुहुन्छ? लाइभबाट हेर्दै हुनुहुन्छ। शिलाजी धेरै धेरै धन्यवाद। नयाँ नौलो अर्घ खाँचे त्यसका क्षेत्रमा के छ, ताजा सुनाउँदाखेरि आनन्द लाग्ने कुराहरू छन् भने सुनाउनुहोस् ल।
2: ताजा त अब घर घरको बसाइमा चाहिँ डोरा मकैहरू खन्ने बस्ने, थोरै बिजी पनि हुनु पर्यो।
0: ल साथीहरू सम्झिनुहोस् अब।
2: विशेष हजुरले हामी अमसेरबाट सफर गर्नुभएको दादा दिदीजू भन्नुछ, विशेष सम्झना मेरो घर परिवार मलाई चिन्ने नचिन्ने सम्पूर्णमा मिठो माया सम्झना शुभ दिन भन्दै छुटिन्छु। बाई।
0: हस् धन्यवाद शिला शर्मा, अर्घा खाँचीबाट हुनुहुन्थ्यो, हामी उहाँसँग पनि छुटेका छौं। छोटो मिठो कुराकानी गर्छौं, तर जो सम्पर्कमा आउन चाहनुहुन्छ, जो कार्यक्रममा सहभागी जनाउन सहभागिता जनाउन चाहनुहुन्छ, हामी तपाईँलाई हृदयबाट सहयोग गर्छौ अथवा स्वागत गर्छौ र हामी चाहन्छौ जसले प्रयास गर्नुहुन्छ तपाईँ सफल हुनुपर्छ। अब हामी एउटा गीत सुनौ होला, धेरै गन्थन मन्थनले चर्को लाग्ला, धेरै गन्थन मन्थनले झाउ पनि लाग्ला, यो माहौललाई थोरै संगीतमय बनाऊ है त।

0: वृष्टि झरिन्छ शीर्षकको गीतसँगै तपाईँलाई पुनः स्वागत छ। कार्यक्रम सुन्दै अनि हेर्दै हुनुहुन्छ, म छु प्रस्तुता सरोज लामी छाने। खाना खाइसक्नुभयो होला, घरतिरै हुनुहुन्छ होला, आज शनिबार घर परिवारसँग बिताउँदै हुनुहुन्छ। आज त धेरै विदा पनि छ धेरैजनाको, यो समय घर परिवारको लागि पनि हो र हाम्रो लागि पनि हो। लाइनमा कोही मित्र हुनुहुन्छ, 4591 3000 4591 4000 खुल्ला छ। नमस्ते।
1: हेलो, नमस्कार।
0: को बोल्दै हुनुहुन्छ? बैतडीबाट। नाम के भन्नुभयो?
1: खडक सिंह ठगुन्ना।
0: अनि अहिले बैतडीबाट कुन रेडियोमा सुन्दै हुनुहुन्छ?
1: आज त म यता बैतडीबाट सुनिरहेको छु, रेडियो आफ्नै एफएमबाट सुनिरहेको छु हजुर। डडेल भेमा छ है,
0: डडेलधुराको आफ्नो एफएम मार्फत हामीलाई बैतडी आसपासका क्षेत्रमा, डडेलधुरा आसपासका क्षेत्रमा धेरै मित्रले साथ दिइरहनु भएको छ। सबैलाई माया छ इन्द्रणीको तर्फबाट। अब नयाँ नौलो खबर के छ ठगुन्नाजी, सुनाउनुहोस्।
1: ठिक छ हजुर, यतातिर आज पानी लाग्ला जस्तो भइरहेको छ, अलिअलि बादल छ भन्नुभयो, त्यतातिर सुनाउन सक्छु। काठमाडौँ
0: यतातिर पनि त्यस्तै त्यस्तै त्यताको जस्तै हो, कहिले बादल कहिले पानी कहिले घाम होइन, कहिले शीतल कहिले तातो, त्यस्तै त्यस्तै छ। ल, खुसी लाग्यो। यो अब असार लाग्दैछ, खेत रोप्ने पनि धमाधम सुरु हुन लाग्यो होला होइन?
1: हजुर दाइ, अब त हुँदैछ भन्नुभयो, हुन्छ दुई दिनपछि अब त लागिहाल्छ है।
0: ल, धन्यवाद हामीलाई सम्झिनु भएकोमा। तपाईँ कुन गीत रोज्नुहुन्छ?
1: हुन्छ यता बजाइदिनु हजुर, विष्णुमाझीको, अनि जसको भयो भने एउटा राम्रोसँग बजाइदिनु होला।
0: विष्णुमाझीको स्वरको जुन भए पनि भयो।
1: हुन्छ
0: हस्, साथीहरूलाई सम्झिनुहोस्।
1: सर्वप्रथम त हजुरलाई सम्झे, अनि हजुर इन्डियन एक्सको युवा सम्पूर्णलाई सम्झाउन चाहन्छु, अनि बैतडीका सम्पूर्ण नीतिहरूलाई सम्झाउन चाहन्छु, र सबै साथीहरूलाई सम्झेको छु भन्न चाहन्छु हजुर।
0: हस्, धन्यवाद। खडक सिंह ठगुन्ना हुनुहुन्थ्यो, हामीलाई यो बेला बैतडीबाट सम्झिनु भएको थियो, उहाँसँग हामी छुटेका छौं। म तपाईँहरूको कमेन्ट पढ्ने जमर्को गर्दैछु, तर कम्प्युटरमा लगइन भएको छैन, लगआउट भएको रहेछ। म एकछिन हेर्दैछु, तपाईँका कमेन्टहरू पनि म पढ्दै जान्छु। लाइनमा कोही हुनुहुन्छ, पहिले उहाँलाई स्वागत गरौँ। नमस्ते।
2: हेलो सर, नमस्ते। नमस्ते नमस्ते, परिवर्तन सम्भव छ
0: हजुर। शुभ नाम के होला?
2: म डडेलधुराको नवदुर्गा गाउँपालिका वडा नम्बर एकको सुपरिचित आवाज दीपक जलन बुढाइर।
0: दीपकजी, आराम हुनुहुन्छ?
2: एकदम आराम छु सर, हजुरको व्यक्तिगत लगायत टेक्निसियन मित्र रेडियो काठमाडौँ लगायत
0: राम्रो छ। अहिले तपाईँ कुन रेडियोबाट सुन्दै हुनुहुन्छ?
2: अहिले हाम्रो डडेलधुराको रेडियो आफ्नो एफएम यस्तै 7.8 MHz
0: ठिक छ। अघि मित्र पनि हामीलाई आफ्नो एफएम मार्फत सुन्दै बैतडीबाट सम्झिनु भएको थियो, यहाँले पनि सम्झिनु भयो, योभन्दा अघिल्लो हप्ता पनि हाम्रो कुराकानी भएको थियो है। तपाईँको ताजा खबर सुनाउनुहोस्।
2: यस्तै छ सर, यतातिर पानी पनि पर्छ, दिनको दिन पानी पर्छ, रूपा पनि चालु भइरहेछ सर, त्यस्तै छ है।
0: ल ठिक छ, अब तपाईँ मनपर्ने साथीहरूलाई सम्झिनुहोस्।
2: सम्झना समर्पण व्यक्त गर्न पर्दा यसबाट हजुर लगायत अनि पाताबार बेसी आफ्ना सृजनशील औलतलाई साथ दिने र हजुरको आज मेरो आजलाई संसारका विभिन्न कुनाकान्तर र यत्र तत्र सतत रूपमा पुरै दिने हाम्रो टेक्निसियन लाइन कमिटीलाई पनि धेरै धेरै मिठो यस्तो सम्झना भन्न चाहन्छु। र जस्तै रेडियो काठमाडौँबाट लोकप्रिय कार्यक्रम इन्द्रिणीको बसाइ सुनेर बसिरहनु भएको श्रोतालाई धेरै धेरै मिठोमा मिठो सम्झना भन्न चाहन्छु। र जसले दीपक जलन बुढाइरको आवाजबाट चिरपतिसम्म श्रोतालाई दलितको कार्यक्रमबाट उजेल हुने अनुमति माग्छु। नमस्कार।
0: धन्यवाद दीपकजी हुनुहुन्थ्यो हामीलाई सम्झिँदै डडेलधुराबाट, उहाँसँग हामी छुटेका छौं। मिठो मिठो गीत संगीत बज्दैछ, तपाईँका मिठा मिठा आवाजहरू यो कार्यक्रम मार्फत गुन्जिँदैछ। तपाईँले हामीलाई साथ दिइरहनु भएको छ, कहिले सुनिरहनु भएको छ त कहिले बोलिरहनु भएको छ, हामी तपाईँसँग छौं, निरन्तर यात्रामा छौं। अब हामी फेरि अर्को मित्रसँग कुराकानी गर्छौं। नमस्ते। कोही सम्पर्कमा हुनुहुन्थ्यो तर एउटा गीत सुन्ने पालो, फेरि गीत सुनौ, त्यसपछि म केही कमेन्टहरू तपाईँका लिन्छौ अनि कमेन्ट पढ्दै गरौंला। तपाईँले कार्यक्रमलाई शेयर गर्दै गर्नुहोस्, आफ्ना प्रतिक्रिया जस्तो छ त्यस्तै राख्दै गर्नुहोस्, हामी माहौललाई संगीतमय बनाउँछौं।

मिठो गीत यहाँको लागि प्रस्तुत गर्यौं जुन तपाईको रोजाईमा थियो। आज हाम्रो रोजाई भन्दा तपाईको रोजाई नै गुन्जिरहेका छन्। हामी रेडियो काठमाडौँद्वारा उत्पादित कार्यक्रम इन्द्रेडीको साथमा छौं। म सँगै छु सरोज लामिछाने र काठमाडौँबाट ईशा धमला। देशभरबाट हामीलाई साथ दिने सबैजनालाई सुमधुर सम्झना, मिठो माया। प्रकाश रोका मगरले नमस्कार, म कार्यक्रम सुन्दैछु भारतको बेंगलोरबाट। कार्यक्रम इन्द्रेणी फेसबुक लाइभ मार्फत सुन्ने गरेको छु। मेरो घर चाहिँ सुन्दर सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको मोहन्याल गाउँमा पर्छ। सबैजनालाई मिठो सम्झनाको साथमा अब बज्ने भाका सुनाउँछु भन्नुभएको छ। प्रेम राज दाहालले नमस्कार सरोज सर, म अरूण एफएम रेडियोबाट कार्यक्रम सुनिरहेको छु, सबैमा नमन र माया भन्नुभएको छ। किशोर अधिकारीले नमस्कार, म पनि अर्घाखाँचीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अनि बिनु विनिता सशंकरले नमस्कार, सबैमा मिठो सम्झना, संखुवा सभाबाट लाइभ हेर्दैछु भन्नुभएको छ। सुरेश विश्वकर्माले नमस्कार, म पनि सुन्दैछु काठमाडौँको मैती देवीबाट। अनि टीकाराम सुनवारले दर्शन नमस्कार, तीनजुरी मीडिया ग्रुपको मेम्बर रामेछाप घर भई हाल काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। शीला शर्माले नमस्ते, म पनि कार्यक्रम सुन्दैछु गुल्मी जिल्ला तमघासबाट भन्नुभएको छ। अनि पूर्ण राउतले गुड मर्निङ, परिवर्तन सम्भव छ, सबैमा मिठो सम्झना भन्नुभएको छ। विमला भुजेलले लोक सांगीतिक अभिवादन सरोज भाई, म पनि सुन्दैछु इन्द्रेणी सामा खुशीबाट, सबै रेडियो परिवारलाई मिठो सम्झना, मिठो माया भन्नुभएको छ। अनि अर्को कमेन्ट छ अरविन्द अविरल नानु श्रीपालीले लेख्नु भएको छ, गुड मर्निङ नमस्कार सबैलाई, सम्झना प्युठानबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अनि अर्को कमेन्ट मलाई प्राप्त छ राम करायतले नमस्कार, शुभ बिहानी सुन्दर सुदूरपश्चिम अछाम घर भई हाल यता भारतको महाराष्ट्र प्रदेशबाट कार्यक्रम सुन्दैछु भनेर लेख्नु भएको छ। अनि रमन मुक्तानले लेख्नु भएको छ, मिठो सम्झना सबैलाई, आवाज भाका सुनाउन चाहन्छु। दिलीप पहरीले नमस्ते सरोजाई, म पनि सुन्दैछु, हेर्दैछु माछा पोखरीबाट, मम बनाउँदै भन्नुभएको छ। अनि सुदीप प्रकाशले नमस्ते कार्यक्रम सुन्दैछु इन्द्रेणी दाङ तुलसीपुरबाट भन्नुभएको छ। निमा शेर्पाले नमस्कार, माछा पोखरीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अनि धर्मराजले म पनि सुन्दैछु ढकाल धर्मराज वीरतामोड झापा घर भई हाल युएईबाट कार्यक्रम सुन्दैछु। सन्देश राख्नुपर्दा जेठ 30 गते जन्मदिन मनाउने धनकुटा भिरगाउँका मेरो भान्जे भाई आदर्श बस्नेतलाई जन्मदिनको शुभकामना भन्नुभएको छ। अनि रामजी घिमिरेले चितवनबाट कार्यक्रम हेर्दै र सुन्दैछु भन्दै हामीलाई साथ दिनुभएको छ। अब हामी जान्छौं लाइनतर्फ 4591 3000 4591 4000 खुल्ला छ, हामी गीत संगीत त सुन्छौ नै, फेरि एउटा गीत सुनौ कि जस्तो लाग्यो। यो बेला हामी टेलिफोनमा कुराकानी त गर्दै गर्छौं, तर पछिल्लो समय बजारमा आएको नयाँ गीत हेर न जोड़ा तपाईँहरू सबैलाई थाहा भइसक्यो। टिकटकमा लगभग दिनको 1500-2000 जनाले बनाइसक्नु भएको छ, बनाइरहनु भएको छ। यहाँहरूको आगाध माया प्रेम र सद्भावलाई सिरोपर गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनालाई माया गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं। यो प्रचार प्रसार होइन, यो प्रमोशन होइन, जानकारी सम्झिनुहोला। नयाँ गीत हेर न जोड़ा राजेश ढकालको युट्युब च्यानलबाट बजारमा आएको छ।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ते मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाम
6: सम्पर्क मोबाइल नम्बर 98577-71-546
7: मध्यपश्चिम जाइन्ट च्याट यति बेला बिहानको 11 बजेको छ

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। जिल्ला प्रहरी कार्यालय दाङले सुन जस्तो देखिने पहेलो धातु सहित दुईजनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा गरिएको प्रहरी कार्यवाहीका क्रममा उक्त धातु सहित दुईजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जेठ 29 गते लमही नगरपालिका 9 अमिलिया स्थित नमस्ते होटलको कोठामा सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले खानतलासी गरेको थियो। खानतलासीका क्रममा राजपुर गाउँपालिका 7 सुनपत्री निवासी 40 वर्षीय रूपलाल गिरी र बबई गाउँपालिका 6 बगरवा निवासी 22 वर्षीय दिलप परियारलाई पक्राउ गरिएको हो। गिरीले भारतबाट सुन जस्तो देखिने धातु नेपाल ल्याएको र परियारले उक्त धातु खरिद गर्न लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट 214.500 ग्राम सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको छ। बरामद धातुको अनुमानित बजार मूल्य 52,74,000 रूपियाँ बराबर रहेको बताइएको छ। पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले अवैध सुन तथा बहुमूल्य धातुको कारोबार नियन्त्रणका लागि निगरानी र कार्यवाहीलाई थप प्रभावकारी बनाइने जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। जिल्ला अस्पताल हुम्लालाई किशोरी मैत्री बनाउने उद्देश्यले बहिरंग ओपीडी सेवा शुरू गरिएको छ। किशोरीहरूले विशेष गरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरू खुलस्त रूपमा राख्न अप्ठ्यारो मान्ने गरेपछि अस्पताल व्यवस्थापनले यो सेवा संचालनमा ल्याएको हो। अस्पतालले किशोरी मैत्री बहिरंग सेवा शुरू गरेसँगै पहिलो दिन 3 किशोरीको उपचार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख तथा विशेषज्ञ चिकित्सक उमाकान्त तिवारीले जानकारी दिनुभयो। तीमध्ये एकजना यौन स्वास्थ्य सम्बन्धी समस्या भएको किशोरीको सहज रूपमा उपचार गरिएको उहाँले बताउनुभयो। नियमित रूपमा सबै अस्पतालमा किशोरी मैत्री सेवा हुनुपर्ने भए पनि जिल्ला अस्पताल हुम्लामा यसअघि यस्तो व्यवस्था नभएकाले पहिलो पटक सेवा शुरू गरिएको हो। यो सेवा संचालनमा आएपछि किशोरीहरूले आफ्ना स्वास्थ्य समस्या खुलस्त रूपमा चिकित्सक समक्ष राख्न सक्ने र समस्या समाधानमा सहजता आउने व्यवस्था विश्वास लिएको छ। अस्पतालको नियमित बहिरंग सेवामा किशोरीहरूले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या खुलेर भन्न सक्ने गुनासो आउने गरेको थियो। विशेष गरी परिवार नियोजनका अस्थायी साधन गर्भधारण तथा अन्य यौन सम्बन्धी स्वास्थ्य सम्बन्धी विषयमा जानकारी नहुँदा समस्या हुने गरेको पाइएको थियो। भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको करिब 25 लाख रूपियाँ बराबरको यौनवर्धक औषधि सशस्त्र प्रहरीले बरामद गरेको छ। सीमा सुरक्षा सशस्त्र प्रहरी गुल्म कृष्ण नगरले युरिफिल इफेक्ट नामक औषधि बरामद गरेको हो। सशस्त्र प्रहरी बल नम्बर 28 गढ़ हेडक्वार्टर कपिल वस्तुका प्रहरी सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार अंकित मूल्य नभएका 330 प्याकेट औषधि बरामद गरिएको छ। प्रत्येक प्याकेटमा 150 गोली रहेका छन्। भारतमा उत्पादित उक्त औषधि कृष्णनगर नाका हुँदै अवैध रूपमा नेपाल भित्राइएको सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउदको नेतृत्वमा टोली परिचालन गरिएको थियो। खोज तलाशका क्रममा कृष्णनगर नगरपालिका 1 शिवनगर क्षेत्रमा काठमाण्डुतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट उक्त औषधि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद औषधि आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको छ। नेपालमा उक्त औषधिको मूल्य प्रति गोली 80 देखि 100 रूपियाँसम्म पर्ने बताइएको छ। यस्ता गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी तथा जाँचलाई थप कडा बनाएको जनाएको छ। र आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीको प्राविधिक शिक्षामा पहुँच बढ़ाउन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। कर्णाली प्राविधिक शिक्षालाई जुम्ला र लक्ष्मी सनराइज ब्याङ्क बीच भएको सम्झौता अनुसार प्रत्येक वर्ष 25 विद्यार्थीलाई लक्ष्मी सनराइज विकास छात्रवृत्ति प्रदान गरिनेछ। सम्झौतामा ब्याङ्कका प्रमुख ब्राण्ड स्ट्राटेजी अफिसर भारती पाण्डे र शिक्षालयका प्रमुख इन्जिनियर विकल अधिकारीले बिहिबार हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार बैंकले आगामी 6 वर्षमा कुल 150 विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ। कार्यक्रममा कर्णाली प्राविधिक शिक्षालय संचालक समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले भन्नुभयो, प्राविधिक शिक्षा अध्ययन गर्न रूचि भएका विद्यार्थीलाई आर्थिक अभावका कारण अब रोकिनु पर्ने छैन। उहाँले विद्यार्थीका लागि यस्तो कार्यक्रमले अब ठूलो राहत पुग्ने बताउनुभयो। लक्ष्मी सनराइज बैंक जुम्ला शाखा प्रबन्धक खड्ग प्रसाद देवकोटाले एक ब्याचका विद्यार्थीका लागि करिब 30,66,000 रूपियाँसम्म खर्च गरिने बताउनुभयो। शिक्षालयका उपप्रमुख नन्द प्रसाद चौलागाईका अनुसार हाल शिक्षालयमा डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन इन्जिनियरिङ, डिप्लोमा इन प्लान्ट साइन्स, डिप्लोमा इन फरेस्ट्री लगायत विभिन्न कार्यक्रममा करिब 550 विद्यार्थी अध्ययन गर्दै आएका छन्। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।
4: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
5: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
5: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
5: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
6: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
5: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
7: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
5: प्रोप्राइटर सोमराज रैदास।
9: सम्पर्क फोन नम्बर 082-5635-775।
5: सम्पर्क नम्बर 98-478-26873।
10: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
11: यो दाँत दुखेर मर्नु भयो।
8: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
11: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
8: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
11: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
8: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
12: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
13: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
14: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत
9: राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
15: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ।
16: सम्पर्क फोन नम्बर 082-5630-027
15: 98-41-68-47-46।
16: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
17: भर्ना खुल्यो।
18: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
17: हाम्रा विशेषताहरू
18: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
17: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
18: शान्त तथा पारिवारिक वातावरण भएको
17: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
18: तिहार सुसारको राम्रो व्यवस्था भएको
17: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
18: घरको जस्तै माया पाउने
19: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
20: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
19: सम्पर्क फोन नम्बर 082-5630-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183
21: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com
22: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
23: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो
22: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
23: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सेट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
22: तालिममा दिइने विषयहरू
23: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
22: स्पेशल सेफ तालिम
23: जापानिज सुशी तालिम
22: र वेट्रेस
23: टुरिस्ट गाइड
22: हाम्रा विशेषताहरू
23: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
22: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
23: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
22: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
23: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
22: सम्पर्क मोबाइल 98-410-17-09 98-410-17-09
23: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
24: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
25: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
24: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
25: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
24: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
25: छालामा दागहरू आउने कपाल झर्ने
24: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
25: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
24: बारम्बार गर्भपतन भएमा
25: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
24: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
25: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
24: बिना कारण शरीरको तौल घटेमा
25: ढाड दुखेमा कम्मर दुखेमा
24: गाउट तथा युरिक एसिडको समस्या
25: बारम्बार आँखा रातो भएमा
24: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
25: बारम्बार लामो समयसम्म ज्वरो आएमा
24: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
25: लामो समयदेखि छाला कडा भएमा
24: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
25: युवा अवस्थामा पक्षघात भएमा
24: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
25: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
24: कम उमेरमा हृदयघात मुटु रोग भएमा
25: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
24: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
25: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
25: फोन नम्बर 0825916
24: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: जाँदा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिचियामा कमी शरीर काट्ने तथा पादोपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
7: सूचना आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू यही मिति 2083 साल असार 1 गतेदेखि 5 गतेसम्म लुम्बिनी प्रदेशको राजधानी देउखरी उपत्यका स्थित राप्ती गाउँपालिका वडा नम्बर 3 श्री चौरमा भूमि पर्व भव्य तथा सभ्य रूपमा धूमधामका साथ आयोजना गरिँदैछ उक्त कार्यक्रममा हरेक दिन बिहान 11 बजेदेखि साँझ 7 बजेसम्म भूमि नाच प्रस्तुत गरिनुका साथै मगर भाषा कला संस्कृति परम्परा तथा संस्कार सम्बन्धी विषय प्रस्तुति छलफल र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन् साथै मगर समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि मगर सांस्कृतिक भवन निर्माण अभियानमा समेत सबैको साथ सहयोग र हातीमालो रहने विश्वास लिएका छौं तसर्थ सम्पूर्ण मगर समुदाय तथा संस्कृति प्रेमी महानुभावहरूलाई उपस्थिति भई कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउन हार्दिक अनुरोध गर्दछौ भाषा कला र संस्कृतिको संरक्षण गरौं मगर सांस्कृतिक भवन निर्माणमा हातेमालो गरौं आयोजक नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति सह आयोजक नेपाल मगर संघ राप्ती गाउँपालिका समिति टेउखरी दाङ

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।

0: सँगै शुरूआत पाराग्वे 4-1 गोलले पराजित। नेपाल खबरमा अब पूरा खबर। भारतीय पर्यटकको आगमन सँगै पर्यटकीय राजधानी पोखरा यति बेला भरिभराउ बनेको छ। लेक साइड क्षेत्रमा पर्यटकको चहल पहल बढ्दा डुंगा शहरदेखि ट्रेकिङ गतिविधिसम्म चलायमान बनेको छ। फेवातालमा एकै दिन 5,000 भन्दा धेरै पर्यटकले डुंगा शहर गरेको डुंगा व्यवसायीले बताएका छन्। त्यस्तै अन्नपूर्ण क्षेत्र लगायत आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ। पर्यटकको बढ़दो चापसँगै पोखराका धेरैजसो होटल भराउ भएका छन्। पर्यटकले होटल भरिएपछि व्यवसायीहरू पनि खुशी छन्। अफ सिजन मानिने यो बेला पनि पोखरामा भारतीय पर्यटकको संख्या बढ़ेको ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानको गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनुभयो। यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रूपमा लिन सकिने उहाँ बताउनुहुन्छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार विगत 32 वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएका छन्। वैशाख नयाँ वर्ष यता बढ़ेको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ। पोखरा मात्र नभई गण्डकी प्रदेशको अन्य धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ र विभिन्न पदयात्राका पदमार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ। भारतमा बढ़दो गर्मी छल्न र विदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन्। कैलालीको विभिन्न वन क्षेत्रमा भएको अतिक्रमण हटाउने अभियान अन्तर्गत 47 कच्ची तथा पक्की संरचना भत्काइएको छ। झण्डै 35 हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जीवछ यादवको नेतृत्वमा खटिएको टोलीले गोदावरी नगरपालिका अन्तर्गत भीमदत्त राजमार्ग आसपास वन अतिक्रमण गरी बनाइएका घर टहरा र अन्य संरचना भत्काएको हो। भ्यागुते पानी बासपानी र गोदावरी क्षेत्र आसपासको वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका त्यस्ता संरचना हटाएको र वन क्षेत्रलाई अतिक्रमण मुक्त बनाएको उहाँले बताउनुभयो। अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालय कैलालीका 10 सब डिभिजन वन कार्यालयका कर्मचारी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली गरी झण्डै 200 जना परिचालन गरिएको थियो। यसअघि पनि अत्तरी आसपासको क्षेत्र तथा डिभिजन वन कार्यालय कैलाली अन्तर्गत पर्ने पूर्व पश्चिम राजमार्ग छेउमा बनाइएका संरचना हटाइएको थियो। महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदन अनुसार देशभर अतिक्रमणमा परेको झण्डै 1,04,000 हेक्टर वन क्षेत्र मध्ये 38% भन्दा बढ़ी हिस्सा कैलालीमा मात्र रहेको छ, जुन झण्डै 38,040 हेक्टर हुन आउँछ। संयुक्त राष्ट्रसंघको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनैतिक बन्दी रिहा भएका छन्। भूटानको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत आजीवन कारावासको सजाय भोगिरहेका चतुर्मान तामाङ र अस्तबहादुर राई रिहा हुनुभएको हो। राष्ट्रसंघले उनीहरूको हिरासतलाई मनोमानी तथा अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड विपरीत भएको ठहर गरेपछि 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएका तामाङ र राईलाई भूटान सरकारले रिहा गरेको थियो। राष्ट्रसंघका अनुसार तामाङ र राईलाई सन् 2008 फेब्रुअरीमा नेपाल भूटानी शरणार्थी शिविरबाट भूटान फर्किएपछि पक्राउ गरिएको थियो। भूटानमा राजनैतिक बन्दीहरूको रिहाईका लागि अभियान चलाइरहेको मानवाधिकारवादी संस्था ग्लोबल क्याम्पेन फर द रिलीज अफ पोलिटिकल प्रिजनर्स इन भूटान जीसीआरपीपीबीले भूटानका विभिन्न जेलमा रहेका 28 राजबन्दीलाई अविलम्ब रिहा गर्न भूटान सरकारसँग माग गरेको छ। दुई पूर्व बन्दीहरूको रिहाई खुशीको विषय भएको र बाँकी 28 राजनैतिक बन्दी रिहा नभएसम्म र उनीहरूको अधिकार पूर्ण रूपमा पुनर्स्थापित नभएसम्म न्यायको यात्रा पूरा भएको मान्न नसकिने जीसीआरपीपीबीका विश्व संयोजक राम कार्कीले बताउनु भएको छ। राष्ट्रसंघको कार्य समूहले पनि यस्तै प्रकृतिका अन्य मुद्दाहरू पुनरावलोकन गर्न तथा तामाङ र राईलाई क्षतिपूर्ति उपलब्ध गराउन भूटान सरकारलाई आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बैंकिङ कसुरमा सेफ सन्तोष शाह पक्राउ, सुन जस्तै देखिने पहिलो वस्तुसहित डाङमा दुई युवालाई प्रहरीले समात्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-99 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल भरिभराउ, कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सेफ सन्तोष शाह पक्राउ परेका छन्। शाहलाई बैंकिङ कसुरमा गैराती जनकपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टि गरेको छ। काठमाडौँ गैरी धारामा रहेको एक रेस्टुरेन्ट खरिदका विषयमा पूरै रकम नदिएको भन्दै शाह विरूद्ध शकुन्तला थापा अधिकारीले मुद्दा दायर गर्नुभएको थियो। जिल्ला अदालत काठमाडौँको अनुमति पाएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका 8 रमानन्द चोकबाट शाहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। दाङको एक होटलबाट सुन जस्तो देखिने पहेँलो धातु सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। बहुमूल्य धातुको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले लमई नगरपालिका 6 रहेको एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा राजपुर गाउँपालिका 7 40 वर्षीय रूपलाल गिरी र रूकुम बाफीकोट गाउँपालिका 6 22 वर्षीय दिलीप परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तथा सूचना अधिकारी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। गिरी भारतबाट धातु ल्याई बिक्री गर्न खोज्ने व्यक्ति हुन् भने परियार किन्ने कार्यमा संलग्न व्यक्ति हुन्। उनीहरूको साथबाट सुन जस्तो देखिने धातु बरामद भएको र बजार मूल्य 52,74,000 रूपियाँ बराबरको रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। पक्राउ परेका व्यक्ति र धातुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिकाले युरोपमा उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा खटिने आफ्नो सैन्य स्रोतमा कटौती गर्ने तयारी गरेको छ। लड़ाकू तथा निगरानी विमान, ट्याङ्कर, युद्धपोत र अन्य महत्वपूर्ण सैन्य उपकरणको संख्या घटाउने उसको प्रस्ताव रहेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकाले युरोपेली देश र क्यानाडालाई महादेशको सुरक्षामा बढ़ी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ। प्रस्तावित कटौती अन्तर्गत F-16 र F-15 यी लड़ाकू विमानको संख्या 150 घटाएर 100 सीमित गरिनेछ। समुद्री निगरानी विमानको संख्या 26 15 घटाइनेछ भने युरोपका लागि उपलब्ध सबै 8 हवाई रिफ्यूलिङ ट्याङ्करहरू विमानहरू फिर्ता लिइनेछ। युद्धपोत र पनडुब्बीहरू पनि हटाइनेछन्। कटौतीपछि अमेरिकाको युरोपेली सहयोगी र क्यानाडाले महादेशको परम्परागत रक्षाका लागि बढ़ी जिम्मेवारी लिनुपर्नेछ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गोल गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल गरे र पहिलो हाफको इन्जुरी समयमा पनि उनले गोल गर्दै अमेरिकाको अग्रतालाई तेब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियोभन्नी रियानले गोल थपे। पाराग्वेका लागि मौरिसियोले 73 मिनटमा एक गोल फर्काए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज मध्यराती 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:00 हाइटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बोस्नियासँग 1-1 गोलको बराबरी खेलेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा हर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल भरिभराउ, कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान, कच्ची तथा पक्की 47 संरचना भत्काइयो, राष्ट्रसंघको हस्तक्षेप पछि 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनैतिक बन्दी रिहा, जेलमै रहेका 28 राजबन्दीलाई रिहा गर्न भूटानी मानवाधिकारवादी संस्थाको माग, युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौती गर्ने अमेरिकाको तयारी, युरोपेली देश र क्यानाडालाई बढ़ी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्य, र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 गोलले पराजय। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही डाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
7: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
8: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
7: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
8: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
7: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
8: छालामा दागहरू आउने कपाल झर्ने,
7: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
8: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
7: बारम्बार गर्भपतन भएमा,
8: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
7: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
8: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
7: बिना कारण शरीरको तौल घटेमा,
8: ढाड दुखेमा कम्मर दुखेमा,
7: गाउट तथा युरिक एसिडको समस्या,
8: बारम्बार आँखा रातो भएमा,
7: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
8: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
7: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
8: लामो समयदेखि छाला कडा भएमा,
7: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
8: युवा अवस्थामा पक्षघात भएमा,
7: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
8: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
7: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
8: सबै समस्याको समाधान हुन्छ, आउनुहोस्
7: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
8: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार,
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ,
8: फोन नम्बर 0825 91 670,
7: मोबाइल नम्बर 98578 43 123। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825 60 734 र 0825 60 138।
11: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको
14: दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
15: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
15: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
14: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
15: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
14: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
15: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
16: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-568-509 र मोबाइल 98-453-0653।

प्रोग्राम क्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5584 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
4: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिचिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिचिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5625-7707।
5: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
6: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, क्षेत्र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: तालिममा दिइने विषयहरू
6: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
5: स्पेशल सेफ तालिम,
6: जापानिज सुशी तालिम,
5: वेट्रेस,
6: टुरिस्ट गाइड।
5: हाम्रा विशेषताहरू
6: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
5: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
6: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
5: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
6: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
5: सम्पर्क मोबाइल 98410-17-09।
6: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
7: मध्यपश्चिम टाइम चेक। यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो 1 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङमा जेसीबीले फालेको बालुवामा पुरेर एकजनाको ज्यान गएको छ। जिल्लाको कालाकाटे सेक्टा हुलाके सड़क निर्माण स्थलमा काम गर्दै गर्दा जेसीबीले फालेको बालुवाले पुरेर गढ़वा गाउँपालिका 2 का 45 वर्षीय लालमणि यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। बज्रगुरु कान्छाराम जेबी कन्स्ट्रक्सन प्रणालीले संचालन गरेको अलकत्रा बिटुमिन बनाउने प्लान्टमा जेसीबीले फालेको बालुवामा आज बिहान 9:30 बजे यादव पुरिनु भएको थियो। उहाँ पनि सोही प्लान्टमा काम गर्ने मजदूर हुनुहुन्छ। यादवले काम गरिरहेको भन्ने थाहा नपाएर जेसीबी चालकले बालुवा फालेका थिए। बालुवाले पुरेर गम्भीर घाइते भएका यादवको लम्ही अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ। घटनापछि जेसीबी र चालक अनिल कुमार थारूलाई इलाका प्रहरी कार्यालय गढौहाले नियन्त्रणमा लिएको छ। दाङमा सुनसहित 2 जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका 7 सुनपत्री नाका बस्ने 40 वर्षीय रूपलाल गिरी र रूकुम बाफीकोट गाउँपालिका 6 का 22 वर्षीय दिलीप परियार रहेका छन्। प्रहरीले उनीहरूको साथबाट 214.500 ग्राम तौल सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी न्याय उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरी नायब उपरीक्षक डाक्टर केसीका अनुसार गिरीले भारतबाट सुन नेपाल ल्याइएको र परियार खरिद गर्ने व्यक्ति रहेका छन्। उक्त धातुको हालको बजार मूल्य करिब 52,74,000 रूपियाँ बराबरको रहेको अनुमान गरिएको छ। उनीहरूलाई लम्ही नगरपालिका 9 अमिलिया स्थित नमस्ते होटलबाट जेठ 29 गते पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभएको छ। सुनको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले नमस्ते होटलको कोठामा खानतलासी गर्ने क्रममा सुनसहित पक्राउ गरेको थियो। बरामद धातु र पक्राउ परेका 2 जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। लुम्बिनी प्रदेश सरकारले बजेट कार्यान्वयन वित्तीय व्यवस्थापन र विकास आयोजनाको कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो। परिषदको निर्णय शुक्रबार सार्वजनिक गरिएको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेका अनुसार नयाँ नियमावलीले प्रदेश सरकारको वित्तीय अनुशासन कायम राख्दै बजेट कार्यान्वयनलाई थप नतिजामुखी पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेष गरी विकास आयोजनाको कार्यान्वयनका क्रममा देखिने प्रक्रियागत अवरोध हटाउने र मन्त्रालयले आवश्यक निर्णय लिन थप अधिकार प्रदान गर्ने व्यवस्था नियमावलीमा गरिएको छ। र लुम्बिनी प्रदेश पर्यटन परिषदको आयोजनामा पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा असार 7 गते घुम्न जाउँ धारापानी कार्यक्रम गरिने भएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले आवश्यक कार्यक्रम बनाई अघि बढ़ने निर्णय गरेको हो। यसैगरी संघ सरकारलाई घोराही धारापानी उचा निम्बु जोड्ने सड़क पाण्डवेश्वर मन्दिरको जीर्णद्वार घोराही धारापानी पर्यटन मार्ग निर्माण योजना माग गर्ने निर्णय गरेको छ। यसैगरी प्रदेश सरकारमा घोराही भैंसाही पचुर्खा धारापानी पहुँच मार्ग मन्दिर परिसरको अधुरो शिव सरोवर निर्माण सरोवरको बीच टापुमा ज्येष्ठ नागरिक पार्क निर्माण सुनकोट सिडी निर्माण र स्तम्भ पार्क पश्चिम ग्रीन पार्क निर्माण योजना माग गर्ने निर्णय गरेको छ। कोराही उपमहानगरपालिकामा मन्दिरदेखि सुनकोटसम्म अधुरो सड़क निर्माण सोतामा कलभट निर्माण मन्दिर परिसरको अधुरो छहरा निर्माण छन्। गोराही 5 लाई 2 वटा पिकनिक स्पोट माग गर्ने भएको छ। मन्दिर परिसरमा फलफूलको बिरूवा रोप्ने निर्णय पनि गरिएको छ। अवस्था दिउँसो 1 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 99.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीहल रोड छोराही दाग
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
10: हाम्रा विशेषताहरू
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
11: शान्त तथा पारिवारिक वातावरण भएको,
10: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
11: तिहार सुसारको राम्रो व्यवस्था भएको,
10: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
11: घरको जस्तै माया पाउने,
12: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
13: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
3: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली भुराही दाङ
3: सम्पर्क मोबाइल नम्बर 98577175446
4: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
5: स्वर्गद्वारी ड्रिंकिंग वाटर
4: हाम्रा सेवाहरू
5: 1 लिटर र 20 लिटर जारको व्यवस्था
4: अर्डर अनुसार खाली बोतलको उत्पादन
5: 20 लिटर जारमा होम डेलिभरी सेवा
4: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
5: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
6: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
7: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
6: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
8: शुद्ध महका लागि कहाँ जाने त
9: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
8: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
10: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
11: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
10: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।

नमस्कार आणि सांगीतिक अभिवादन तपाय संपूर्ण संपूर्ण रेडिओ प्रेमी श्रोता मनहरुमा आवाजनको आवाज पश्चिम नेपालको आवाज रेडिओ मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै दीर्घकालीन प्रस्तुति र सांगीतिक आवाजको संगालु रेडियो कार्यक्रम म्युजिक कलेक्सनको पर्खाईमा जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई प्राविधिक मित्र प्रदीप अधिकारी सँगै तपाईँहरूकै सांगीतिक आवाजका गीत संगीतको सारथी म नारायण ऋषिको तर्फबाट हजुर श्रोता आज के गरिराख्नु भएको छ है आज यो न्यानो मौसम सँगसँगै कहाँ हुनुहुन्छ के कस्तो अवस्थामा हुनुहुन्छ होइन पक्कै पनि सन्चै आरामै घरमा हुनुहुन्छ होला भन्ने कुरा मलाई लागिराखेको छ अवश्य पनि हुनुहुन्छ होला के गरिराख्नु भएको छ है त कुराकानी गर्नेछौ अवश्य पनि आजको दिनमा आज पनि शनिबार आइपुगेको छ हामी हरेक साता यो शनिबारको दिन दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकिएपछि आउने गर्छौं र करिब करिब दुई बजेसम्म तपाईँहरूसँग कुराकानी गर्दै तपाईँहरूका रोजाइका विधाहरू प्रस्तुत गर्दै यहाँ रहने गर्छौ त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम म्युजिक कलेक्सनको यो शनिबार श्रृंखला शनिबार बसाई लिएर उपस्थित भइसकेका छौं आज पनि निकै भन्दा निकै निकै रमाइलो यात्रा हुनेछ भन्ने कुरा मलाई लागिराखेको छ आज पनि तीनै पुराना तपाईँहरूको सांगीतिक आवाजका गीत संगीतका विधाहरू रहेका छन् लोक पप आधुनिक फिल्मी गरी यिनै चारवटा विधाहरू मध्ये एउटा विधा रोज्न पाउनुहुनेछ तपाईँहरू तपाईँहरू पनि रोज्नको लागि आउनुपर्ने हुन्छ 082-8654 को बाटोबाट तपाईँहरूको लागि भने आज हामीले यो बाटो खुल्ला छोडेका छौं आउनुहोला टेलिफोनमा जोडिनुहोला कुराकानी गरौंला अनि रमाइलो यात्रा हुनेछ अनि तपाईँहरू माझ भने हामी यति बेला गुनगुनाइराखेका छौं 91.4 मेगा हर्जबाट तपाईँहरू भने सुन्न सक्नुहुनेछ लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगा हर्जबाट अनि यति मात्र नभई हाम्रो रेडियोको वेबसाइट रहेको छ www.radioamp.org लगइन गरेर पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ अनि साथै मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ हाम्रो पात्रमा गएर तपाईँहरूले रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने पाउनुहुनेछ त्यहाँबाट सजिलै सुन्न सक्नुहुनेछ ठिकै छ तपाईँहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुन्नुहोला सुनेर साथ दिनुहोला तपाईँहरूसँग कुराकानी गर्नेछौ रमाइलो बलाकुशाली गर्नुपर्ने हुन्छ म मात्रै कति बोलौँ होइन आजको दिनमा मलाई प्रविधि संयोजनबाट पनि हाम्रो प्रदीपजीले साथ दिँदै हुनुहुन्छ यहाँको साथ मिल्दैछ अबको यो थप बसाईमा भने तपाईँहरूसँग पनि भलाकुसारी गर्नुपर्ने हुन्छ क्यारे म मात्रै कति बोलौँ र तपाईँहरूमा एउटा गीत राखिसकेका छौँ हामीले तपाईँहरूमा एउटा गीत प्रस्तुत गर्छौं सुनाउँछौ अनि त्यसपछि भने तपाईँको टेलिफोन लिन तपाईँसँग भलाकुसारी गर्न फेरि पनि यहाँ उपस्थित हुनेछौ यति बेला भने हामीले तपाईँहरू माझ राखेको गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस् अनि त्यसपछि तपाईँको टेलिफोन लिन यहाँ उपस्थित हुनेछौ

0: कार्यक्रमको शुरूआतमा हामीले यो मिठो गीत प्रस्तुत गरिसक्यौं तपाईहरुमा। अब भने बाँकी साथ तपाईँको रहनेछ। अवश्य पनि हामी यति बेला छौं रेडियो कार्यक्रम म्युजिक कलेक्सनको श्रृंखला यो शनिबार बसाईमा छौं। आजको यो शनिबार बसाई पनि अवश्य पनि रमाइलो हुनेछ। अब भने तपाईँको पनि टेलिफोन आउनेछ, तपाईँसँग पनि रमाइलो कुराकानी गर्नेछौ भन्ने कुरा मलाई लागिराखेको छ। अवश्य पनि रमाइलो हुनेछ। यति बेला कोही साथी हुनुहुन्छ टेलिफोनमा, कुराकानी गर्छौ। नमस्ते हजुर।
1: नमस्ते।
0: नमस्कार हजुर, शुभ नाम।
1: आराम छु हजुर। हजुर आराम हुनुहुन्छ? म अछामबाट नवराज साउद।
0: नवराज साउद, नवराजी
1: ठिक छ हजुर? हजुर लगायत के छ रेडियो मध्य प्रश्न?
0: एकदम ठिक छ भन्नुभएको छ। हाम्रो नवराजीले के गर्दै हुनुहुन्छ? बसी बसाई
1: हजुर,
0: रमाइलो छ यात्रा नवराजी?
1: हजुर हजुर,
0: यात्रा रमाइलो गर्दै हुनुहुन्छ है?
1: यात्रा रमाइलो गर्दैछु।
0: पक्कै पनि गर्मी हुनुहुन्छ होला है? बाहिर त साह्रै साह्रै गर्मी छ।
1: साह्रै गर्मी छ हजुर, त्यही भएर सुकुहरू बसिरहेको।
0: ल ठिकै छ नवराजी, कार्यक्रममा आउनु भएको छ। आज कुन विधा रोज्नुहुन्छ? पहिलो सहभागी पनि तपाईँ हुनुहुन्छ।
1: मैले लोकविधा रोजिसकेको छु।
0: लोकविधा रोजिसक्नु भयो है? ठिकै छ, तपाईँको रोजाइको विधा पनि हामी एकैछिनमा प्रस्तुत गरौंला। अहिलेलाई भने हामी छुट्टिनुपर्छ, अन्य साथीलाई पनि पालो दिनुपर्छ। क्यारे हजुरको यो मिठो रोजाइको विधा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त।
1: हामीलाई सर्वप्रथम हजुरलाई अनि हाम्रो टेक्निसिक मित्र सरलाई अनि त्यसभन्दा चाहिँ मलाई नवराज साउद भनेर नजिने सम्पूर्णलाई
0: भन्दै बिदाउँछु। ओके बाबा, हाम्रो नवराज साउद अब चाहिँ तपाईँको पालो, तपाईँ आउन सक्नुहुन्छ है त। टेलिफोन गर्नुहोला 082-8658-54। तपाईँ यो नम्बरको सहारा लिएर सहभागिता जनाउनु भयो भने तपाईँको टेलिफोन पनि हामी लिनेछौ, कुराकानी गर्नेछौ, रमाइलो कुराकानी गर्नेछौ है। आज यो न्यानो मौसम सँगसँगै, यो गर्मी मौसम सँगसँगै के गरिराख्नु भएको छ, के कस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ अवस्थ तलिन व्यस्त हुनुहुन्छ होला भन्ने कुरा मलाई लागिराखेको छ। अवश्य पनि रमाइलो यात्रा गर्दै हुनुहुन्छ होला। अब आउने सहभागी मित्रले भने साथीभाइ मात्रै सम्झना गर्न पाउनुहुनेछ है त। यति बेला आउने साथीले चाहिँ बिदा रोज्न पाउनुहुने छैन किनकि हाम्रो नवराज साउदले रोजिसक्नु भएको छ। यहाँको रोजाईको विधामले यहाँ प्रस्तुत गरिसकेका छैनौ। यहाँको

0: हजुर
1: ल ठिकै छ। नारायणीजी आज धेरै दिनपछि टेलिफोनमा जोडिनु भएको छ, कता कता हराउनु भएको थियो नि?
0: हरा त छैन सर, त्यस्तै व्यस्तताले कहिले के काम हुन्छ, कहिले ब्यालेन्स हुन्न, त्यस्तै
1: ब्यालेन्स पनि सकिन्छ है कहिले काहीँ।
0: हजुर सुनेर त साथ दिइरहन्छु सर।
1: सुनेर साथ दिनुहुन्छ तर फोन गर्न मात्रै पाउनुहुन्न।
0: हजुर
1: ल ठिकै छ, आज गर्नुभएको छ, टेलिफोनमा आउनुभयो, एकदम खुसी छौ। अब के गर्ने त है, हाम्रो नवराज साउदले विदा रोजिसक्नु भएको छ, तपाईँले भने विदा रोज्न पाउनु भएको छैन। अब हजुरले चाहिँ अब साथीभाइ सम्झना गर्नुहोस् है, त हामी छुट्यौँ।
0: हजुर हजुरलाई हजुर लगायत सम्पूर्ण मध्यपश्चिम गीत रोजेर जाने साथीलाई सम्झिँदै बिदा हुन्छु। हस्त नमस्ते।
1: ओके बाबाई। हाम्रो नारायणी बस्नेत धेरै दिनपछि टेलिफोनमा आउनु भएको छ, अब तपाईँ आउन सक्नुहुनेछ, तपाईँको पालो हो अब टेलिफोन गर्ने, हामीसँग रमाइलो कुराकानी गर्ने। आउनु होला है त 082-5884-54। के गरिराख्नु भएको छ कुराकानी गरौँला है त, के कस्तो अवस्थामा हुनुहुन्छ। आज चाहिँ यो शनिबारको बसाई पनि निकै भन्दा निकै निकै रमाइलो यात्रा हुनेछ भन्ने कुरा मलाई लागिराखेको छ। अवश्य पनि तपाईँहरू सुन्दै हुनुहुन्छ होला होइन, हाम्रो मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट, अनि त्यसपछि पनि हाम्रो रेडियोको वेबसाइट रहेको छ www.radioambit.org, लगइन गरेर पनि सुन्न सक्नुहुनेछ अथवा सुन्दै पनि हुनुहुन्छ होला कतिपयले, कतिपयले फेसबुकको माध्यमबाट पनि सुन्दै हुनुहुन्छ होला है। हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्यपश्चिम एफएम, त्यहाँ गएर सुन्न सक्नुहुनेछ, तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ, तपाईँहरूका कमेन्ट पनि वाचन गरौँला। आजको यो बसाई यस्तो यस्तै रमाइलो यात्रा हुन्छ, तपाईसँग रमाइलो कुराकानी मिठो भलाकुसारी गर्दै अगाडि बढ्छौं। आजको यो बसाई भने यस्तै यस्तै रमाइलो भइराखेको छ। यति बेला कोही साथी हुनुहुन्छ के छ प्रदीपजी, कोही साथी हुनुहुन्न भन्ने कुरा यहाँ जानकारी दिइसक्नु भएको छ। अब भने हामीले नवराजजीको रोजाईको विदा लोकविदा प्रस्तुत गर्छौं, अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न, तपाईँहरूको टेलिफोन लिन फेरि पनि यहाँ उपस्थित हुनेछौ। के छ प्रदीपजी, हाम्रो नवराजजीको गीत विदा रोजाईको विदा प्रस्तुत गरौँ है त, यति बेला यो गीत विदा यो गीत तपाईँको लागि सुन्दै गर्न।

0: लाग्ने हामीले यो मिठो गीत पनि हामीले तपाईँहरूबाट प्रस्तुत गरिसकेका छौं। अब पालो तपाईँको हो, आउन सक्नुहुन्छ है 1082568054 तपाईँको लागि भने आज हामीले यो बाटो खुल्ला छोडेका छौं। अवश्य पनि रमाइलो यात्रा हुन्छ, रमाइलो यात्रा गर्दैछौ। अब भने पालो तपाईँको है त 1082568054 तपाईँको लागि हामीले यो बाटो खुल्ला छोडेका छौं। आजको यो बसाईमा पनि अवश्य पनि रमाइलो यात्रा हुँदैछ। बाहिर चाहिँ निकै निकै गर्मी भएको छ, गर्मी चढेको छ, साह्रै भन्दा साह्रै गर्मी पो छ त हो बाहिर। यसो हिरो भने पनि बाहिर त आजको दिनमा होइन तालु खोलेला जस्तो पो हुन्छ हो। गर्मीले असार महिना लाग्न लागिसक्यो, बर्खा लाग्न लागिसक्यो है। दिन दिनै अब यस्तै बर्खा लाग्ने यस्तै यस्तै भइरहेछ, के गर्ने त गाह्रो पो छ त हो। बिस्तारै अब खेतीपातीमा तल्लीन व्यस्त पनि हुने बेला बेला भइसकेको छ। तल्लीन व्यस्त कामकाजमा होइन यस्तै यात्रा गर्ने क्रम चलिरहन्छ। खेतबारीमा कामकाज गर्ने धान रोपाई होइन रोपाई शुरू हुन्छ। अबको यो दिनहरू यस्तै यस्तै गर्दै यात्रा गर्ने दिनहरू आइराखेको छ। ढेकी छ फेरि पनि कोही साथी आउने क्रमै हुनुहुन्छ जसलाई जस्तो लाग्छ उहाँसँग पनि हामी कुराकानी गर्नेछौ। अवश्य पनि आउनु भयो भने टेलिफोन गर्न चाहिँ नबोल्नु होला। 1082568054 तपाईँको लागि भने आज पनि हामीले यो बाटो खुल्ला छोडेका छौं। तपाईँले टेलिफोन गर्नुभयो भने कुराकानी गर्छौ। हामी फेसबुक लाइभमा पनि छौ, हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्यपश्चिम एफएम। तपाईँहरू फेसबुकमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने तपाईँहरूले पाउनुहुनेछ हाम्रो पेज, अनि त्यहाँ हामी लाइभमा नै छौं। तपाईँहरूले त्यहाँ गएर कमेन्ट गर्नुभयो भने तपाईँका कमेन्ट पनि वाचन गर्नेछौ। तपाईँले कमेन्ट गर्नुपर्ने हुन्छ त्यसको लागि। फेरि पनि कोही साथी हुनुहुन्छ, टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते हजुर।
1: हजुर नमस्ते।
0: हजुर नमस्ते, नमस्कार हजुर, शुभ नाम, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: नारायणपुर झारबैयादेखि जम्बु चौधरी।
0: जम्बु चौधरी नारायणपुर झारबै राई।
1: हजुर
0: जम्बुजी।
1: हजुर
0: के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ?
1: सन्चै छु।
0: सन्चै हुनुहुन्छ। खाजा खानु भएको छ कि छैन हाम्रो जम्बुजीले?
1: हजुर
0: हाम्रो जम्बुजीले खाजा खानु भएको छ कि छैन? खाइसक्नु भएको छैन हाम्रो जम्बुजी?
1: हजुर
0: जम्बुजी, ल ठिकै छ। जम्बुजी आउनु भएको छ कार्यक्रममा, कुन विधा रोज्नुहुन्छ आज?
1: आज एउटा गीत रोजौँ भने।
0: कुन गीत रोज्नु भएको छ हाम्रो जम्बुजीले?
1: जाउँ भनेर बोलाको मायाले भन्ने गीत।
0: कता हो यो फेरि जाम भन्यो मायाले? फेरि के हो यो फेरि?
1: जाम भनेर बोलाको मायाले तिमी पनि अर्कैलाई मन दिने भन्ने माया।
0: ल ठिकै छ जम्बुजी, तपाईँको रोजाईको गीत पनि हामी प्रस्तुत गरौँला एकैछिनमा। हामी छुट्टिनु पर्ने हुन्छ, अन्य साथीलाई पनि पालो दिनुपर्छ क्या अरे। हजुरको यो मिठो रोजाईको गीत सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त।
1: मेरो केशव दाईलाई अनि सबै कार्यक्रम सुन्ने साथीहरूलाई।
0: ल ठिकै छ जम्बुजी, हामी छुट्यौँ है त अब।
1: हुन्छ
0: ओके बाबाई। हाम्रो जम्बुजी अब पालो तपाईँको हो, तपाईँ आउन सक्नुहुन्छ 1082568054 तपाईँको लागि भने हामीले बाटो खुल्ला छोडिसकेका छौँ। तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्ने गरेको छु है त, टेलिफोन नम्बर नयाँ जोडिने साथीको लागि टेलिफोन गर्न सहज हुनेछ। अवश्य पनि आउँदै गर्नुहोला, तपाईँसँग कुराकानी गर्नेछौ। बाहिर साह्रै साह्रै गर्मी भएको छ होइन, यो मौसमको कुराकानी गरौँ भने होइन यस्तै हो, तालु खोलेला पो हुन्छ बाहिर होइन। हाम्रो फेसबुक लाइभमा गएर कमेन्ट गर्न सक्नुहुनेछ, तपाईँहरूका कमेन्ट पनि वाचन गर्नेछौ। हाम्रो पेज रहेको छ रेडियो मध्यपश्चिम एफएम। यति बेला भने तपाईँ सुन्दै हुनुहुन्छ दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित दाङ गुराईमा रहेको रेडियो मध्यपश्चिम एफएम। को आफ्नै प्रस्तुति यो दीर्घकालीन प्रस्तुति रेडियो कार्यक्रम म्युजिक कलेक्सनको यो शनिबार बसाइ शनिबार श्रृंखला निकै भन्दा निकै रमाइलो यात्रा हुँदैछ। अब आउने सहभागी मित्रले भने विदा रोज्न पाउनुहुने छैन। हाम्रो जम्बुजीले रोजिसक्नु भएको छ। यदि हाम्रो जम्बुजीले रोजिसकेको विदा हामीले प्रस्तुत गरिसक्यौं भने मात्रै तपाईँले विदा रोज्न पाउनुहुन्छ। हेर्दा आउनुहोला तपाईँ के छ प्रदीपजी कोही साथी हुनुहुन्छ कि अब हामीले जम्बुजीको रोजाईको गीत प्रस्तुत गरौं भन्ने मलाई लागिराखेको छ। कोही साथी हुनुहुन्छ भने यता सहभागी गराउनुहोला, नत्र भने अब हाम्रो जम्बुजीको रोजाईको गीत प्रस्तुत गरौं है त। यति बेला भने अब हामीले जम्बुजीको गीत प्रस्तुत गर्छौं अनि त्यसपछि भने तपाईसँग पनि भलाकुसारी गर्नेछौ। के छ प्रदीपजी, होइन तपाईँका कमेन्ट पनि के छन् त हेरौँ। हाम्रो फेसबुक पेजमा हाम्रो फेसबुक पेज रेडियो मध्यपुष्म एफएम तपाईँहरूका कमेन्ट पनि कुनै पनि देखेको छैन। तपाईँहरूले हाम्रो पात्रमा गएर पनि सल्लाह सुझावहरू दिन सक्नुहुन्छ है त। हाम्रो पात्रमा रेडियो मध्यपुष्म एफएम भनेर सर्च गर्नुहोला अनि त्यसपछि त्यहाँ पनि तपाईँहरूका कमेन्ट वाचन गर्नेछौ। तपाईँहरूका कमेन्ट कुनै पनि देखेन यति बेला हामीले जम्बुजीको रोजाईको गीत प्रस्तुत गर्छौं अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न यहाँ उपस्थित हुनेछौं।

0: सारी मिठो सारी होइन यस्तै चाहिँ गीत संगीतहरू सुनाइराखेका छौँ। अवश्य पनि रमाइलो एकदम धेरै भन्दा धेरै रमाइलो यात्रा भइराखेको छ। अब पालो तपाईँको है त 082-5-8-8-54 टेलिफोन गर्ने आफूलाई मनपर्ने विधाहरू चाहिँ पालो तपाईँको। अब भने हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि छौं। अब हामीसँग समय एकदम थोरै थोरै मात्रै समय बाँकी छ। तपाईँ आउनुभयो भने तपाईँसँग कुराकानी भने गर्न सक्छौ है त, थोरै समय मात्रै बाँकी छ होइन। अनि त्यसपछि खाजा खानु भएको छ कि छैन, कतिपय साथीभाइले खाजा खाने क्रममै हुनुहुन्छ होला, कतिपय भने सामाजिक सञ्जाल फेसबुक टिकटकतिर यस्तै यस्तै कुराहरूमा धेरै तल्लीन व्यस्त हुनुहुन्छ होला, कतिपय भने आज घुम्ने मनोरञ्जन लिँदै हुनुहुन्छ होला होइन, कतिपय भने खेतबारीमै तल्लीन व्यस्त कामकाजमा एकदम व्यस्त हुनुहुन्छ होला। त्यही त हो, आफ्नो गाउँघरमा अब एकदम तल्लीन व्यस्त कामकाज गरेर नै कुटो कोदालोसँगै माटोसँगै ढुङ्गासँगै खेल्दै यात्रा गर्ने क्रम चलिरहन्छ। आजभोलि यस्तै चलिरहन्छ, यो चल्ने क्रममा यस्तै भइरहेको छ। ठिकै छ, कुराकानी गरौँला भला कुसारीमा जोडिन होला होइन। 082-5-8-8-54 तपाईँको लागि यो बाटो आजको दिनमा एकदम रमाइलो यात्रा हुँदैछ। कोही साथी आउने क्रमै हुनुहुन्छ भन्ने मलाई लागिराखेको छ। उहाँसँग कुराकानी गऱ्यौं भने सायद हामीले विदा माग्नु पर्ने हुन्छ होला। आजको दिनमा मलाई यति बेला भने प्रविधि समयजनबाट साथ दिँदै हुनुहुन्छ हाम्रो ह्यान्डसम सर, प्रविधि अधिकारी यहाँको साथ मिल्दैछ। अवश्य पनि रमाइलो यात्रा, तपाईँको टेलिफोन पनि आइराखेको छ है, तपाईँहरूसँग कुराकानी भलाकुसारी गर्न पनि पाइराखेका छौ। कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौ यहाँसँग। नमस्ते हजुर।
1: नमस्ते नमस्ते
0: नमस्ते नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? शुभ नाम
1: कर्जाई सत्र घोराई।
0: कर्जाईबाट घोराई सत्र, कर्जाईबाट शुभ नाम
1: चौधरी।
0: के नाम भन्नुभयो?
1: छित्रु चौधरी।
0: छित्रु चौधरी है, छित्रुजी
1: हजुर
0: सन्चै हारमै हुनुहुन्छ?
1: सन्चै आरामै भन्नु।
0: के गरेर बसिराख्नु भएको छ, के गर्दै हुनुहुन्छ? गाई भैँसीहरू चराउँदै हुनुहुन्छ अथवा?
1: अब के गर्ने, अब बिउ हेर्दै हो, धानको बिउ।
0: धानको बिउ हेर्दै हुनुहुन्छ है
1: हजुर।
0: रोपाई गर्ने बेला भएन र?
1: कहाँ हुने, भर्खर छरेको छ।
0: अब त रोपाई गर्ने बेला पनि हुन लागिसक्यो
1: हजुर
0: है
1: हजुर।
0: ल ठिकै छ छित्रुजी
1: हजुर,
0: अन्तिम चरणमा आउनु भएको छ, सबैभन्दा लास्टमा तपाईँ आउनु भएको छ, कुन विधा रोज्नुहुन्छ?
1: मैले रोज्ने गाना किन काँडा रोप्यौ नि निर्मयामा आउने बाटोमा,
0: किन काँडा रोप्यौ नि निर्मया आउने बाटोमा, यस्तै भन्ने गीत सुने त होला है
1: हजुर हजुर हजुर। लास्टमा अब यसो
0: ठिकै छ, हामी सकेसम्म प्रयास गर्नेछौ। छितरुजी के गर्ने त, अब चाहिँ हामी छुट्टिनु पर्छ, हामीसँग समय एकदम कम छ क्या अरे। यति बेला भने अब साथीभाइ सम्झना गर्नुहोस्, हामी छुट्टौँ है त, हामीसँग समय एकदम कम छ। ओके, हाम्रो छित्रुजी पनि टेलिफोनमा जोडिनु भएको थियो, कुराकानी गऱ्यौं होइन। अब तपाईँको टेलिफोन लिऊँ भने पनि हामी सक्दैनौ, अब तपाईँको टेलिफोन लिन अलिक गाह्रो गाह्रो पो छ त हो, अब होइन समयले नेटवर्क काट्न लागिसक्यो, एकदम कम छ समय भन्ने चिज। आजको यो बसायो भने यस्तै यस्तै हुँदैछ, यस्तै एकदम रमाइलो भएको थियो, केही गर्ने होइन, अब समयले साथ दिँदैन गाडी, धेरैभन्दा धेरै बसौँ तपाईँसँग कुराकानी गरौँ भने पनि नहुने। आजको यो बसाईमा यो बसाई एकदम रमाइलो भइराखेको थियो, तपाईँहरू के गरिराख्नु भएको थियो, तल्लीन व्यस्त हुनुहुन्थ्यो होला पक्कै पनि कामकाजमा होइन, जहाँबाट जे जस्तो अवस्थामा भएर सुन्दै हुनुहुन्थ्यो, स्वदेश तथा विदेशमा रहेर सुन्नु भने साथीहरू, यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मिठो माया मिठो सम्झना छ र आजको यो बसाईमा भने अब भने हामीले एउटा मिठो गीत प्रस्तुत गर्दै आजको यो बसाईबाट भने म कार्यक्रम प्रस्तुत नारायणजीसी पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्यपुष्प एफएम सुन्दै गर्नुहोला, अनि तपाईँहरूको बाँकी पल बाँकी समय पनि शुभ बितोस् शुभ रहोस्, नमस्कार।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-5634-479
3: मोबाइल नम्बर 98-4-94-67-487।
5: हामी जन्मदात नै सिकारी हुँ, सिकारी पुरै दैलेख मलाई चाहियो।
6: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
7: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
6: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
8: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
9: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउनेछु।
8: लाली बजार र मिज्जु
10: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनुहुन्छ है। म
11: के टेन्सन लिएर
8: खुसीको खबर खुसीको खबर खुसीको खबर
12: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
8: हाम्रा विशेषताहरू
13: आधुनिक प्रयोगशाला
8: अत्याधुनिक सर्वेक्षण उपकरण
13: अनुभवी प्रशिक्षक
8: व्यवहारिक तथा परियोजना आधारित सिकाई
13: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
8: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन सडक पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
13: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
8: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
8: सम्पर्क फोन नम्बर 082-5602-4
12: सम्पर्क मोबाइल नम्बर 98-578-30-672 र 98-6964-8-48।
14: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा सिविक्स जनशक्ति र सफल भविष्यको आधार।
15: मध्यपश्चिम ट्याङ्क च्याक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। कर्णाली प्रदेश सरकारले निर्देशनालयहरूलाई जिल्लामा परिणाम गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले पाँचवटा निर्देशनालय घटुवा गरी जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको हो। जिल्ला कार्यालयमा परिणत हुने निर्देशनालयमा पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय र उद्योग तथा उद्योग उपभोक्ता हित संरक्षण निर्देशनालय रहेका छन्। यी निर्देशनालयलाई जिल्ला कार्यालयका रूपमा कायम गरिनेछ। यस्तै प्रदेश वन निर्देशनालयबाट हुने काम अब उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट मिलाउने र त्यसका लागि मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय गरेको छ। यसै गरी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र, कृषि तथा पशुपक्षी विकास प्रवर्धन प्रशिक्षण केन्द्रलाई खारिज गरिएको छ। ती कार्यालयबाट सम्पादन हुने काम कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट गर्ने जनाइएको छ। दाङमा जेसीबीले फालेको बालुवामा पुरिएर एकजनाको मृत्यु भएको छ। जिल्लाको कालाकाटी सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गर्दै गर्दा जेसीबीले फालेको बालुवाले पुरिएर गढ़वा गाउँपालिका दुईका 45 वर्षीय लालमणि यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बज्रगुरू कान्छाराम जेबी कन्स्ट्रक्सन प्रणालीले सञ्चालन गरेको अलकत्रा भिटामिन बनाउने प्लान्टमा जेसीबीले फालेको बालुवा आज बिहान 9:30 बजे यादव पुरिनु भएको थियो। उहाँ पनि सोही प्लान्टमा काम गर्ने मजदूर हुनुहुन्छ। यादवले काम गरिरहेको भन्ने थाहा नपाएर जेसीबी चालकले बालुवा फालेका थिए। बालुवाले पुरेर गम्भीर घाइते भएका यादवको लमई अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ। घटनापछि जेसीबी र चालक अनिल कुमार थारूलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको जनाइएको छ। दाङमा सुन सहित दुईजना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका साथ सुनपत्री नाका बस्ने 40 वर्षीय रूपलाल गिरी र रूकुम बाफीकोट गाउँपालिका 6 का 22 वर्षीय दिलीप परियार रहेका छन्। प्रहरीले उनीहरूको साथबाट 214.500 ग्राम तौल सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरी नायब उपरीक्षक डाक्टर केसीका अनुसार गिरीले भारतबाट सुन नेपाल ल्याएको र परियार खरिद गर्ने व्यक्ति रहेका छन्। उक्त धातुको हालको बजार मूल्य करिब 52,74,000 रूपियाँ बराबर रहेको अनुमान गरिएको छ। उनीहरूलाई लमही नगरपालिका 9 अमिलिया स्थित नमस्ते होटलबाट जेठ 19 गते पक्राउ गरिएको को प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। सुनको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले नमस्ते होटलको कोठामा खानतलासीका क्रममा सुनसहित पक्राउ गरेको थियो। बरामद धातु र पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। र लुम्बिनी प्रदेश सरकारले बजेट कार्यान्वयन, वित्तीय व्यवस्थापन र विकास आयोजनाको कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो। मन्त्री परिषदका निर्णय शुक्रबार सार्वजनिक गरिएको हो। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेका अनुसार नयाँ नियमावलीले प्रदेश सरकारको वित्तीय अनुशासन कायम राख्दै बजेट कार्यान्वयनलाई थप नतिजामुखी, पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेष गरी विकास आयोजनाको कार्यान्वयनका क्रममा देखिने प्रक्रियागत अवरोध हटाउने र मन्त्रालयलाई आवश्यक निर्णय लिन थप अधिकार प्रदान गर्ने व्यवस्था नियमावलीमा गरिएको छ। हवस् त, दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: छकत्र नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन तोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल
2: 98-5063। दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्मा द्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा,
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98-4-78-10-030 र 98-2-29-54-555।
5: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
6: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा दिइने सेवाहरू,
5: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
6: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
5: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
6: छालामा दागहरू आउने, कपाल झर्ने,
5: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
6: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
5: बारम्बार गर्भपतन भएमा,
6: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
5: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
6: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
5: बिना कारण शरीरको तौल घटेमा,
6: ढाड दुखेमा, कम्मर दुखेमा,
5: गाउट तथा युरिक एसिडको समस्या,
6: बारम्बार आँखा रातो भएमा,
5: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
6: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
5: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
6: लामो समयदेखि छाला कडा भएमा,
5: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
6: युवा अवस्थामा पक्षघात भएमा,
5: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
6: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
5: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
6: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
5: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
6: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: फोन नम्बर 082-5191-670,
5: मोबाइल नम्बर 98-5-78-43-123। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 98229264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम ट्याङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सुरुभन्दा पहिले मुख्य खबर। काभ्रेमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुल्यो। 16 जनाको उपचार चल्दै। दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन। स्वच्छ हावाका लागि झण्डै पाउने 9 अर्ब रूपियाँको योजना। 400 उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच। नवलप्रासीमा आर्थिक तथा प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन। जिल्ला अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता। इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानी प्रधानमन्त्री शरीफको दावी। शर्तहरू पूरा हुन बाँकी रहेको इरानको भनाई। र विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै 8 जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रहरी उपरीक्षक रविनाथ कार्कीका अनुसार ज्यान गुमाउनेहरूमा सिन्धुलीको घ्यालेख गाउँपालिका 4 22 वर्षीय सुर्म लामा, नेपाली सेनामा अमलदारका रूपमा कार्यरत दैलेखका 30 वर्षका बमबहादुर भण्डारी, रोशी गाउँपालिका वडा नम्बर 6 73 वर्षीय मेघबहादुर तामाङ र रोशी 6 75 वर्षीय इन्द्रबहादुर तामाङ रहनु भएको छ। यस्तै रोशी 6 55 वर्षीय राजु तामाङ, रोशी 7 34 वर्षीय फूलमाया तामाङ, रोशी 7 60 वर्षीय माया लामा र रोशी 8 60 वर्षकी प्यारी माया तामाङको पनि ज्यान गएको छ। बनेपाबाट रोशी गाउँपालिका वडा नम्बर 6 रहेको सुगुडे जाँदै गरेको यात्रुवाहक बस हिजो बीपी राजमार्ग अन्तर्गत नमोबुद्धमा दुर्घटना परेको हो। दुर्घटनामा घाइते भएका 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। यसैबीच काभ्रेमा भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी कमल थापाको संयोजकत्वमा 6 छानबिन समिति गठन गर्नुभएको हो। घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न कार्यादेश पाएको समितिलाई 7 समय दिएको छ। दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एकजना मजदूरको ज्यान गएको छ। देउखुरी कालामाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गढवा गाउँपालिकाका 45 वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। बिटुमन तयार गर्ने ठाउँमा एस्काभेटर चालक अनिल कुमार थालुरले बालुवा फालेका थिए। नेपाल सरकारले बढ़दो वायु प्रदूषण नियन्त्रण गर्न झण्डै 9 अर्ब रूपियाँ बराबरको स्वच्छ हावा तथा समृद्धि परियोजना सञ्चालन गर्ने भएको छ। विश्व बैंकको 5 करोड़ 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जाका रूपमा रूपान्तरण गर्न मदद गर्नेछ। वायु प्रदूषणका कारण विश्वभर कुल ग्राहस्थ उत्पादनको झण्डै 6% बराबरको आर्थिक क्षति हुने गरेको छ र नेपालमा यसको असर कति छ भनेर अध्ययन गरिने उहाँले बताउनुभयो। परियोजना अन्तर्गत कोइला र जीवाश्म ईन्धनबाट चल्ने बोइलर तथा फर्नेसलाई विद्युतीय वा बायोमासमा रूपान्तरण गर्न सकिनेछ। विद्युतीय फर्नेसमा जानेलाई पूँजीगत खर्चको 20% र बायोमासमा जानेलाई 10% अनुदान दिइनेछ। बाँकी रकम 15 वर्षसम्मको सहुलियत ऋणबाट उपलब्ध हुनेछ। यसबाट 400 उद्योगले सहुलियत वित्तीय पहुँच पाउने, 300 उद्योगमा स्वच्छ प्रविधि जडान हुने र वार्षिक 500 मेट्रिक टन PM2.5 तथा 1,10,000 टन हरित ग्यास उत्सर्जन घट्ने लक्ष्य छ। यसबाट झण्डै 60,000 श्रमिक र 1,80,00,000 नागरिक लाभान्वित हुने अपेक्षा छ। तर वातावरणविद प्रकाश लामाले यो ऋणको जिम्मेवारी पनि सँगसँगै आउने भन्दै इट्टा उद्योग, प्रदूषणयुक्त गाड़ी र परम्परागत चुलो जस्ता स्रोत लक्षित गरी प्रयोग गर्नुपर्नेमा सुझाव दिनुभएको छ। नवलप्रासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न पालिकामा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन बनेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन नसकेका हुन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका नम्बर 14 को शहीद स्मृति अस्पताललाई 2081 सालमै उपलब्ध गराएको 1,20,00,000 रूपियाँ बराबरका 6 डायलिसिस मेसिन प्रयोगविहीन छन्। आर्थिक अभाव र सञ्चालन संरचना नभएकाले मेसिन प्रयोगविहीन रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीबी बहादुर थापाले बताउनुभयो। यसैगरी बुटवलको मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलिसिस मेसिन पनि प्रयोगविहीन छन्। नगरको आफ्नै अस्पताल सञ्चालनमा नआएकोले मेसिन सञ्चालन नसकेको मेयर विमला अढियालले बताउनुभयो। रामग्राममा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका 5 डायलिसिस मेसिनले दैनिक 17 बिरामीलाई सेवा दिँदै आएका छन्। बिरामीको चाप बढ़ी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। प्रयोगविहीन मेसिन सञ्चालनमा आए बिरामीलाई सहज हुने अस्पतालका व्यवस्थापक सीमा काफ्रेले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-333-493-555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईवीय विशेषज्ञ डाक्टर रश्मि श्रीष्टका अनुसार विश्वभर निसन्तानपनको दर बढ़दै गएको छ र यसको प्रमुख कारण जलवायु परिवर्तन र वातावरण असन्तुलन देखिएको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटनामध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखाएको छ। बढ़दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिक को प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मोनोपोज तथा पुरूषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी आउने गरेको छ। विश्वमा हरेक 6 दम्पती मध्ये एक दम्पती निसन्तानबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीष्टले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। अब विदेशको खबर, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शहबाजले दुवै पक्षसँग पाकिस्तानले कुराकानी गरिरहेको र शान्ति अहिलेसम्मकै नजिक आइपुगेको बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। इरानका विदेश मन्त्री अब्बास अगराचीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ, तर पूर्व शर्तहरू पूरा हुन बाँकी रहेकाले अहिले नै सम्झौता हुने कुरामा निश्चिन्त नहुन उहाँको चेतावनी छ। उहाँका अनुसार इरानको आणविक कार्यक्रम प्रतिबन्ध फुकुवा र इरानको रोका सम्पत्ति खोल्ने योजनामा सहमति हुन बाँकी छ। उहाँले हर्मुज जलमार्गमा इरान र ओमानको सार्वभौमिकतामा कायमै रहने र यसलाई भविष्यमा फरक तरिकाले व्यवस्थापन गर्ने बताउनुभयो। अब खेल खबर विश्वकप फुटबलमा भोलि बिहान तीनवटा खेल हुँदैछन्। भोलि बिहान पाउने 1 बजे कतार र स्विजरल्याण्ड, पाउने 4 बजे ब्राजिल र मोरक्को तथा भोलि बिहान पाउने 7 बजे हाइटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभनियासँग 1-1 गोलको बराबरी खेलेको छ। आयोजक अमेरिकाले भने विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काभ्रेमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुल्यो। 16 जनाको उपचार चल्दै दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन। स्वच्छ हावाका लागि झण्डै 9.5 अर्ब रूपियाँको योजना, 400 उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच। नवलप्रासीमा आर्थिक तथा प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन, जिल्ला अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता। र इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानी प्रधानमन्त्री शरूफको दावी, शर्तहरू पूरा हुन बाँकी रहेको इरानको भनाई।

0: 94.4 मेगा हर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478826873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आइसियू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
11: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
10: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
11: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
10: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
10: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825362018
13: मम्मी मम्मी दाँत दुख्यो
14: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
15: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
16: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
17: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
16: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
18: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
19: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
20: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
21: सम्पर्क फोन नम्बर 0825902222
22: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
23: MBBS MD न्यूरो साइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
4: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
23: डाक्टरद्वारा दिइने सेवाहरू
4: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
23: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
4: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
23: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
4: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
12: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार।
0: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095121।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
21: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
21: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
21: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 98578443123।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
25: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू:
25: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
25: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
25: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
25: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
25: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
25: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
25: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पित बगिरहने, कान गनाउने,
25: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
26: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478326001।

नमस्ते, म रामकृष्ण काल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
1: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
0: हाम्रा विशेषताहरू:
1: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
0: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
1: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
2: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
0: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीवित रोड खोराहीदाङ।
3: फोन 562-521।
0: सम्पर्क मोबाइल
2: 98578-32819 र 98578-32223।
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराहीदाङमा।
5: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
4: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
5: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
6: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते,
0: कता हिँड्नु नि बाबु, बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
9: साइकल चढेर
10: के गर्ने बाबु,
9: छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
10: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि।
9: बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
11: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
10: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
12: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
4: सम्पर्क मोबाइल 98478-27-9-76
13: र 98578-30-689।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87-741।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
15: हाम्रा विशेषताहरू:
0: आधुनिक प्रयोगशाला,
15: अत्याधुनिक सर्वेक्षण उपकरण,
0: अनुभवी प्रशिक्षक,
15: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
13: नियमित फिल्ड भिजिट र रोजगारीमुखी शिक्षा सहित अध्ययन गराइने।
18: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
13: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
18: आजै रजेना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
18: सम्पर्क फोन नम्बर 082-562-204,
17: सम्पर्क मोबाइल नम्बर 9858-30672 र 9899-64-848।
19: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
20: मध्यपश्चिम टाइम चेक यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार ब्रह्मगरको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले निर्वाचन जितेर सरकार बनाए पनि पार्टी बन्न अझै बाँकी रहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश अधिवेशनको दाङमा उद्घाटन गर्दै महामन्त्री शाहले अबको पार्टी अधिवेशन महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुने र पार्टी तथा देश प्रगतिको दिशामा अघि बढ़ने बताउनुभयो। महामन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन जितेर सरकार निर्माण गरे पनि अझै सशक्त पार्टी निर्माण हुन नसकेको भन्दै आगामी महाधिवेशन ले पार्टीको सक्षम नेतृत्व चयन गर्ने बताउनुभयो। कार्यक्रममा सहमहामन्त्री दाङ दुई सहमहामन्त्री तथा दाङ क्षेत्र नम्बर 2 बाट निर्वाचित सांसद विपिन कुमार आचार्यले नेतृत्वका लागि होडबाजी गर्ने र पार्टीलाई हाँक्न नसक्ने नेतृत्वबाट फिर्ता हुनुपर्ने कुरालाई समेत ख्याल गरी अग्रसर हुन पनि आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले नेतृत्व लिन होडबाजी चलेको भन्दै केही धैर्य गर्न पनि आग्रह गर्नुभएको छ। नेपाली कांग्रेस एमाले लगायतका पार्टीमा लागेकाहरू 20-25 वर्षसम्म लागेर पदको आकांक्षी नगरी धैर्य गरेको उदाहरण दिँदै पार्टीमा प्रवेश गरे लगतै पदको आशा राख्नु गलत भएको टिप्पणी गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापति तथा राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापति पदका लागि 6 जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने 42 सदस्यीय कार्यसमितिका लागि 100 भन्दा बढ़ी उम्मेद्वारी परेको छ। लुम्बिनीका 12 जिल्लाबाट 843 प्रदेश प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्वका लागि मतदान गर्ने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले बताउनुभयो। बर्दिया जिल्ला कमिटिलाई केन्द्रले मान्यता नदी भंग गरेपछि प्रदेश अधिवेशनमा बर्दिया सहभागीहरूले असन्तुष्टि जनाएका छन्। जिल्लाबाट प्रदेश अधिवेशनमा सहभागी भइसकेको अवस्थामा पार्टी केन्द्रीय नेतृत्वबाट जिल्ला समिति भंग गर्ने काम विधिसम्मत नभएको भन्दै आक्रोश पोखेका छन्। घोराईमा भएको लुम्बिनी प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा दाङ प्रथम भएको छ। प्रतियोगितामा 4 स्वर्ण 3 रजत र 1 काँस्य सहित दाङ प्रथम भएको हो। 2 दिनसम्म चलेको प्रतियोगितामा 2 स्वर्ण र 2 काँस्य सहित पाल्पा दोस्रो हुँदा बाँके र गुल्मीले समान 1 स्वर्ण 1 रजत गरी 2 पदक जितेका छन्। शुक्रबारदेखि भएको पुरूष तथा महिला बक्सिङ प्रतियोगिता आज सम्पन्न भएको छ। प्रदेश खेलकुद परिषदको आयोजना तथा लुम्बिनी प्रदेश बक्सिङ संघको प्राविधिक भएको हो। प्रतियोगिताका विजेतालाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तीरन्दाज गौतम, लुम्बिनी प्रदेश बक्सिङ संघका अध्यक्ष राजु गुरूङले विजेता खेलाड़ीलाई पुरस्कार वितरण गर्नुभएको थियो। प्रतियोगितामा लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका खेलाड़ीको सहभागिता रहेको थियो। रोल्पाका उच्च पहाड़ी खर्कहरू यति बेला भेड़ाका बथानले सेतामे भएर ढाकिएका छन्। परम्परागत रूपमा गरिँदै आएको भेड़ा पालन अहिले स्थानीयको आमदानीको राम्रो स्रोत बनेको छ। भेड़ा पालनबाट राम्रो आमदानी हुन थालेपछि वैदेशिक रोजगारीबाट फर्किएकाहरू समेत यसैमा लागेका छन्। रोल्पा सुनछारी गाउँपालिका 1 सेरमका चेतमान रोका छेत्री बालिकालदेखि भेड़ा चराउँदै हुर्किनु भएको अहिले पनि यसैमा रमाइरहनु भएको छ। उहाँले 150 भन्दा बढ़ी भेड़ा पाल्नु भएको छ। बिहानदेखि साँझसम्म भेड़ाको हेरचाह चरन क्षेत्र व्यवस्थापनमा उहाँको दिन गरेको छ। सुनछारी गाउँपालिका 2 भित्री गाउँका जंगबहादुर घरती मगर पनि 13 वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्की भेड़ा पालन गरिरहनु भएको छ। उहाँको गोठमा अहिले 300 भन्दा बढ़ी भेड़ा छन्। विदेशको कमाई भन्दा आफ्नै गाउँमा भेड़ा पालनबाट राम्रो आमदानी हुने उहाँले बताउनुभयो। किसानहरूले भेड़ाको मासु ऊन तथा घिउ बिक्रीबाट राम्रो आमदानी गर्दै आएका छन्। 1 सिजनमै 2-8 लाख रूपियाँसम्म आमदानी गर्दै आएका छन्। उत्पादित वस्तुहरू दाङ बुटवल पोखरा काठमाडौँ लगायतका शहरमा पुग्ने गरेका छन्। रोल्पा भर 30,000 भन्दा बढ़ी भेड़ा पालिएको अनुमान छ। भेड़ा पालक किसानलाई प्रोत्साहनका लागि लुम्बिनी प्रदेश सरकारले रैथाने बाली वस्तु कार्यक्रम समेत ल्याएको छ भने पशु चिकित्सकहरू समेत समय समयमा भेड़ाका चरन क्षेत्रमा गएर उपचार र सल्लाह सुझाव दिने गरेका छन्। रोल्पाका भेड़ा पालक किसानहरू चरन क्षेत्रको खोजीमा प्युठान रूकुम र बागलुङसम्म पुग्ने गर्दछन्। रोल्पाको भेड़ा पालन ले अझै व्यवस्थित र व्यावसायिक बनाउन सके स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखिएको छ।
र कर्णाली प्रदेश सरकारले निर्देशनालयहरूलाई जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले पाँचवटा निर्देशनालयलाई घटुवा गरी जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको हो। जिल्ला कार्यालयमा परिणत हुने निर्देशनालयहरूमा पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रहेका छन्। यी निर्देशनालय जिल्ला कार्यालयका रूपमा कायम गरिनेछ। यस्तै प्रदेश वन निर्देशनालयबाट हुने काम अब उद्योग पर्यटन तथा वन वातावरण मन्त्रालयबाट मिलाउने र त्यसका लागि मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय गरिएको छ। यसै गरी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र, कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्रलाई खारेज गरिएको छ। यी कार्यालयबाट सम्पादन हुने काम कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट गर्ने जनाइएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एण्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98-78-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक गोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555
5: घर घर अनि गृहिणीको साथ हुलाकले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलाक आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलाकको पापड
5: हुलाक फुड्सका उत्पादहरू हुलाक आटा हुलाक बासमती राइस जिरा मसिनो राइस
6: हुलाकको कुरुम कुरुम चिउरा हुलाकको इडली राइस
5: हुलाकले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्ने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578443123 परीक्षित फार्मेसी दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
5: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
4: कार्यक्रमहरू
5: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
6: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
7: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
8: फोन नम्बर 0825562601 98578-35990 98578-31684 98512-32328
5: र 98578-37255

0: पिछोट पछिको सङ्घर्ष भोग्नेलाई थाहा हुन्छ। तिमी छोडेर गयो अनि बाँकी यात्रा कस्तो भयो भनेर म आफू कल्पना पनि गर्न सक्दैन। सायद त्यो पल मेरो लागि सबैभन्दा सङ्घर्षपूर्ण थियो। आफूलाई सम्हाल्नु, आफ्नो भविष्यहरू अगाडि लग्नु अनि सोच्दै नसोचेको चिजहरूसँग सामना गर्नु तिमीहरूसँग सबसे थियो। तर म एक्लो थिएँ, कोही थियो जस्तो लाग्दैन थियो। यात्राहरू कठिन अनि एक्लोपनको आभास। कहिलेकाहीँ आफूले नसोचेको चिजहरू हुँदा साँच्चै मन सम्हाल्न गाह्रो हुन्छ है। मन पराउनु, माया गर्नु कहिलेकाहीँ अपराध गरे जस्तो लाग्छ। तिमीले बुझेनौ अनि सम्बन्धको अन्त्य हो जुन मैले कहिले चाहेकै थिएन। जिन्दगी अन्जानमै भेट भयो अनि एकासी कहाँबाट अन्त्य भयो अनि कसरी समयको खेल पनि अचम्म छ। हिजो नचिनेको मान्छे आफ्नो थियो, आज आफ्नो भनेको मान्छे पराई भयो। दोष कसलाई दिउँ? मन पराउनु, माया गर्नु, आफ्नो सोच्नु मेरै गल्ती भयो जस्तो लाग्छ। आफूलाई सम्हाल्दै यहाँसम्म आएको छु। यात्रा कठिन थियो तर असम्भव पक्कै थिएन। जिन्दगीका कोरिडोरमा धेरै चिजहरू गुमाएको छु, त्यो मध्ये तिमी पनि एक पर्यो जो मैले सबैभन्दा बढी माया गरेको थिएँ, चाहेको थिएँ। अब जस्तो लाग्छ माया शब्दले पनि मन दुख्छ, डर लाग्छ। मेरो लागि भनेको चिज होइन जस्तो लाग्छ। आज जिन्दगीसँग लड्दै गर्दा विगत फर्केर हेर्दा साँच्चै कसरी त्यो विगत पार गरे जस्तो लाग्छ। समयले हर कुराहरू सिकाउने रहेछ। जिन्दगीमा नसोचेको कुराहरू पनि भोग्नुपर्छ, त्यसैले आफूलाई कहिले पनि कमजोर कसैले नबनाऊ। समय सधैँ नाशको कहाँ रहन्छ र समय जस्तो चल्छ, आफूलाई पनि त्यसरी अगाडि बढाइन जिन्दगी सजिलो हुने। नत्र जिन्दगी साँच्चै जिउन गाह्रो हुन्छ।
1: नमस्कार, आवाज सुनको आवाज, पश्चिम नेपालका आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम अभिनय तपाईँकोमा। प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तुता अमृता डागीको तर्फबाट तपाईँ रेडियो कार्यक्रम अभिनय तपाईँको शनिबार यसै समय अर्थात अपरान्न 4 बजेको मध्यपश्चिम हाइलाइट्स केही व्यापारी विश्रामपछि करिब करिब 5 बजेसम्म रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम अभिनय तपाईँकोमा हामीले तपाईँसँगको कुराकानी र तपाईँहरूकै अभिनयलाई स्थान दिनेछौ। तपाईँहरू पनि अभिनय गर्न चाहनुहुन्छ आफ्नो मन परेको विषयवस्तुमा भने तपाईँहरू जोडिन सक्नुहुनेछ। एक्ल अभिनय पनि गर्न सक्नुहुनेछ र दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ है। एक्ल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ भने दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु चाहिँ हजुरहरूले आफै लिनुपर्ने हुन्छ। 0825608454 टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी भने कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै नै मिठो साङ्गीतिक आवाजबाट।

अह एकदमै मिठो गीत तपाईहरुको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईको माझमा। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट डब्लू

जोडिन सक्नुहुनेछ। आफूले मन परेको विषयवस्तुमा अभिनय गर्न चाहनुहुन्छ भने दोहोर अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। यता दोहोर अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरहरूले आफै लिनुपर्ने हुन्छ। यति बेला एउटा मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छु, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अह यो एकदमै मिठो गीत पछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँकोमा छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। मलाई मेसिनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँको छ, सो तपाईँहरू पनि जोडिन सक्नुहुनेछ। दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु चाहिँ हजुरहरूले आफै लिनुपर्ने हुन्छ। आफूले मन परेको विषयवस्तुमा तपाईँले अभिनय गर्न सक्नुहुनेछ। हामी चाहिँ शनिबार श्रृंखलामा आउने गर्दछौ 4 बजेको मध्य पश्चिम हाइलाइट र केही व्यापारिक विश्राम पछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ। साथी रहनु भयो भने पछि पनि हामी कुराकानीलाई जोड्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

एकदमै मिठो गीत पारिको मासमा प्रस्तुत गरेका थियो। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको मासु। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। हजुरहरू पनि जोडिन सक्नुहुनेछ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ। तपाईँले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। है दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरहरूले आफै लिनुपर्ने हुन्छ। हजुरहरू चाहिँ जोडिनु भयो भने मिठो कुराकानी साथसाथै हामीले अभिनयलाई पनि जोड्नेछौ। यदि तपाईँ आउनु भएन भने चाहिँ मिठा मिठा गीत संगीतहरू चाहिँ प्रस्तुत गर्नेछौ। यति बेला मिठो सांगीतिक आवाज फेरि पनि प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अहो, एकदमै मिठो गीत फरको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवासबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91 थुप्रो 4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.ump.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेसन बाट पनि हामीलाई सुनिराख्नु भएको छ। तपाईँहरू जोडिन सक्नुहुनेछ रेडियो कार्यक्रम अभिनय तपाईँकोमा। तपाईँ आउनुभयो भने तपाईँहरूसँगको मिठो कुराकानी र अभिनयलाई जोड्नेछ है। तपाईँले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरहरूले आफै लिनुपर्ने हुन्छ। साथी र आउनुभयो भने कुराकानी जोड्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

मिठो गीत तपाईहरुको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँकोमा छ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बागेसा तपाईँको छ। अब भने कार्यक्रमको लागि छुट्याएको निर्धारित समय चाहिँ सकिने लागिसक्यो। तपाईँको माझबाट चाहिँ छुटेर जानुपर्ने हुन्छ। छुटेर जानुभन्दा पहिले यति दिनसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
7: सम्पर्क मोबाइल 9841017009, 9841017009।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सीता के भो तिमलाई गुम्सेर बसेछौ
2: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
1: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
5: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। गढवा गाउँपालिकाको कार्यालय र संजीवनी टिचिङ हस्पिटल प्रणाली घोराईदाङको संयुक्त आयोजनामा गढवा गाउँपालिका वडा नम्बर 3 मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय नागरिकलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकद्वारा विभिन्न रोगहरूको परीक्षण, स्वास्थ्य परामर्श, औषधि वितरण, एक्सरे तथा प्रयोगशाला परीक्षण लगायतका सेवा निशुल्क रूपमा प्रदान गरिएको थियो। शिविरमा मेडिसिन तर्फ 162 जना, अर्थोपेडिक हाड जोड्ने तर्फ 176 जना, स्त्री तथा प्रसूति रोग गाइने तर्फ 30 जना, बालरोग पेडियाट्रिक तर्फ 54 जना, नाक कान तथा घाँटी ईएनटी तर्फ 28 जना तथा शल्य चिकित्सा सर्जरी तर्फ 69 जना गरी 519 जना सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। त्यसै गरी शिविरमा 123 जनाले एक्सरे तथा 90 जनाको प्रयोगशालामा ल्याब परीक्षण समेत निशुल्क रूपमा गरिएको थियो। आर्थिक अवस्था कमजोर भएका, स्वास्थ्य संस्थासम्म जान सहज पहुँच नभएका तथा नियमित स्वास्थ्य परीक्षण गर्न नसकेका नागरिकलाई शिविरले प्रत्यक्ष लाभ पुर्याएको गढवा गाउँपालिका अध्यक्ष एम नारायण शर्मा पोखरेलले बताउनुभयो। शिविर मार्फत विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको र यस प्रकारका कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले निर्वाचन जितेर सरकार बनाए पनि पार्टी बन्न अझै बाँकी रहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश अधिवेशनको दाङमा उद्घाटन गर्दै महामन्त्री शाहले अबको पार्टी महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुने र पार्टी तथा देश प्रगतिको दिशामा अघि बढ़ने बताउनुभयो। महामन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन जितेर सरकार निर्माण गरे पनि अझै सशक्त पार्टी निर्माण हुन नसकेको भन्दै आगामी महाधिवेशनले पार्टीको सक्षम नेतृत्व चयन गर्ने बताउनुभयो। कार्यक्रममा सह महामन्त्री तथा दाङ क्षेत्र नम्बर 2 बाट निर्वाचित सांसद विपिन कुमार आचार्यले नेतृत्वका लागि होडबाजी गर्ने तर पार्टीलाई हाक्न नसक्ने नेतृत्वबाट फिर्ता हुनुपर्ने कुरालाई समेत ख्याल गरी अग्रसर हुन पनि आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले नेतृत्व लिने होडबाजी चलेको भन्दै केही धैर्य गर्न पनि आग्रह गर्नुभएको छ। नेपाली कांग्रेस एमाले लगायतका पार्टीमा लागेकाहरू 20-25 वर्षसम्म लागेर पदको आकांक्षा नगरी धैर्य गरेको उदाहरण दिँदै पार्टीमा प्रवेश गरे लगत्तै पदको आशा लाग्नु गलत भएको टिप्पणी गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापति पदका लागि 6 जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने 42 सदस्यीय कार्य समितिका लागि 100 भन्दा बढ़ीको उम्मेद्वारी परेको छ। लुम्बिनीका 12 जिल्लाबाट 843 प्रदेश प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्वका लागि मतदान गर्ने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले बताउनुभयो। बर्दिया जिल्ला कमिटिलाई केन्द्रले मान्यता नदी भंग गरेपछि प्रदेश अधिवेशनमा बर्दिया सहभागीहरूले असन्तुष्टि जनाएका छन्। जिल्लाबाट प्रदेश अधिवेशनमा सहभागी भइसकेको अवस्थामा पार्टी केन्द्रीय नेतृत्वबाट जिल्ला समिति भंग गर्ने काम विधि सम्मत नभएको भन्दै आक्रोश पोखेका हुन्। घोराईमा भएको लुम्बिनी प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा दाङ प्रथम भएको छ। प्रतियोगितामा 4 स्वर्ण 3 रजत 1 काँस्य सहित दाङ प्रथम भएको हो। 2 दिनसम्म चलेको प्रतियोगितामा 2 स्वर्ण र 2 काँस्य सहित पाल्पा दोस्रो हुँदा बाँकेर गुल्मीले समान 1-1 स्वर्ण र 1 रजत गरी 2 पदक जितेका छन्। शुक्रबारदेखि भएको पुरूष तथा महिला बक्सिङ प्रतियोगिता आज सम्पन्न भएको छ। प्रदेश खेलकुद परिषदको आयोजना तथा लुम्बिनी प्रदेश बक्सिङ संघको प्राविधिक सहयोग भएको हो। प्रतियोगितामा विजेतालाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तीरन्दाज गौतम, लुम्बिनी प्रदेश बक्सिङ संघका अध्यक्ष राजु गुरूङले विजेता खेलाड़ीलाई पुरस्कार वितरण गर्नुभएको थियो। प्रतियोगितामा लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका खेलाड़ीको सहभागिता रहेको थियो। र रोल्पाका उच्च पहाड़ी खर्कहरू यति बेला भेड़ाका बथानले सेतामे भएर ढाकिएका छन्। परम्परागत रूपमा गरिँदै आएको भेड़ा पालन अहिले स्थानीयको आमदानीको राम्रो स्रोत बनेको छ। भेड़ा पालनबाट राम्रो आमदानी हुन थालेपछि वैदेशिक रोजगारीबाट फर्किएकाहरू समेत यसैमा लागेका छन्। रोल्पा सुनछारी गाउँपालिका 1 सेरमका चेतमान रोका छेत्री बाल्यकालदेखि भेड़ा चराउँदै हुर्किनु भएको अहिले पनि यसैमा रमाइरहनु भएको छ। अहिले 150 भन्दा बढ़ी भेड़ा पाल्नु भएको छ। बिहानदेखि
साँझसम्म भेड़ाको हेरचाह चरण क्षेत्र व्यवस्थापनमा उहाँको दिन बित्ने गरेको छ। सुनछारी गाउँपालिका दुई भित्री ग्रामका जंगबहादुर घरती मगर पनि 13 वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्की भेड़ा पालन गरिरहनु भएको छ। उहाँको गोठमा अहिले 300 भन्दा बढी भेड़ा छन्। विदेशको कमाई भन्दा आफ्नै गाउँमा भेड़ा पालनबाट राम्रो आमदानी हुने उहाँले बताउनुभयो। किसानहरूले भेड़ाको मासु उन तथा घिउ बिक्रीबाट राम्रो आमदानी गर्दै आएका छन्। एक सिजनमै 2-8 लाख रूपियाँसम्म आमदानी गर्दै आएका छन्। भेड़ाबाट उत्पादित वस्तुहरू दाङ बुटवल पोखरा काठमाण्डु लगायतका शहरमा पुग्ने गरेका छन्। रोल्पा भव 30,000 भन्दा बढ़ी भेड़ा पालनको अनुमान छ। भेड़ा पालक किसानलाई प्रोत्साहनका लागि लुम्बिनी प्रदेश सरकारले रैथाने बाली वस्तु कार्यक्रम समेत ल्याएको छ भने पशु चिकित्सकहरू समेत समय समयमा भेड़ाका चरण क्षेत्रमै गएर उपचार र सल्लाह सुझाव दिने गरेका छन्। रोल्पाका भेड़ा पालक किसानहरू चरण क्षेत्रको खोजीमा प्युठान रूकुम र बागलुङसम्म पुग्ने गर्दछन्। रोल्पाको भेड़ा पालनले अझै व्यवस्थित र व्यावसायिक बनाउन सके स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखिएको छ। हवस् त, बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
9: दीपक के सम्पर्क मोबाइल 98478727977
10: र 98578309।

0: वायनेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
3: डाक्टरद्वारा दिइने सेवाहरू, पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
4: बिना टाका प्रभावकारी उपचार,
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज,
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
5: बिरामी जाँच निमित्त यही असार 12 गते शुक्रबार
6: दिव्य फार्मेसी कुराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
7: नेपाली जुत्ता घर,
8: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर,
7: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
9: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
10: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू
10: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
10: जापानिज सुशी तालिम,
9: वेट्रेस,
10: टुरिस्ट गाइड।
9: हाम्रा विशेषताहरू,
10: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
9: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
10: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
9: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
10: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
9: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ। सम्पर्क मोबाइल 98-410-17-09, 98-410-17-09।
10: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578443123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-563-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
19: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
6: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
16: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
16: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
6: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
16: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
6: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
16: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार। समय: बिहान 10 बजेदेखि।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: नोट: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
21: भर्ना खुल्यो।
22: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
21: हाम्रा विशेषताहरू:
22: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
21: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
22: शान्त तथा पारिवारिक वातावरण भएको,
21: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
22: तिहार सुशासन राम्रो व्यवस्था भएको,
21: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
22: घरको जस्तै माया पाउने,
23: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
24: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
23: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-35-183।
25: खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
0: सम्पर्कलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98-478-26-001। अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै।
11: यदि तपाईलाई शरीर चिलाउने दाग, दुबी, पुरानो घाउ, डन्डीफोर, चाया पोतो, कपाल झर्ने समस्या, सोरायसिस, एलर्जी तथा फंगल संक्रमण, महिला तथा पुरुषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्।
4: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल एमबीबीएस एमडी नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ।
11: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 11 बजेदेखि बेलुका 6 बजेसम्म।
4: स्थान राधे कृष्ण लाइफ केयर फार्मेसी, कोराही 15 तुलसीपुर चौक दाङ।
10: सम्पर्क मोबाइल नम्बर 98649-88840 र 98-062-096-61।
11: स्वास्थ्यमा लापरवाही होइन, समयमै विशेषज्ञको सल्लाह लिनुहोस्।
12: होइन भाइला, लखर लखर कहाँ हिनेस्?
27: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
5: ल ल काका गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: नमस्कार, यो मध्य पश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्य पश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiompi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्य पश्चिमको फेसबुक पेज रेडियो मध्य पश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम प्रदेश अधिवेशन घोराहीमा शुरू, सभापति पदका लागि 6 जनाको उम्मेद्वारी, नेतृत्व चयन गर्न मतदान शुरू।
1: गढवा गाउँपालिका वडा नम्बर 3 मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, 519 जना सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरे।
0: दाङमा जेसीबीले फालेको बालुवामा पुरेर 1 जनाको मृत्यु, जिल्लामा सुनसहित 2 जना व्यक्ति पक्राउ।
1: र घोराईमा भएको लुम्बिनी प्रदेश स्तरीय पुरूष तथा महिला बक्सिङ प्रतियोगितामा जिल्ला दाङ च्याम्पियन।
0: अब खबर विस्तारमा।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले निर्वाचन जितेर सरकार बनाए पनि पार्टी बन्न अझै बाँकी रहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश अधिवेशनको दाङमा उद्घाटन गर्दै महामन्त्री शाहले अबको पार्टी महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुने र पार्टी तथा देश प्रगतिको दिशामा अघि बढ्ने बताउनुभयो। महामन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन जितेर सरकार निर्माण गरे पनि अझै सशक्त पार्टी निर्माण हुन नसकेको भन्दै आगामी महाधिवेशनले पार्टीको सक्षम नेतृत्व चयन गर्ने बताउनुभयो।
2: हामीले केन्द्रमा सरकार बनाएको मात्रै हो, हाम्रो पार्टीले निर्वाचन जितेको मात्रै हो। पार्टी बन्न लागि छ, देश बन्न लागि छ। यसको लागि मेरो यहाँ सबैजनालाई एउटै अनुरोध छ, त्यसका लागि अब पार्टीले जित्नुपर्छ। त्यो पार्टी जित्यो भनेको प्रदेश अधिवेशनबाट हो, त्यस्तै राष्ट्रिय महाधिवेशनबाट हो। पार्टीले त्यहाँ जित्न सक्यो भने त्यसमा चाहिँ हामीले 7 वटै प्रदेश जित्नेछौँ, देशैभरि स्थानीय तहहरूमा जित्नेछौँ। र त्यसको प्रस्ताव लिनुको रूपमा चाहिँ लुम्बिनी भूमि जुन उत्तरको भूमि पनि हो, यो विशेष भूमिमा हामी छौँ। त्यही भएर अब पार्टीलाई सशक्त बनाउन, पार्टीलाई जिताउनको लागि लुम्बिनीमा यहाँको सशक्त नेतृत्व दिनुपर्नेछ। यहाँको सशक्त नेतृत्व दिने भयो भने त्यस्तै पार्टीले पनि महाधिवेशन त्यसैले सशक्त रूपमा लाग्नेछ, राम्रो नेतृत्व ल्याउनेछ। त्यसले चाहिँ आगामी 1 वर्षभित्र हुने स्थानीय प्रदेश निर्वाचनमा भाग लिँदै गर्दा हामीले राम्रो नेतृत्व ल्याउनेछौँ। त्यही भएर आजको यस अधिवेशनमा यहाँले भोट हाल्दै गर्दा उत्तरलाई सम्झिति दिनुहोला र यति मात्र गर्न सक्नुभयो भने हाम्रो पार्टीले चाहेको नेतृत्व चाहिँ लुम्बिनी प्रदेशबाट प्राप्त गर्नेछ।
1: कार्यक्रममा सह महामन्त्री तथा दाङ क्षेत्र नम्बर 2 बाट निर्वाचित सांसद विपिन कुमार आचार्यले नेतृत्वका लागि होडबाजी गर्ने तर पार्टीलाई हाँक्न नसक्ने नेतृत्वबाट फिर्ता हुनुपर्ने कुरालाई समेत ख्याल गरी अग्रसर हुन पनि आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले नेतृत्व लिन होडबाजी चलेको भन्दै केही धैर्य गर्न पनि आग्रह गर्नुभएको छ। नेपाली कांग्रेस एमाले लगायतका पार्टीमा लागेकाहरू 20-25 वर्षसम्म लागेर पदको आकांक्षा नगरी धैर्य गरेको उदाहरण दिँदै पार्टीमा प्रवेश गरे लगत्तै पदको आशा राख्नु गलत भएको टिप्पणी गर्नुभयो।
3: राजनीति गरेको वडा बसेको टिकट पाइएको छैन भन्दा पनि त्यो पार्टीलाई माया गर्न साथीहरू हुनुहुन्थ्यो। यहाँ त 4 वर्षमा मन्त्री पाएन भने पार्टी छोडिदिन्छु भन्ने साथीहरूको डिग्री छ, अथवा 4 वर्षमा सभापति बन्न पाएन भने सभापति त कामै लाग्दैन, अर्को पार्टीतिर जानुपर्छ कि भन्ने लाग्छ। त्यो सही हो र पुराना पार्टीका पनि केही राम्रा कुराहरू त सिकाउन, पुरानो पार्टीमा धैर्यता भन्ने कुरा गजब थियो। 30-35 वर्ष पछाडि टिकट पाउँदाखेरि पनि त्यो पार्टीप्रति माया थियो उनीहरूलाई। आज हामी 4 वर्षमा भनेको जस्तो पद पायौँ भने अब त मेरो पोलिटिकल करियर सकिहाल्यो कि भने जस्तो गर्छ। हामीलाई आफू बाहेक अरू कोही सही लाग्दै लाग्दैन। आफू बाहेक त्यो पदमा अर्को मान्छे गयो भने त पार्टी पनि बिग्रिन्छ, देश पनि बिग्रिन्छ भन्ने कुरामा हामी 200% छौँ। त्यस्तो कुराले पार्टी बन्दैन। पार्टी बनाउने हो भने धैर्यता राख्नुपर्छ। एउटा कुरा भन्छु म तपाईँलाई, जो
1: राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापति पदका लागि 6 जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने 42 सदस्यीय कार्य समितिका लागि 100 भन्दा बढ़ीको उम्मेद्वारी परेको छ। लुम्बिनीका 12 जिल्लाबाट 843 प्रदेश प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्वका लागि मतदान गर्ने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले बताउनुभयो। मुख्य निर्वाचन अधिकृत सापकोटाका अनुसार भर्खरैदेखि मतदान शुरू भएको छ। बर्दिया जिल्ला कमिटिलाई केन्द्रले मान्यता नदी भंग गरेपछि प्रदेश अधिवेशनमा बर्दिया सहभागीले असन्तुष्टि जनाएका छन्। जिल्लाबाट प्रदेश अधिवेशनमा सहभागी भइसकेको अवस्थामा पार्टी केन्द्रीय नेतृत्वबाट जिल्ला समिति भंग गर्ने काम विधि सम्मत नभएको भन्दै आक्रोश पोखेका हुन्।
0: गढवा गाउँपालिका कार्यालय र संजीवनी टिचिङ हस्पिटल प्रालीको राहीदाङको संयुक्त आयोजनामा गढवा गाउँपालिका वडा नम्बर 3 निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकद्वारा विभिन्न रोगहरूको परीक्षण, स्वास्थ्य परामर्श, औषधि वितरण, एक्सरे तथा प्रयोगशाला परीक्षण लगायतका सेवा निशुल्क रूपमा प्रदान गरिएको थियो। मेडिसिन तर्फ 162 जना, अर्थोपेडिक हाड जोड्ने तर्फ 176 जना, स्त्री तथा प्रसूति रोग तर्फ 30 जना, बाल रोग तर्फ 54 जना, नाकान घाँटी तर्फ 28 जना तथा शल्य चिकित्सा तर्फ 69 जना गरी 519 जना सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। त्यसै गरी शिविरमा 123 जनाको एक्सरे तथा 90 जनाको प्रयोगशाला परीक्षण समेत निशुल्क रूपमा गरिएको थियो। आर्थिक अवस्था कमजोर भएका स्वास्थ्य संस्थासम्म सहज पहुँच नभएका तथा नियमित स्वास्थ्य परीक्षण गर्न नसकेका नागरिकहरूलाई शिविरले प्रत्यक्ष लाभ पुर्याएको गढवा गाउँपालिकाका अध्यक्ष एम नारायण शर्मा पोखरेलले बताउनुभयो। शिविर मार्फत विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको र यस प्रकारका कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले जानकारी दिनुभएको छ।
1: दाङमा जेसीबीले फालेको बालुवामा पुरिएर 1 जनाको मृत्यु भएको छ। जिल्लाको कालाकाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गर्दै गर्दा जेसीबीले फालेको बालुवाले पुरिएर गढवा गाउँपालिका 2 45 वर्षीय लालबनी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बज्रगुरू कान्छाराम जेबी कन्स्ट्रक्सन प्रणालीले सञ्चालन गरेको अलकत्रा बिछ्याउने प्लान्टमा जेसीबीले फालेको बालुवामा आज बिहान 9:30 बजे यादव पुरिनु भएको थियो। उहाँ पनि प्लान्टमा काम गर्ने मजदूर हुनुहुन्छ। यादवले काम गरिरहेको भन्ने थाहा नपाएर जेसीबी चालकले बालुवा फालेका थिए। बालुवाले पुरिएर गम्भीर घाइते भएका यादवको लमय अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ। घटनापछि जेसीबी र चालक अनिल कुमार थारूलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ।
0: दाङमा सुन सहित 2 व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका साथ सुनपत्री नाका बस्ने 40 वर्षीय रूपलाल गिरी र रूकुम बाफीकोट गाउँपालिका 6 22 वर्षीय दिलीप परिया रहेका छन्। प्रहरीले उनीहरूको साथबाट 214.5 ग्राम तोल सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरी नायब उपरीक्षक डाक्टर केसीका अनुसार गिरीले भारतबाट सुन नेपाल ल्याइएको र परियार खरिद गर्ने व्यक्ति रहेका छन्। उक्त धातुको हालको बजार मूल्य करिब 52,74,000 रूपियाँ बराबरको रहेको अनुमान गरिएको छ। उनीहरूलाई लम्ही नगरपालिका 9 अमिलिया स्थित नमस्ते होटलबाट जेठ 29 गते पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभएको छ। सुनको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटेको प्रहरी टोलीले नमस्ते होटलको कोठामा खान तलासी गर्ने क्रममा सुन सहित पक्राउ गरेको थियो। बरामद धातु र पक्राउ परेका 2 जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ।
1: लुम्बिनी प्रदेश सरकारले बजेट कार्यान्वयन वित्तीय व्यवस्थापन र विकास आयोजनाको कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो। मन्त्री परिषदका निर्णय शुक्रबार सार्वजनिक गरिएको हो। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेका अनुसार नयाँ नियमावलीले प्रदेश सरकारको वित्तीय अनुशासन कायम राख्दै बजेट कार्यान्वयनलाई थप नतिजामुखी पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेष गरी विकास आयोजनाको कार्यान्वयनका क्रममा देखिने प्रक्रियागत अवरोध हटाउने र मन्त्रालयलाई आवश्यक निर्णय लिन थप अधिकार प्रदान गर्ने अव्यवस्था नियमावलीमा गरिएको छ।
0: लुम्बिनी प्रदेश पर्यटन परिषदको आयोजनामा पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा असार 7 गते घुम्न जाउँ धारापानी कार्यक्रम गरिने भएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार शर्मा अधिकारीको अध्यक्षतामा बसेको बैठकले आवश्यक कार्यक्रम बनाई अघि बढ़ने निर्णय गरेको हो। यसैगरी संघ सरकारलाई कुराही धारापानी उच्चा निम्बु जोड्ने सड़क पाण्डवेश्वर मन्दिरको जीर्णद्वार कुराही धारापानी पर्यटन मार्ग निर्माण योजना माग गर्ने निर्णय गरेको छ। यसैगरी प्रदेश सरकारमा कुराही भैंसाई पचुर्खा धारापानी पहुँच मार्ग मन्दिर परिसरको अधुरो शिव सरोवर निर्माण सरोवरको बीच टापुमा ज्येष्ठ नागरिक पार्क निर्माण सुनकोट सिढ़ी निर्माण र स्तम्भ पार्क पश्चिम ग्रीन पार्क निर्माण योजना माग गर्ने निर्णय गरेको छ। कुराही उपमहानगरपालिकामा मन्दिरदेखि सुनकोटसम्म अधुरो सड़क निर्माण श्रोतामा कलभट निर्माण मन्दिर परिसरको अधुरो छहरा निर्माण छन्। कुराही 5 दुईवटा पिकनिक स्पोट माग गर्ने भएको छ। मन्दिर परिसरमा फलफूलका बिरूवा रोप्ने पनि निर्णय गरिएको छ।
1: रोल्पाका उच्च पहाड़ी खर्कहरू यति बेला भेड़ाका बथानले सेत्तामे भएर ढाकिएका छन्। परम्परागत रूपमा गरिँदै आएको भेड़ा पालन अहिले स्थानीयको आमदानीको राम्रो स्रोत बनेको छ। भेड़ा पालनबाट राम्रो आमदानी हुन थालेपछि वैदेशिक रोजगारबाट फर्किएकाहरू समेत यसैमा लागेका छन्। रोल्पा सुनछाहरी गाउँपालिका एक सेरमका चेतन रोका छेत्री बाल्यकालदेखि भेड़ा चराउँदै हुर्किनुभएका अहिले पनि यसैमा रमाइरहनु भएको छ। उहाँले 150 भन्दा बढ़ी भेड़ा पाल्नु भएको छ। बिहानदेखि साँझसम्म भेडाको हेरचाह चरण क्षेत्र व्यवस्थापनमा उहाँको दिन बित्ने गरेको छ। सुनसारी गाउँपालिका 2 भित्री गाउँका जंग बहादुर घरती मगर पनि 13 वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्की भेडा पालन गरिरहनु भएको छ। उहाँको गोठमा अहिले 300 भन्दा बढ़ी भेडा छन्। विदेशको कमाई भन्दा राम्रै आफ्नै गाउँमा भेडा पालनबाट राम्रो आमदानी हुने उहाँले बताउनुभयो। किसानहरूले भेडाको मासु ऊन तथा घिउ बिक्रीबाट राम्रो आमदानी गर्दै आएका छन्। एक सिजनमै 2-8 लाख रूपियाँसम्म आमदानी गर्दै आएका छन्। भेडाबाट उत्पादित वस्तुहरू दाङ बुटवल पोखरा काठमाडौँ लगायतका शहरमा पुग्ने गरेका छन्। रोल्पाभर 30,000 भन्दा बढ़ी भेडा पालिएको अनुमान छ। भेडा पालक किसानलाई प्रोत्साहनका लागि लुम्बिनी प्रदेश सरकारले रैथाने बाली वस्तु कार्यक्रम समेत ल्याएको छ भने पशु चिकित्सकहरू समेत समय समयमा भेडाका चरण क्षेत्रमा गएर उपचार र सल्लाह सुझाव दिने गरेका छन्। रोल्पाका भेडा पालक किसानहरू चरण क्षेत्रको खोजीमा प्युठान रूकुम र बागलुङसम्म पुग्ने गर्दछन्। रोल्पाको भेडा पालनले अझै व्यवस्थित र व्यावसायिक बनाउन सके स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्न सक्ने सम्भावना देखिएको छ।
0: प्युठान सरुमारानी गाउँपालिका 4 धनकोटको 63 घरमा खानेपानी धारा निर्माण भएको छ। सरुमारानी गाउँपालिका र नेवा संस्थाको साझेदारीमा डुम्री खोला धनकोट खानेपानी आयोजना सम्पन्न भएर घर घरका खानेपानी धारा निर्माण गरिएको हो। नेवाको 13,26,341 रूपियाँ, गाउँपालिकाको 8,34,701 रूपियाँ र उपभोक्ता समितिको श्रमदान 8,74,543 रूपियाँ लगानी रहेको उपभोक्ता समितिका सचिव हिरा सिंह राणा मगरले जानकारी दिनुभएको छ। निर्माण सम्पन्न भएपछि स्थानीय घरमै पानीको सुविधा पुग्दा खुशी भएको उहाँले बताउनुभयो। निर्माण सम्पन्न भए पश्चात आयोजनाको सामाजिक परीक्षण गरिएको सचिव राणा मगरले बताउनु भएको छ। गाउँपालिकाले पालिकामा खानेपानी सुविधा पुर्याउन नेवासँग साझेदारी गरी विभिन्न खानेपानी आयोजना निर्माण अघि बढ़ाएको गाउँपालिकाका प्रवक्ता चिन्ता बहादुर सोमय मगरले बताउनु भएको छ। सरमरानी गाउँपालिका तीन स्थित दुमही खानेपानी तथा सरसफाई आयोजना र वडा नम्बर छ स्थित चपली खोला खानेपानी तथा सरसफाई आयोजना निर्माण अघि बढ़ेको प्रवक्ता सोमय मगरले बताउनुभयो। दुमही 33 घरमा धारा पुग्ने गरी 32,52,193 रूपियाँको लागतमा दुमही खानेपानी तथा सरसफाई आयोजना र 900 घरमा धारा पुग्ने गरी 91,38,175 रूपियाँको लागतमा चपली खोला खानेपानी तथा सरसफाई आयोजना निर्माण गर्न लागि हो।
1: कर्णाली प्रदेश सरकारले निर्देशनालयहरूलाई जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले 5 निर्देशनालयलाई घटौवा गरी जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको हो। जिल्ला कार्यालयमा परिणत हुने निर्देशनालयमा पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रहेका छन्। यी निर्देशनालयलाई जिल्ला कार्यालयका रूपमा कायम गरिनेछ। यस्तै प्रदेश वन निर्देशनालयबाट हुने काम अब उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट मिलाउने र त्यसका लागि मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय गरिएको छ। यसै गरी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र, कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्रलाई खारेज गरिएको छ। ती कार्यालयबाट सम्पादन हुने काम कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट गर्ने जनाइएको छ।
0: आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुग्ने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनाले समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने वार्षिक विकास कार्यक्रममा उल्लेख छ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा तीनलाई पनि सम्पन्न गर्ने लक्ष्य रहेको छ। विद्युत प्रसारण पूर्वाधार विस्तारलाई पनि उच्च प्राथमिकतामा राखिएको छ। वार्षिक कार्यक्रम अनुसार 66 केवी प्रसारण लाइन 7,048 सर्किट किलोमिटरबाट बढ़ाएर 7,808 सर्किट किलोमिटर पुर्याइने भनिएको छ। यस्तै गरी 33 केवी प्रसारण लाइन 8,325 सर्किट किलोमिटरबाट बढ़ाएर 8,429 सर्किट किलोमिटर पुर्याउने लक्ष्य लिइएको छ। आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने लक्ष्य लिएको छ। लघु तथा साना जल विद्युत आयोजनाबाट 43 मेगावट तथा सौर्य ऊर्जाबाट 91 मेगावट विद्युत उत्पादन क्षमता थप गरिने कार्यक्रम रहेको छ।
1: सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा रहेका एउटा प्रतिवेदनले देखाएको छ। नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र जेएनजी एलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्मिता आचार्यले काठमाडौँ उपत्यका 27 सुकुम्बासी बस्तीमा डोजर लगाइँदा 2,869 घरधुरी भत्काइएको र 5,706 परिवारका 16,443 जना विस्थापित भएको तर सरकारसँग त्यो तथ्याङ्क नभएको बताउनुभयो। उहाँका अनुसार सरकारको सूचीमा मनोहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन्। विस्थापित मध्ये 2,606 परिवार मात्रै सुकुम्बासीका रूपमा दर्ता भएका छन् भने 3,100 परिवार दर्ता प्रक्रियाबाटै बाहिरिएका छन्। उहाँका अनुसार सरकारले समय अगावै दर्ता बन्द गरेकाले धेरै परिवार दर्ता हुनबाट छुटेका हुन्। दर्ता भएका 10,424 जना मध्ये 7,018 जना अर्थात 6% मात्रै होल्डिङ सेन्टरमा रहेको र बाँकी कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको आचार्यको आरोप छ। जेएनजी एलायन्सकी अंशुदा पौडेलले विस्थापनका कारण विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मन सामाजिक संकट देखिएको बताउनुभयो। नेपाल महिला एकता समाजकी भगवती अधिकारीका अनुसार जीविकोपार्जनमा पनि गम्भीर असर परेको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पाइलट सहित पाँचजनाको ज्यान गएको छ। बिहान असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा स्क्वाड्रोन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीर वायु खेमा राम कुवाओत र अग्निवीर वायु दानिश आलमको ज्यान गएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। एकजना सह पाइलट घाइते भएका छन्। भारतीय वायुसेनाले एक्समा लेख्दै N-32 विमान दुर्घटनामा भएको पाँचजना कर्मचारीको मृत्युमा संवेदना व्यक्त गरेको छ। विमान एयरवेज बेसमा अवतरण गर्ने प्रयास गर्दा खसेपछि दुई टुक्रा भएर आग लागि पनि भएको थियो। भारतीय वायुसेनाका सेना र सामान ढुवानीमा प्रयोग गरिँदै आएको विमान नियमित उडानका क्रममा दुर्घटनामा परेको हो।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। दाङको घरायमा भएको लुम्बिनी प्रदेश स्तरीय पुरूष तथा महिला बक्सिङ प्रतियोगितामा जिल्ला दाङ च्याम्पियन बनेको छ। घरायप महानगरपालिका 15 स्थित दरबार स्केट पार्कमा भएको प्रतियोगितामा दाङले 4 स्वर्ण 3 रजत र 1 कास्य पदक सहित समग्र उपाधि जित्न सफल भएको हो। प्रतियोगितामा 2 स्वर्ण र 2 कास्य पदक सहित पाल्पा दोस्रो स्थानमा भएको छ। प्रतियोगितामा बाँके र गुल्मीले समान 1 स्वर्ण र 1 रजत पदक जित्न सफल भएका छन्। रूपन्देहीले 1 स्वर्ण, नवलपरासीले 1 रजत र 1 कास्य, अर्घाखाँचीले 1 रजत पदक जित्न सफल भएको छ। प्रतियोगिता प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश बक्सिङ संघको प्राविधिक सहयोगमा शुक्रबार र शनिबार दुई दिन घरायमा भएको थियो। प्रतियोगिताका विजेता खेलाड़ीलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिव तीरन्दाज गौतम, लुम्बिनी प्रदेश बक्सिङ संघका अध्यक्ष राजु गुरूङले प्रमाणपत्र वितरण गर्नुभएको थियो। प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका खेलाड़ीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 33.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयको राहीले जनाएको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 71% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
1: यी नै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम प्रदेश अधिवेशनको राहीमा शुरू। सभापति पदका लागि 6 जनाको उम्मेद्वारी। नेतृत्व चयन गर्न मतदान शुरू।
1: गढवा गाउँपालिका वडा नम्बर 3 निशुल्क स्वास्थ्य शिविर सम्पन्न। 519 जना सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरे।
0: दाङमा जेसीबीले फालेको बालुवामा पुरेर 1 जनाको मृत्यु। जिल्लामा सुनसहित 2 जना व्यक्ति पक्राउ।
1: र घोराईमा भएको लुम्बिनी प्रदेश स्तरीय पुरूष तथा महिला बक्सिङ प्रतियोगितामा जिल्ला दाङ च्याम्पियन।
0: अवस्था अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioemp.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र डागी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न जाने?
2: जान्न।
1: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइनी भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ?
2: आई लभ यू पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
5: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँछु।
4: लाली बजार, मिज्जू,
6: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है।
7: मिटेन्सन लिएर
8: हामी जन्मदात नै सिकारी हौ, सिकारी पुरै डाइलेक्ट मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
9: हेलो, फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस। हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: पतन भएमा
1: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
0: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
1: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
0: बिना कारण शरीरको तौल घटेमा
1: ढाड दुखेमा कम्मर दुखेमा
0: गाउट तथा युरिक एसिडको समस्या
1: बारम्बार आँखा रातो भएमा
0: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
1: बारम्बार लामो समयसम्म ज्वरो आएमा
0: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
1: लामो समयदेखि छाला कडा भएमा
0: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
1: युवा अवस्थामा पक्षघात भएमा
0: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ
1: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
0: कम उमेरमा हृदयघात मुटु रोग भएमा
1: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
1: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: फोन नम्बर 0825916077
0: मोबाइल नम्बर 98578343123 परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली
2: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज जो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz

आदरणीय श्रोता, दांग सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज इनको आवाज पश्चिम नेपाल को आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियो बाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबली बाट हामी बोलिरहेका छौं। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माई आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचुली 91.7 मेगाहर्ज, रेडियो कृपालु 900 मेगाहर्ज बाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्य पश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। आदरणीय श्रोता, आज हामी विद्यालय अवलोकनको क्रममा घोराई उपमहानगरपालिका अन्तर्गत वडा नम्बर 12 रहेको एउटा चर्चित विद्यालय जसलाई माध्यमिक विद्यालय आपुर बिजौरीको नामले चिन्ने गरिन्छ, हामी यही विद्यालयमा आइपुगेका छौं। करिब करिब 10:30 बजे हामी यो विद्यालयमा प्रवेश गर्यौं र विद्यालयमा प्रवेश गर्दै गर्दा यो विद्यालयको कार्यालयमा हामी पुग्यौं र त्यसमा खास गरेर आज कार्यकक्षमा हाम्रो सहायक प्रधान अध्यापक बबलु शर्मा कार्यकक्षमै हुनुहुन्थ्यो, उहाँसँग सम्पर्क गर्यौं। आज विशेष कामले यो विद्यालयका प्रधान अध्यापक गणबहादुर ओली शिक्षा कार्यालयमै रहनु भएको कुरा जानकारी पाइयो, हामीले उहाँसँग सम्पर्क गर्यौं र कार्यक्रमको निम्ति यहाँको सर म्याडमहरू विद्यार्थीहरूसँग समन्वय गर्ने कुरा उहाँले राखिदिनु भयो र हामी यति बेला कार्यक्रम रेकर्डको क्रममा जुटेका छौं। र यो 2083 हाम्रो पहिलो अवलोकन कार्यक्रम हो, अर्थात यो टुर मुकामको कार्यक्रम हो। आज हामी यो विद्यालयका लामो समयदेखि शिक्षण कार्यमा रहनुभएका विज्ञान शिक्षक, दक्ष विज्ञान शिक्षक भनेर चिनिनुहुने बबलु शर्मा सर हाम्रो साथमा हुनुहुन्छ र यसै विद्यालयमा अध्यापनरत केशरी घटी म्याडमलाई हामीले अनुरोध गर्यौं, उहाँ पनि हाम्रो साथमै हुनुहुन्छ। विद्यार्थी बहिनी हुनुहुन्छ क्यानाडा घटी र विद्यार्थी भाइ हुनुहुन्छ रविन थापा, हामी उहाँहरूसँग विद्यालयको बारेमा

0: यी कुराहरू लिनेछौ। र आज हामी यो विद्यालयमा जसरी प्रवेश गर्यौं र यहाँको सबै वातावरण अवलोकन गर्यौं, कक्षा कोठा, पुस्तकालय, यी सबै चीजहरू हेर्दाखेरि विद्यालयलाई यहाँको व्यवस्थापन समिति, शिक्षक स्टाफले असाध्यै मेहनतका साथ यसलाई अगाडि बढाइराखेको कुरा पाइयो र कक्षा कोठामा हामी जसरी प्रवेश गर्यौं र त्यो कक्षा कोठामा विद्यार्थीहरू बडो अनुशासित ढंगबाट पढिराख्नु भएको र शिक्षकहरूले मेहनत गरेर पढाइराख्नु भएको कुरा हामी देख्न पायौं। यो अरूका निम्ति पनि एउटा सिकाइको कुरा हो भन्ने लाग्छ। आज हामी विद्यालयको बारेमा केही जानकारी लिने जमर्को गर्दैछौं र यसमा प्रवेश गर्नु अघि म हाम्रो शैक्षिक कार्यक्रममा आज हामीलाई हाम्रो प्राविधिक मित्र शालिग्राम चौधरीले यति बेला हामीलाई सघाइराख्नु भएको छ। म यो कार्यक्रममा विद्यालयका आजका निमित्त प्रधान अध्यापक, योभन्दा अगाडि पछाडिका सहायक प्रधान अध्यापक बबलु शर्मा लगायत म्याडमलाई र विद्यार्थी भाइ बहिनीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। सर, स्वागत छ।
1: धन्यवाद सर, धन्यवाद।
0: हामी कार्यक्रममा प्रवेश गर्यौं, म सर्वप्रथम आजका प्रधान अध्यापक, अन्यथा निश्चय पनि हुने छैन, मैले पहिले पनि भूमिकामा राखे। सर, यो वर्षको हाम्रो विद्यार्थी संख्या कति जति होला?
1: हजुर, अहिले भर्ना भएको कुल विद्यार्थी संख्या हामीसँग 302 जना हुनुहुन्छ सर।
0: 302 जना विद्यार्थीहरू अहिले अध्ययनरत हुनुहुन्छ। अनि यसलाई जस्तो गत वर्षसँग तुलना गर्दाखेरि घट्यो संख्या अथवा बढ्यो अथवा बराबर हो?
1: थोरै घटेको छ सर। 315 विद्यार्थी गत वर्ष थिए भने अहिले 302 छ। अब तर कक्षा 11 को भर्ना बाँकी भएको हुनाले, कक्षा 11 मा बच्चाहरू आउनु बाँकी रहेको हुनाले यो संख्या चाहिँ गत वर्षको भन्दा बढ्ला भन्ने हाम्रो बुझाइ छ।
0: अनि हाम्रो यसैसँग जोड्न मन लाग्छ, शिक्षक संख्या गत वर्षभन्दा घटबड छ कि गत वर्षकै भाराहारीमा छ?
1: शिक्षक संख्या चाहिँ अहिले तत्काल आजको डेटमा चाहिँ घटेको छ सर।
0: हजुर,
1: एकजना बाल विकासतिर म्याडम, उहाँ चाहिँ सेवानिवृत्त हुनुभएको छ। एकजना म्याडमको सरुवा भएको छ र उहाँको स्थानमा रिक्त शिक्षक आइपुग्नु भएको छैन, माग गरिएको छ। त्यसो हेर्दाखेरि अहिलेलाई चाहिँ शिक्षक संख्या घटेको छ।
0: एकजना घटेको छ तर तत्कालै आउने सम्भावना छ। ल, त्यो कोटा यहाँहरूको पूरा होस्, हामी एउटा संचार माध्यमबाट पनि त्यही कामना गर्यौं। म म्याडमलाई केही जिज्ञासा राखेँ, हामीले विद्यालयमा केही विद्यालय सुधार योजनाहरू बनाउने गर्छौं, यो आवधिक रूपमा रहने गर्छ अनि प्रत्येक वर्ष यसलाई फेरि अपडेट गर्दै जानुपर्ने हुन्छ। यो वर्षको यो विद्यालय सुधार योजना बनाउनु भयो यहाँ?
2: हजुर, बनिसकेको छ सर, बनिसकेको छ, त्यसलाई अब बाहिर गर्नु मात्रै बाँकी छ।
0: हजुर, अनि म्याडम, यो बनाउने बेलामा हेडसरले आफै बनाउनु भयो, विवेशका मात्रै बसेर बनाउनु भयो अथवा सबै स्टाफ बसेर बनाउनु भयो, कसरी भयो?
2: सबै शिक्षक अनि विवेशक पढा सबै बसेर बनाउने हुन्छ सर, त्यस्तो हुँदैन।
0: हजुर, यस भन्नाले यहाँ हाम्रो विद्यालयमा के योजनाको आवश्यकता छ भन्ने कुरा एकजना सहयोगी कार्यकर्ताले समेत थाहा पाउने गरी चाहिँ तपाईँहरूले बनाउने गर्नुहुन्छ। अनि म्याडम, तपाईँहरूले बनाएको त्यो योजनामा मुख्य कुराहरू हामीलाई विद्यालयलाई अहिले तत्काल आवश्यक परेको 3 वटा जति कुराहरू राखिदिनुहोस् न, के आवश्यक छ?
2: अहिले हाम्रो विद्यालयलाई एकदमै कम्प्युटरको आवश्यकता छ सर। कम्प्युटर ल्याब त्यसरी राम्रो छैन हाम्रो। अनि अर्को कुरा, खानेपानीको पनि विद्यार्थीलाई प्रशस्त मात्रामा पानी नपुगेर धेरै समस्या भोगेको थियो पोहोरको साल पनि। अनि अर्को कुरा, बच्चा बच्चीहरूलाई खेलकुदका सामानहरू प्रशस्त मात्रामा अलिकित नहुँदाखेरि कहिलेकाहीँ अप्ठ्यारो हुन्छ हामीलाई खेलाउँदाखेरि।
0: अनि भन्दाखेरि खेलकुदका सामग्री पनि यो वर्ष थप्न पर्ने, खाने पानीको कुरालाई पनि अलिकति योजनाबद्ध ढंगले अगाडि लानु पर्ने, यस्तै कुराहरू मुख्य समस्याको रूपमा अहिले देखियो, यही हो म्याडमको भनाइ।
2: यसमा हाम्रो प्रोजेक्टरको अलिकति 2-3 मात्रै छ नि सर, त्यो भएर त्यसलाई अलिक अलि वृद्धि गर्न पाए हामीलाई अझ सजिलो हुन्थ्यो होला सिकाउँदाखेरि। बच्चा बच्चीलाई अब अडियो भिडियोको माध्यमबाट सिकाउँदाखेरि शिक्षण अझ प्रभावकारी दिगो हुने भएकोले आफू कराउँदा मात्रै कहिले काहीँ अप्ठ्यारो पनि हुन्छ अनि उनीहरूलाई कम्प्युटरमै राखेर प्रोजेक्टरको माध्यमबाट सिकाउन पाए अझ सिकाउनु त सिकाइरहेको छ सर अझ सबै
0: प्रभावकारी हुन्थ्यो भन्ने यहाँको भनाइ एकदम कस्तो मिठो कुरा गरिदिनु भयो म्याडम आवश्यकताको कुरा योजनामा राखिएका कुराहरू चाहिँ यहाँ राखिदिनु भयो सुनाइदिनु भयो अनि बहिनी यहाँ हाम्रो विद्यालयमा खाने पानी र शौचालयको अवस्था कस्तो छ
3: खाने पानी र शौचालयको अवस्था चाहिँ राम्रै छ सर खाने पानी पनि पोहोर त खाने पानीको गर्मीमा चाहिँ खाने पानी अलिक कमी नै हुन्छ हाम्रो विद्यालयमा आजकल चाहिँ यस्तो कमी चाहिँ भएको छैन खाने पानीको
0: अहिलेसम्म त्यस्तो समस्या केही छैन खाने पानीको लागि
3: यो वर्ष चाहिँ छैन
0: अनि शौचालयको
3: शौचालयको पनि राम्रै छ तर सरनामहरूको शौचालय चाहिँ आजकल
0: झम्बा छ त्यसलाई सफाई गर्न पर्नेछ एकदम ठिक कुरा गरिदिनु भएको छ अनि भाइ तपाईँ भन्नुहोस् त बहिनीले भने जस्तै कुरा त्यो ठिकै हो खाने पानीको त्यस्तो समस्या छैन भनेर भन्नुभयो आज भोलि पहिले त कहिले काहीँ हुन्थ्यो अहिले चाहिँ समस्या छैन भन्नुभएको छ ठिक हो अनि के छ म्याडमले अलिकति खेलकुदका सामान थप्न पाए हुन्थ्यो भन्ने कुरा पहिले नै राखिदिइसक्नु भएको छ खेलकुदको सामान कति छ तपाईँहरूलाई पुग्ने जति छ अलिअलि खेल्नुहुन्छ कहिले काहीँ
4: थोरै मात्रामा छ तर धेरै छैन
0: भने थप्नु पर्यो भने अलि धेरै थप्नु पर्यो भनेर भन्नुहुन्छ कि अलिअलि मात्रै भन्नुहुन्छ
4: मतलब पुग्ने तरिकाले
0: थपिदिँदा राम्रो हुन्छ पुग्ने गरी कस्तो मिठो शब्द प्रयोग गरिदिनु भयो भाइले भाइलाई धन्यवाद अनि म्याडम म्याडमसँग केही जानकारी लिन मन लाग्यो यो हामीले योभन्दा अगाडि शुक्रबारका दिन अतिरिक्त क्रियाकलाप गर्ने गर्थ्यौँ एक पाठमा अर्को पाठ भनेको हाम्रो जब वार्षिक उत्सव आउँथ्यो त्यसपछि हामीलाई चाहिँ विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरू होइन खेलकुद लगायतका कुराहरू चाहिँ हामीले अगाडि बढाउने गर्थ्यौँ अहिले शुक्रबारको दिन पनि क्लास पुरै चलाउने भनेर नेपाल सरकारले चाहिँ आदेश दिइसकेको छ यो वर्षको हाम्रो अतिरिक्त क्रियाकलाप कसरी अगाडि बढाइराख्नु भएको छ
2: अहिलेको ठ्याक्कै अतिरिक्त क्रियाकलाप हामीले यो नयाँ आइसकेपछि गरेका छैनौँ सर यसलाई अब कसरी हुन्छ विद्यालयमा सरसल्लाह गरेर अगाडि अब केही कुरा त अब बच्चाहरूले त्यही खेल्दाखेरि नै दुई दिनको बिदाहरूमा हामीले तिनीहरूलाई दिन्छौँ घरमा गर्ने कुराहरू त्यस्तो कुराहरूले पनि त्यो खेलकुद त्यो अतिरिक्त क्रियाकलापलाई समेट्ला भन्ने हाम्रो बुझाइ छ सर अब त्यो स्कुलमै चाहिँ हामीले अझै सञ्चालन गर्ने गरिरहेको छैनौँ अब त्यसलाई हामीले विद्यालय
0: व्यवस्था मिलाउने भनेर सोच्दै राख्नु भएको छ ल त्यसलाई अगाडि बढाउनु होला किनभने अतिरिक्त क्रियाकलाप भनेको विद्यार्थीको निम्ति असाध्यै महत्वपूर्ण कुरा हो जसरी चाहिँ क्लासमा बसेर पढ्ने हुन्छ त्योभन्दा अझ महत्वपूर्ण कुरा अतिरिक्त क्रियाकलाप हो उनीहरूले अतिरिक्त क्रियाकलापबाट धेरै कुरा सिक्ने गर्छन् केही थप्नुहुन्छ
2: यसमा अब हामीले केही कुरा त विद्यार्थीहरूलाई घरमा दिने गृह कार्यहरूको साथसाथै अरू प्रोजेक्ट वर्कहरू हुन्छ त्यसमा पनि समेटला भन्छौँ सर अनि प्रत्यक्ष रूपमा कार्यक्रम गराएर त्यसरी अझै सम्भव भइरहेको छैन शुक्रबार पुरै पढाइने भएकोले अब यसलाई हामी विद्यालयमा छलफल गरेर तुरुन्तै केही गर्ने प्रयत्न गर्नेछौँ सर
0: यहाँहरूको त्यो काम अतिरिक्त क्रियाकलापको कार्य अगाडि बढोस् केही सहजीकरण गर्नुपर्ने सञ्चार माध्यमबाट त्यस्तो आवश्यकता भयो भने हामीलाई पनि खबर गर्नुहोला हामी पनि केही सहजीकरण गराउँला अथवा अरू कुनै विज्ञ साथीहरूसँग चाहिँ अथवा अरू कुनै विद्यालयले के गरिरहेछ भनेर त्यसको पनि सिकाइ हामीले लिउँला अनि बहिनी तपाईँले खाने पानीको कुरा बडो राम्रो कुरा गरिदिनु भयो आजभोलि पुग्दो मात्रामा छ भनेर यो तपाईँ एउटा छात्रा भएको हुनाले वास्तवमा छात्राहरूको निम्ति एउटा समस्याको कुरा भनेको यो सेनिटरी प्याड आवश्यकता र त्यसलाई विसर्जनको कुरा हो के छ त्यसको यहाँ व्यवस्था
3: सेनिटरी प्याडको चाहिँ हाम्रो स्कुलमा सबै व्यवस्था छ सर
0: प्याडकै व्यवस्था छ यहाँ अनि त्यसलाई विसर्जन गर्ने
3: सदुपयोग गर्ने
2: फ्याँक्ने
3: फ्याँक्ने चाहिँ फ्याँक्ने ठाउँ पनि छ
0: हजुर
3: त्यो फ्याँक्ने ठाउँमा चाहिँ हामीले त्यही फाल्ने गरेका छौँ
0: हजुर
3: अनि त्यो चाहिँ त्यहाँ पिउनहरूले जलाउनुहुन्छ।
0: अनि भन्नुहोस् त अब त्यो सेन्टरी प्याड तपाईँहरूले किन्न पर्छ कि विद्यालयले आफै दिन्छ?
3: विद्यालयले आफै दिन्छ, हामीले चाहिँ किन्नु पर्दैन।
0: विद्यालयले कहाँबाट ल्यायो होला, थाहा पाउनु भएको छ? थाहा पाउनु भएको छैन, अब सोध्न पर्ने है त, कहाँबाट कसरी आयो भनेर थाहा पाउनु पर्यो नि आफूले प्रयोग गर्ने। म्याडम भनिदिनुहुन्छ कि कहाँबाट कसरी आउँछ सेन्टरी प्याड?
2: हामीलाई घोराई उपमहानगरपालिकाले प्रत्येक वर्ष विद्यालयको छात्राहरूको संख्या यकिन गरेर हामीलाई उपलब्ध गराउने गर्दछ। हामीले त्यो विद्यार्थीको छात्रा विद्यार्थी संख्या उपलब्ध गराएपछि उहाँबाट आउने हामीलाई प्राप्त हुन्छ, अनि त्यो अनुसार हामीले वितरण गरिरहेछौँ। प्रत्येक महिनामा दुईवटा प्याकेट विद्यार्थीले उपलब्ध गराउँछौँ।
0: अनि त्यसको यो विद्यार्थीबाट शुल्क लिने त गरिन्न?
2: त्यो कति पनि गरेका छैनौँ सर। त्यो
0: हस् यसै गरी चलाइराख्नु होला, एउटा राम्रो व्यवस्था मिलाउनु भएको रहेछ। अनि म भाइसँग छोटो कुरा गर्न मन लाग्यो, तपाईँलाई यो विद्यालयमा विद्यालयले यस्तो कुरा हामीलाई थपिदिएपछि गरिदिएपछि सजिलो हुन्थ्यो भन्ने केही त्यस्तो लाग्छ लाग्दैन? जस्तो खेलकुदको कुरा गर्नुभयो भने खेलकुदको सामग्री प्रशस्त भए हुन्थ्यो भनेर भन्ने कुरा गर्नुभयो, त्यस्तै अरू केही छ कि छैन? जस्तो कम्प्युटरको कुरा होला होइन, विज्ञान प्रयोगशालाको कुरा होला, प्रयोग गर्ने विज्ञानका सामग्रीहरू होला, त्यस्तो केही थप गरिदिएपछि हुन्थ्यो राम्रो हुन्थ्यो भन्ने लाग्दै लाग्दैन?
4: लाग्छ।
0: के छ त्यस्तो भन्नुहोस् त, थप गर्नुपर्ने?
4: कम्प्युटर कला कम्प्युटर ल्याब छ, तर त्यसमा कम्प्युटर नभएर प्रयोगमा आएको छैन, त्यसै गरेर विज्ञान चाहिँ आइरहेको छ र त्यो आउन सकेको छैन, त्यसलाई प्रयोग लिने छिटै गर्ने।
0: सामग्री पनि केही थप्न आवश्यक छ कि सामग्री पुरै छ यहाँ विज्ञानको?
4: विज्ञानको पनि विज्ञानको छ,
0: सबै सामग्री छ,
4: सबै छैन,
0: केही केही थप्न पर्ने छ। ल, हाम्रो हेरचाहले सुनिराख्नु भएको छ, तपाईँको कुरा विद्यालय व्यवस्थापन समितिमा राखिदिनुहुनेछ। म एकैछिन सरतिर फर्केँ है त, यो विद्यार्थीका कुराहरू पनि सुन्यौँ, म्याडमले पनि आफ्नो कुरा राखिदिनुभयो। हामी कतिपय विद्यालयमा जाँदाखेरि यो खाजाको कुरालाई त्यहाँ उठाउने गर्नुहुन्छ, अनि के छ यो खाजा? हामीले पहिले जस्तै गरी त्यो रकम आइराखेका छ र विद्यार्थीलाई त्यसै गरी खुवाइराखेका छौँ, अथवा थप्न पर्ने हो, अपुग भएको छ, के छ? हाम्रो आवाज नेपाल सरकारले पनि कुनै दिन सुन्न सक्छ, के भन्न चाहनुहुन्छ यो बारेमा?
1: हजुर सर, यो दिवा खाजा कार्यक्रम विगतको वर्ष चाहिँ यो वर्ष पनि सुरुवात भएकै छ, चलिरहेको छ। र दिवा खाजा कार्यक्रम अब बच्चाहरूको लागि उनीहरूको न्यून पोषण भएका बच्चाहरूलाई अथवा पोषणको कमीका कारणले विद्यालय आउन नसक्ने अथवा आर्थिक अवस्थाको कमजोरीका कारणले आउन नसक्ने बच्चाहरूलाई समेट्नको लागि सधैँ राम्रो पनि भएको छ, स्वास्थ्यको दृष्टिकोणले पनि यो सही छ। अहिले चाहिँ व्यवस्थापन गत वर्ष जस्तै भएको छ, विद्यालयले आफ्नो तर्फबाट पनि रकम त्यसमा चाहिँ विनियोजन गरेको थियो गत वर्ष। अब एउटा समय सारणी बनाएर हामीले चाहिँ बच्चाहरूलाई पोषक तत्त्व उनीहरूको आवश्यक पोषक तत्त्व पुग्ने गरी उपलब्ध गराउने गरिरहेका छौँ अहिलेसम्म, यो वर्ष पनि सुरुवात भएको छ।
0: सर, म यसैसँग अलिकति थप एउटा जिज्ञासा राख्न चाहे, हामीले यो खाजालाई असाध्यै व्यवस्थित गरेको कुरा चाहिँ सरले सुनाउनु भयो, खुसी पनि लाग्यो। अनि यस्तै गरेर हाम्रो यो पुस्तकालयलाई अझै व्यवस्थित गर्न आवश्यक छ अथवा चाहिँ हाम्रो व्यवस्थित छ अहिलेसम्म, कस्तो छ, के छ व्यवस्था?
1: पुस्तकालयमा हामीसँग पुस्तकहरू पर्याप्त जस्तो छ, अब नयाँ नयाँ हुन आउने पुस्तकहरू त अब त्यो उपलब्ध हुनुपर्छ, समयसँगै आउने कुरा भइहाल्यो। त्यसको म्यानेजमेन्टको जिम्मा चाहिँ अहिले हाम्रो अकाउन्टेन्ट म्यामलाई नै भएको हुनाले हामीलाई अनुभव भएको भने अलिकति अकाउन्ट सेक्सनको पनि काम हामीले सम्हाल्नु पर्ने, यता फेरि लाइब्रेरीको काम पनि दुइटै चाहिँ सम्हाल्दाखेरि अलिकति समय व्यवस्थापन गर्न उहाँलाई कठिनाई चाहिँ भएकै छ. यो चिजलाई अलिकति डिजिटल्ली हामीले मिलाउन चाहेको छौँ. अब कतिको सम्भव हुन्छ ती पुस्तकहरूलाई हाम्रो कम्प्युटरमा पनि अपडेट गर्ने र विद्यार्थीले कुन पुस्तक लग्यो कुन पुस्तक चाहिँ बुझायो यसको रेकर्ड चाहिँ अलि म्यानुअल्ली चाहिँ राख्ने गरिएको छ भने यसलाई पनि अलिकति प्राविधिकमा मिलाउने सोचमा हामी छौँ. यो विद्यालय सुधार योजनामा पनि यो कुरा चाहिँ राखिएको छ.
0: अनि सर, अब सर एउटा विज्ञानको शिक्षक पनि हुनुहुन्छ. अहिले जस्तो यो दुई दिने बिदा छ नि, कतिले भन्दाखेरि शिक्षक साथीहरूले के भन्नुहुन्छ भने यो दुई दिने बिदा अनावश्यक जस्तो भएको छ हामीलाई. हामी आइतबारदेखि शुक्रबारसम्म बानी परिसकेका थियौँ भन्ने कुरा गर्नुहुन्छ. के छ सरले यो आफ्नो निजी विचार राख्नु पर्दाखेरि के भन्नुहुन्छ यसको बारेमा?
1: हजुर, अब अहिले त नेपाल सरकारले दुई दिनको विदा दिएकै छ. यो सन्दर्भमा दुई दिनको विदालाई हामीले चाहिँ सदुपयोग गर्न सक्ने हो भने यसलाई अन्यथा लिनु पर्दैन जस्तो लाग्छ. किनभने अब विज्ञानकै सन्दर्भमा म विज्ञान शिक्षक भएको हुनाले अब दुई दिनको विदालाई बच्चाको उसको आफ्नो वरपरको वातावरण रहेका वस्तुहरू समेटेर खोजेर त्यसको बारेमा चाहिँ वर्गीकरण गर्दै त्यसका विशेषताहरू अध्ययन गर्न लगाउने आदि क्रियाकलापहरू पनि गराउन सकिन्छ. परियोजना कार्यहरू दिन सकियो. अहिलेको आन्तरिक मूल्याङ्कनमा चाहिँ परियोजना कार्य र के अरे प्रयोगत्मक कार्य अनिवार्य नै छ माथिल्लो क्लासमा. अब यो सन्दर्भमा अब यो दुई दिनको विदालाई म त यसलाई चाहिँ अतिरिक्त क्रियाकलापको उसमा पनि यसलाई उपयोग गर्न सकिने जस्तो लाग्छ. शिक्षकहरूको उपस्थितिमा गर्न सकिने कुराहरू विद्यालयमा गर्ने, शिक्षक अनिवार्य प्रत्यक्ष रूपमा शिक्षकको उपस्थिति अनिवार्य नभएका विभिन्न विषयवस्तुहरूलाई बच्चाहरूलाई चाहिँ गृह कार्यमा दिएर परियोजना कार्य दिएर प्रयोगत्मक कार्यहरू दिएर त्यो विद्यालय समयमा आएको बेलामा त्यसलाई चाहिँ हेरिदिएर मूल्याङ्कन गरिदिएर उत्साहित र प्रोत्साहित गर्ने हो भने यो दुई दिनको विदालाई चाहिँ उपलब्धिमूलक चाहिँ बनाउन सकिन्छ र हामी त्यो अभ्यासमा पनि छौँ गरिराखेको छौँ.
0: यहाँको अभ्यास निरन्तर रहोस् र यो अरूका लागि पनि सिकाइ बनोस् हामी यही कामना गर्यौं. म्याडम, यो अभिभावकले के भन्नुहुन्छ? सरले बडो मजासँग यति सहज किसिमले यसलाई चाहिँ सदुपयोग गर्नुपर्छ भनेर बडो मिठासपूर्ण ढंगले चाहिँ राखिदिनु भयो. हाम्रा अभिभावकहरू हामीसँग अथवा सरले भने जस्तै गरी कन्भिन्स हुन सक्नु भएको छ कि छैन?
2: अभिभावकहरूको बुझाइ पनि भएर हो कि के हो सर? त्यस्तो हाम्रो स्कुलमा आएर अभिभावकले होइन यो दुई दिन बिदा गर्न हुन्न भनेर त्यसरी अझसम्म कतिको मुखबाट आएको छैन सर. अब यसलाई हामीले साइकर सरले पनि भनिसक्नुभयो. अब घरमै हामीसँग प्रत्यक्ष विद्यार्थीसँग हुने कुरा क्रियाकलापहरू त छँदैछन्, नभएका कुराहरूलाई पनि हामीले त्यसलाई समेटेर विद्यार्थीहरूलाई अझ थप क्रियाकलापमा सहभागी गराउने त्यसको कुरा गर्नेछौँ, काम गर्नेछौँ. अझ अभिभावकबाट त्यसरी आएको छैन सर.
0: आदरणीय श्रोता, हामी आज टुर मुकाम पनि भन्न मन लाग्छ मलाई. यो शैक्षिक अवलोकनका निम्ति हापुर माध्यमिक विद्यालय मावी हापुर बिजौरीमा पुगेका छौँ. कार्यक्रम रेकर्डको क्रममा रहेको हुनाले सरसँग म्याडमसँग विद्यार्थी भाइ बहिनीहरूसँग उहाँहरूका अन्तर्मनका कुराहरू आफूलाई परेका समस्याका कुराहरू विद्यालयले यस्तो गरिदिए हुन्थ्यो भन्ने कुराहरू पनि सबै कुरा राखिसक्नु भएको छ. हामीले गफ गर्दा गर्दै यसै विद्यालयका शिक्षक मित्र भनेर भन्न मन लाग्यो मलाई. श्रीधर अधिकारी सर हाम्रो नजिकमा आइपुग्नु भएको छ. श्रीधर अधिकारी सरसँग एउटा जिज्ञासा राख्न मन लाग्यो मलाई. तपाईँहरूले यो पहिले जो समय सारिणी टाइम टेबल बनाउने गर्नुहुन्थ्यो नि आइतबारदेखि शुक्रबारसम्म, अब भन्नुहोस् श्रीधर सर, तपाईँ आइतबारको दिनलाई छोडेर यो सोमबारदेखि शुक्रबारसम्म कार्यक्रम बनाउँदाखेरि टाइम टेबल बनाउँदाखेरि कतिको कठिनाई बेहोर्नुभयो?
5: धन्यवाद. हाम्रो शैक्षिक डबलीका कार्यक्रम सञ्चालकज्यू, यो शैक्षिक क्यालेन्डर भन्दा अथवा यो हाम्रो कार्यतालिका दैनिक कार्यतालिका बनाउँदाखेरि आइतबारलाई छोडेर शुक्रबार सम्मको कार्यतालिका बनाउँदाखेरि हामीलाई विषय अब आइतबारलाई छोडेर शुक्रबारसम्मको बनाउँदाखेरि विषय चाहिँ छुट्नी भएर अहिले हामीले चाहिँ कार्यतालिका दैनिक कार्यतालिकालाई 50-55 मिनटबाट झारेर हामीले 45 मिनटको बनाएको छौँ. सात पिरियड बनाइसकेपछि हामीले त्यसलाई सबै विषय सबै दिन समेटिने र शुक्रबार पनि पुरै पढाइ गर्दाखेरि त्यसलाई समेट्ने प्रयास गरेका छौँ.
0: यसको मतलब पाठ्यभार पुरा गर्न सक्ने गरी बनाउनु भएको छ हो?
5: हजुर, यसलाई हामीले पाठ्यभार पुरा गर्ने गरी विद्या पाठ्यक्रमले दिएको कार्य घण्टा अनुसार त्यसलाई समेट्ने गरी हामीले बनाएका छौँ.
0: हस्, शेरदा सरलाई धन्यवाद. यो कतिलाई निकै समस्या परेको छ पाठ्यभार मिलाउनलाई, मिल्दै मिल्दैन. हामीले त गणितको गणित र अङ्ग्रेजीको अङ्ग्रेजी यसरी पनि पढाछौँ भनेर कतिपय विद्यालयमा त्यही भन्ने गर्नुहुन्छ. यो अलिकति समस्याको निदान चाहिँ यहाँले गरिदिनु भयो, खुसी लाग्यो. अनि मैले आजका हेड सर यो विज्ञानको क्षेत्रमा साँच्चै कुशल शिक्षकको रूपमा अझ प्रशिक्षक पनि भन्न मन लाग्छ मलाई बबलु सरलाई. कतिपय ठाउँमा बबलु सरको कुरा विद्यार्थीहरूले पनि गरेको मैले सुनिराखेको छु. जस्तो यही सन्दर्भमा मैले यो किन जोड्न खोजिरहेको छु भने सरले मुखले पनि भनेर धेरै कुरा बुझाइदिनुहुन्छ, एउटा वाणीमा त्यो छ के पावर छ. फेरि विद्यार्थी भाइले चाहिँ अलिकति विज्ञानका सामग्री हामीलाई थप्न पाएपछि हुन्थ्यो भनेर भन्ने कुरा राखिदिनु कस्तो लाग्छ यहाँलाई?
1: ठिकै हो सर. अब अहिलेसम्म हाम्रो पाठ्यक्रमले तोकेको पाठ्य पुस्तकमा भएका क्रियाकलापहरू गराउनलाई कतिपय विज्ञान सामग्री कस्तो हुन्छ भन्दाखेरि एकचोटि प्रयोग गरिसके पछाडि त्यो फेरि पुनः प्रयोग गर्न नपाइने खालका पनि हुन्छन्. त्यस कारणले गत वर्ष जुन सकिएका केही रसायनका कुराहरू त्यो त्यहाँ थप्नुपर्ने भाइको त्यो सङ्केत हो र हामीलाई त्यो अनुभव पनि भएको छ. हामीले त्यसलाई चाहिँ हाम्रो कार्ययोजना पनि राखेका छौँ. अब अन्य सामग्रीहरू त जो विगतमा प्रयोग भएको छ त्यसलाई रियुज गर्न सकिने, रिसाइकल गर्न सकिने, वातावरणबाट सिधै ल्याएर प्रयोग गर्न सकिने कुराहरू त्यो हामीले चाहिँ त्यो गर्छौँ है. र सामग्री एकदमै पर्याप्त चाहिँ छैन, हामीले सकिएको सामग्रीहरू चाहिँ किन्नुपर्छ, व्यवस्था गर्नुपर्छ,
0: थप्न पर्ने आवश्यक छ. ल, विद्यार्थी भाइको चाहिँ जुन जिज्ञासा थियो सरले चाहिँ सहजै मेटाइदिनु भयो. त्यो केही समयपछि थप हुन सक्ने सङ्केत पनि उहाँले चाहिँ दिनुभएको छ. म्याडम, यो विद्यालय परिवारबाट अथवा यहाँको प्रशासनबाट तपाईँहरूले थप केही अपेक्षा गर्नुहुन्छ कि नै के छ विद्यालयबाट गर्ने
2: अपेक्षा?
0: हजुर, विद्यालयको लागि स्टाफको लागि त्यस्तो थप चाहिने केही चिजहरू आवश्यक छ कि छैन?
2: अरू त्यस्तो त छैन सर. अब हामीलाई
0: तपाईँहरूलाई बसाइ व्यवस्था अप्ठ्यारो भएको छ कि, क्लासमा जाँदा अप्ठ्यारो भएको छ कि, सामग्रीहरू शैक्षिक सामग्री आवश्यक छ कि के छ? केही थप यही बेलामा भन्नुभयो भनेपछि सबै व्यवस्थापन गर्दैतिर
2: शैक्षिक सामग्रीहरू त हामीले अब केही सामग्री त विद्यालयमा आइसक्छन् भन्न बित्तिकै केही कुराहरू अब समय
0: आफै पनि तयार गर्नुहुन्छ,
2: आफूले पनि बनाउने गर्छौँ.
0: हजुर,
2: अब यसमा त हामीले हामी आफैले पनि मेहनत गरेर बनाइरहन्छौँ. अब यसमा अझ विद्यार्थीहरूलाई भनेका कुराहरू हामीले विद्यालयले त्यो उपलब्ध गराइदिएपछि कहिले काहीँ कुनै कुनै सामान हामीले नबनाएर त्यो देखाउनै पर्ने सामानहरू हुन्छ, त्यस्तो चिजहरू
0: छल गर्दा बेस हुन्थ्यो भन्ने यहाँहरूको भनाइ. एकदम यहाँहरूका कुराहरू पुरा हुँदै जाउन्, हाम्रो अपेक्षा पनि त्यही हो. हामी कार्यक्रमको अन्त अन्ततिर पुग्दैछौ. शीतल सरसँग हामी रेडियोमै बसेर एक दिन कुराकानी पनि गर्यौं, परीक्षाको सम्बन्धमा पनि कुरा गर्यौं, नम्बर अङ्कनको बारेमा कुरा गर्यौं, धेरै कुरा उहाँले राखिदिनु भयो. मलाई एउटा खुसी के लाग्यो भने त्यो समयमा यहाँ टिचर स्टाफमा असाध्यै पारदर्शी काम कुरा हुन्छ भनेर भन्ने श्रीधर सरले त्यति बेला चाहिँ हामीलाई सुनाइदिनु भयो. हेड सरले के गर्दै हुनुहुन्छ, हेड सर कहाँ जानुभएको छ भन्ने कुरा टोटल टिचरहरूले चाहिँ थाहा पाइराख्ने त्यो भयो भने सबैलाई सजिलो हुने कुरा पनि उहाँले दर्शाउनु भएको थियो. मलाई त्यो असाध्यै खुसी लाग्यो, हामीले सार्वजनिक गर्यौँ. हामी कार्यक्रमको अन्ततिर पुग्दैछौँ. मैले म्याडमलाई केही जिज्ञासा राखे, अन्तमा केही भन्नुहुन्छ तपाईँको आफ्नो मनका कुराहरू छोटोमा राख्दिन, यो कार्यक्रमको बारेमा अर्थात् अरू केही कुरा भन्न मन लागेको
2: कार्यक्रम सर हजुरलाई धेरै धेरै धन्यवाद। हाम्रो विद्यालयमा आएर हाम्रो विद्यालयको बारेमा र हामी शिक्षकहरूलाई विभिन्न किसिमका कुराहरू सोधेर हाम्रो भनाइहरूलाई विद्यालयको भनाइ कुराहरूलाई कार्यक्रम मार्फत सुनाइदिनु भयो र केही यस्ता समस्याहरू हाम्रा समस्याहरूमा भएका कुराहरू केही कुरा पनि होलान्। हजुरलाई धेरै धेरै धन्यवाद। यति भन्न चाहन्छु सर।
0: हस् म्याडम, हस् मैले धन्यवाद तपाईँलाई। सर बबलु सर, अन्तमा के भनाइ रेडियो मार्फत सार्वजनिक गर्नका निम्ति?
1: धन्यवाद सर, आजको यो समय र सम्वादका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ सर। अब शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौतीहरूलाई यथा समयमै उचित सम्बोधन गर्नका लागि शिक्षक विद्यार्थी र अभिभावकको सक्रियता चाहिन्छ। सँगसँगै सम्पूर्ण सरकारवालाहरूले सामुदायिक विद्यालय यो सार्वजनिक विद्यालयमा आफ्नो रुचि आफ्नो क्षमता प्रदर्शन गर्नका लागि पनि मैले आह्वान गर्न चाहन्छु। हामीले हाम्रो जिम्मेवारी र जवाबदेहिता सबैले आफ्नो स्थानबाट चाहिँ राख्न सक्यौं र पूरा गर्न सक्यौं भने हाम्रो शैक्षिक गुणस्तर सामुदायिक विद्यालयको बढ्छ। र मैले यो हाम्रो कार्यक्रम मार्फत सरले यो अवसर दिनुभएकोमा म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: सर मैले यो विद्यालय परिवारप्रति यो समय र सम्वादका निम्ति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद गराउन चाहन्छु।
1: धन्यवाद सर, यहाँलाई पनि धेरै धेरै धन्यवाद सर हाम्रो विद्यालय परिवारको तर्फबाट।
0: आदरणीय श्रोता, आज विद्यालयमै पुगेर 83 एउटा कार्यक्रममा हामी जोडिन पायौं। माध्यमिक विद्यालय हापुर बिजौरी मैले पहिले पनि निवेदन गरे, असाध्यै मेहनतका साथ सर म्याडमहरूले कक्षा लिइराख्नु भएको, विद्यार्थीहरू रमाएर बस्नु भएको, पुस्तकालयको व्यवस्था, कम्प्युटरको व्यवस्था, विज्ञान प्रयोगशालाको व्यवस्था, ती सबै व्यवस्थाहरू व्यवस्थित रूपले सञ्चालन भएको पाइयो। केही सामग्रीहरू थप गर्ने कुरा विद्यार्थी भाइले जनाउनु भयो र केही सुधारका कुरा म्याडमले राखिदिनु भयो र यी कुराहरू यहाँहरूले समितिमा पनि राखिदिनु होला, किनभने विद्यार्थीका जिज्ञासाहरू हामीले विद्यालय व्यवस्थापन समितिमा पनि राखिदिनु पर्ने त्यस्तो आवश्यक हुन्छ, पूरा गर्ने भनेको समितिले हो। यति कुरा राख्दै यतिन्जेल प्रविधिमा सघाउने प्राविधिक मित्र शालिग्राम चौधरी लगायत 12 रेडियोका प्राविधिकलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै पुनः यो विद्यालय परिवारप्रति आभार बिसाउँदै आजको बसाईबाट अर्थात यो टुर मुकाम बिजौरीबाट पद्मप्रसाद शर्मा विदा चाहन्छ। हस्त, अभिवादन, जय शिक्षा।
6: यति बेला बेलुकीको 7 बजेको छ।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू
7: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686861694
10: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
11: बिमा गराउन जाँदैछु
10: बिमा किन गर्नु पर्यो सर बिमा
11: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
10: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
11: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
10: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
12: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
10: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
11: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
10: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
13: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9558744722, 9558735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
3: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 9857171546।
5: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
6: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: तालिममा दिइने विषयहरू:
6: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
5: स्पेशल सेफ तालिम,
6: जापानिज सुशी तालिम,
5: वेट्रेस,
6: टुरिस्ट गाइड।
5: हाम्रा विशेषताहरू:
6: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
5: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
6: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
5: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
6: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
5: सम्पर्क मोबाइल 9840170909।
6: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
7: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटी भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
4: हाम्रा विशेषताहरू:
8: आधुनिक प्रयोगशाला,
4: अत्याधुनिक सर्वेक्षण उपकरण,
8: अनुभवी प्रशिक्षक,
4: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
8: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
4: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
8: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
4: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
4: सम्पर्क फोन नम्बर 0825602004।
7: सम्पर्क मोबाइल नम्बर 9855703672 र 9699964648।
9: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा।

0: गइहालेमा
1: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। काभ्रे बस दुर्घटनाको छानबिन गर्न समिति गठन। बाजुराको धुलाचोर सड़क खण्ड तीन दिनपछि सञ्चालनमा। रेसुङ्गामा खुला रूपमा माछा मासु र दुग्धजन्य पदार्थ ढुवानी गरे कार्यवाही हुने।
1: अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौं।
0: 11 वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार। औद्योगिक क्षेत्रको भाड़ा 700% बढ़ाएको उद्योगीको आरोप। माग पूरा नभए उद्योग बन्दको चेतावनी।
2: सरकारले हामी छुन्छौ कार्यवाही गर्छौ भनेर जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानूनी हो र त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौ।
0: कांग्रेसमा देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद गर्न शीर्ष नेताहरूलाई उपसभापति शर्माको आग्रह। एमाले पुनर्गठन अभियानमा प्रदेश स्तरबाट सुझाव संकलन शुरू।
3: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो यो।
0: र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड, भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: कृत्रिम बुद्धिमत्ता एआई को प्रयोग तीव्र रूपमा बढ़दै जाँदा यसले जीवनलाई सहज बनाएको छ, तर साथसाथै गोपनीयता, रोजगारी र गलत सूचना जस्ता चुनौती पनि बढ़िरहेका छन्। डीप फेक र साइबर अपराध जस्ता जोखिमले समाजमा नयाँ समस्या थपेका छन्। त्यसैले एआई को जिम्मेवार र सुरक्षित प्रयोगका लागि स्पष्ट कानूनी तथा नैतिक नियमन आवश्यक छ। प्रविधिको विकाससँगै मानव हितलाई प्राथमिकतामा राख्दै सन्तुलित नीति निर्माण आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
5: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा मासु दूध दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्डाई र खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढ़ेकाले यस्ता गतिविधि नगर्न निर्देशन दिएको जनाएको छ। सीआईएनसँग कुरा गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले सूचनाको अभिज्ञा गर्दै खुला, असुरक्षित वा अस्वस्थकर ढंगले खाद्य सामग्री ओसार पसार गरेको पाइएमा आवश्यक अनुगमन गरी प्रचलित कानून बमोजिम जरिवाना वस्तु जफत तथा अन्य कानूनी कार्यवाही गरिने चेतावनी दिनुभयो।
1: नागरिकहरूको व्यापक जनगुनासो पनि थियो यो विषयमा। वधशालादेखि अब जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवानी गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्ने त्यो झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। यसले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसक्यो।

0: भनेपछि हामी स्थलगत अनुगमनमा पनि गएका थियौँ, त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।
1: नगरपालिकाले अब यस्ता सामग्री ढुवानी गर्दा अनिवार्य रूपमा सफा सुरक्षित चुहावट नहुने र पूर्ण रूपमा ढाकिएको कन्टेनर वा उपयुक्त प्याकेजिङ प्रयोग गर्नुपर्ने जनाएको छ। काभ्रे प्लाञ्चोको नवबुद्ध नगरपालिकामा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरीले छ सदस्यीय छानबिन समिति गठन गरेको छ। बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई करिब 300 मिटर तल खस्दा 8 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने 16 जना घाइते भएका छन्। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई दुर्घटनाको वास्तविक कारण र जिम्मेवार पक्ष पहिचान गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने निर्देशन दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका सबै 8 जनाको पहिचान खुलिसकेको छ र थप घटनाबारे अनुसन्धान जारी रहेको छ। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रको भाडा 700% सम्म बढ़ाइएको भन्दै सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष एजाज अलामले भाडा वृद्धि र बक्यौता रकम तिर्न दिएको 7 दिने सूचनाले देशभरका करिब 700 उद्योग संकटमा पर्ने र हजारौं श्रमिक रोजगारी जोखिममा पर्ने बताउनुभयो। उद्योगीहरूका अनुसार भाडा वृद्धि सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उद्योगीहरूको नाम सार्वजनिक गर्दै रकम असुल्न खोजिरहेको छ। महासंघले दुवै पक्षले दायर गरेको पुनरावलोकनका मुद्दा फिर्ता लिएर अदालतको पुरानो फैसला कार्यान्वयन गर्न आग्रह गरेको छ। माग अनुसार नभए देशभरका उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको सीआईएनसँग कुरा गर्दै इजाज आलमले भन्नुभयो,
2: हामीले पहिलाको 30 रुपियाँ छौँ, पछिको भाडा हामी तिर्न तयार छौँ, त्यो अनुरूपले जाउँ। तर उहाँहरूको भनाइ के भने 75 देखेकै बढेको भाडा तिर्नुहोस् भन्नुहुन्छ। अब सर्वोच्चले गरिसकेको फैसला पनि नमान्ने हो भने कानूनी राज्यमा के मान्ने त? त्यसले गर्दा कानूनको विज्ञहरूको भनाइ अनुसार अन्तिम फैसला आइसकेपछि त्यसलाई यदि तपाईँले अथवा कसैले पनि चित्त नबुझेर फेरि पनि पुनरावलोकनको लागि गए तापनि त्यो निर्णय तत्काललाई मानेर जानुपर्ने हुन्छ र पछि यदि अर्को निर्णय आयो भने त्यसलाई पनि फेरि मान्नुपर्ने हुन्छ भनाइ हो। हामीले त्यति मात्रै अहिले भनिरहेका छौँ। र अर्को पाटो औद्योगिक क्षेत्रको व्यवस्थापनको भाडाको पैसा बाँकी हो, सरकारको कुनै कर अथवा अन्य भ्याटको कुनै पैसा बाँकी होइन। र सरकारले हामी छुन्छौँ कार्यवाही गर्छौँ भनेर जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानूनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौँ।
1: नेपालमा 11 वर्षदेखि रोकिएका औषधिको मूल्य समायोजन फेरि चर्चामा आएको छ। औषधि उत्पादकहरूले उत्पादन लागत, कच्चा पदार्थ, ढुवानी खर्च र डलर विनिमय दर बढ़ेकाले मूल्य पुनरावलोकन आवश्यक भएको बताएका छन्। उपभोक्ताहरूले भने मूल्य वृद्धिले उपचार खर्च बढ़ने चिन्ता व्यक्त गरेको छ। नेपालमा औषधिको मूल्य निर्धारण र नियमनको जिम्मेवारी औषधि व्यवस्था विभाग अन्तर्गत रहेको छ। विज्ञहरूको सुझाव अनुसार औषधिको मूल्य प्रत्येक 2 वर्षमा पुनरावलोकन गर्नुपर्ने, छुट्टै मूल्य निर्धारण षड्यन्त्र बनाउनुपर्ने र अत्यावश्यक औषधिमा विशेष मूल्य नियन्त्रण लागू गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद आवश्यक रहेको भन्दै 5 शीर्ष नेतालाई ध्यान आकर्षण पत्र पठाउनु भएको छ। शर्माले शीर्ष नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला र शशांक कोइरालालाई सम्बोधन गर्दै आफूले अघि सारेको 7 बजे प्रस्तावमाथि छलफल गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार जेठ 16 गते प्रस्तुत गरिएको प्रस्तावमाथि हालसम्म कुनै औपचारिक छलफल नभएको भन्दै चाँडै बैठक आयोजना गरी संवाद अघि बढ़ाउनु पर्ने आवश्यकता रहेको छ। शर्माले पार्टीभित्रको मतभेद समाधानको लोकतान्त्रिक उपाय भेटघाट, संवाद र सहमति भएको उल्लेख गर्दै आवेगभन्दा माथि उठेर प्रस्तावको अध्ययन र छलफल गर्न शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको हो। कांग्रेसभित्र आन्तरिक एकता र संवादलाई बलियो बनाउन उनले सकारात्मक जवाबको अपेक्षा गरेको बताएका छन्। नेकपा एमाले पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन अभियान शुरू गरेको छ। पार्टीका अनुसार प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै संगठनलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलले आज बागमती प्रदेशबाट सुझाव संकलन अभियान शुरू गरेको छ। आगामी असार महिनाभर विभिन्न प्रदेशमा भेला आयोजना गरी केन्द्रीय प्रदेश र जिल्ला तहका नेताहरूबाट सुझाव लिइने नेता भानुभक्त ढकालले सीआईएनलाई बताउनुभयो।
3: अनि अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो। यो प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं सबै प्रदेशमा जनसंगठनको सम्पर्कको, त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छ।
1: कार्यदलले जनसंगठन विभाग प्रमुख तथा पार्टीका विभिन्न निकायसँग पनि छलफल गरी सुझाव संकलन गर्ने जनाएको छ। संकलित सुझावका आधारमा पार्टी पुनर्गठन र रूपान्तरणका योजना तयार गरिने एमाले जनाएको छ। कर्णाली करिडोर अन्तर्गतको बाजुरा दुलाचौर सड़क खण्ड 3 दिनपछि सञ्चालनमा आएको छ। हुम्ला र बाजुराका बासिन्दा बीच रानीसेन क्षेत्रको सीमा स्वामित्वलाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति 10 बजेदेखि सड़क अवरूद्ध गरेको थियो। सड़क बन्द भएपछि हुम्लाबाट बाहिरिने र भित्रिने बस, ट्रक लगायत साना सवारी साधन गरी झण्डै 80 वटा गाड़ी बीच बाटोमै रोकिएका थिए भने झण्डै 300 यात्रु अलपत्र परेका थिए। दुवै जिल्लाको स्थानीय प्रशासनको सक्रियतामा सड़क खुलाइएको बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले जानकारी दिनुभयो। आज बिहान 8 बजेदेखि सड़क खुलेको हो। सड़क असार 2 गतेसम्मको लागि खुलाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले सीआईएनसँग बताउनुभयो।
4: 3 र 5 गते घटना घटेपछिको दोषीहरूलाई चाहिँ पक्राउ गर्नुपर्छ भन्ने उहाँहरूको माग थियो। त्यो अनि हालसम्म पनि पक्राउ नपरेको हुनाले चाहिँ त्यो पक्राउ गर्न दबाव दिनको लागि भनेर उहाँहरूले त्यहाँका स्थानीय बासिन्दाहरूले जुन धुलाचौर हिमाली गाउँपालिका स्थानीय बासिन्दाहरूले बन्द गरेका थिए सड़क मार्ग कर्णाली करिडोर। अनि अब हुन त पक्राउ त अहिलेसम्म भइसकेका छैन, तर उहाँहरूले चाहिँ अब हामीले पनि उहाँलाई बारम्बार यो यसरी राष्ट्रिय राजमार्ग यसो बन्द गर्न मिल्दैन भन्ने खालको कुराहरू गरेर राजेन्द्रसँग छलफल गरेर अनि यसलाई हटाउन धेरै आग्रह गर्यौं, धेरै अनुरोध गर्यौं, पहल गर्यौं, राजेन्द्र दलका विद्यार्थीसँग बैठकमा छलफल गर्यौं। अनि अहिले चाहिँ उहाँहरूले त्यहाँका जस्तै अब हुम्लाका बासिन्दा त्यही बाटो हिँड्ने अनि अब दैनिक जनजीवन असर परेको अनि त्यसपछिबाट चाहिँ मानवीय संवेदनशीलतालाई ख्याल गर्दै अब 2 गतेसम्मको लागि चाहिँ अहिले खुल्ला गरेका छौ।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 छनौट अन्तर्गत आज राति र भोलि बिहान 2 रोमाञ्चक खेल हुँदैछन्। समूह बी अन्तर्गत कतार र स्विजरल्याण्ड बीचको खेल नेपाली समय अनुसार राति 1:15 बजे शुरू हुनेछ। दुवै टोली जित निकाल्दै समूहमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्। यस्तै समूह सी अन्तर्गत फुटबलको महाशक्ति मानिएको ब्राजिल र मोरक्को बीचको प्रतिस्पर्धा भोलि बिहान 4:15 बजे हुनेछ।
5: सन्तोषी रावल दाङमा अपाङ्गता भएका महिला अचार बनाउँदै व्यवसाय तर्फ उन्मुख।
6: के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
5: तालिमले सिप आत्मविश्वास र रोजगारीको अवसर दिँदै रिपोर्ट सँगै युवाको रोजाई बन्दै सुगम संगीत तर कलाकारको जीविका कति सुरक्षित, विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
8: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
9: अनुहारका हड्डी भाँचिएको जोड्ने,
10: दाँतको एक्सरे सेवा,
9: सामान्य तथा जटिल दाँत निकाल्ने,
10: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
9: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
10: मेसिनबाट जरेदेखि दाँत फरिने,
9: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
10: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
9: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
10: साथै
8: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
10: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
11: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 0825267707।

0: मिल्कहरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: बन्ने नयाँ सम्भावना देखाएको छ।
3: कोराही उपमहानगरपालिका चौधकी 35 वर्षीय सुमन चौधरी शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ। दैनिक जीवनका धेरै चुनौतीका बीच उहाँ अहिले कोराही 15 स्थित अमृत टोलमा सञ्चालन भइरहेको 15 दिने अचार बनाउने तालिममा सहभागी हुनुभएको छ। शिव सिकेरा आफ्नै खुट्टामा उभिने अवसर पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
4: अचार बनाउने तालिम भन्दाखेरि अब हामी घरमा त बनाउँछौ हुन त, तर यहाँ आउँदाखेरि म अलि छुट्टै किसिमको अनुभव पाए भनौँ होइन, अनि कसरी बनाउनु पर्ने रहेछ, कतिजनाको सहभागी हुनुपर्छ, के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
3: कोराही 15 27 वर्षीय कृष्ण केसीका अनुसार तालिमले अचार बनाउने विधि, सरसफाई, गुणस्तर कायम गर्ने तरिका तथा बजार व्यवस्थापन बारे जानकारी दिएको छ। सिपसँगै व्यवसाय सञ्चालनको आधार सिक्न पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
5: बाहिरदेखिले यसले के गरी खान सक्छ र भन्ने एउटा त्यो देख्ने व्यक्तिलाई भन्दा हामी भोग्नेले चाहिँ यो गरेर खान सक्छौ है भन्ने वातावरण एउटा मिलाइदिनु भएको छ। साङ्गलाई त एउटा तालिम दिँदा पछि सिकलाई धेरै गाह्रो हुन्छ। यो समयमा हाम्रो सुशीला म्यामले लगनशीलता लिएर आफ्नो सिकाइलाई आफ्नो शिक्षालाई हामीलाई दिनु भएको छ।
3: तालिमको अर्को विशेषता भनेको समावेशी सहभागिता हो। बोल्न र सुन्न नसक्ने महिलाहरूले पनि दोभाषीको सहयोग र प्रत्यक्ष अभ्यास मार्फत अचार बनाउने सिप सिकिरहेका छन्। कोराही 17 सीता कुमारी चौधरी अवसर पाई अपाङ्गता भएका व्यक्तिले पनि सफल व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुहुन्छ।
6: घर बनाउनु र म्यामले सिकाइदिएकोमा धेरै फरक छ, राम्रो सकिन्छ। अब एक्लै त होइन, अब साथीहरू सबै एक्लै त सम्भव, पछि पछि एक्लै पनि गर्न सकिएला। सरकारले त अब हामी व्यवसाय गर्दाखेरि बिक्री पनि गरिदिन पर्यो, सहयोग पनि गर्न पर्यो, अब हामीसँग त अब धेरै पैसा पनि त हुँदैन नि त।
3: तालिमका प्रशिक्षक सुशीला थापाका अनुसार सहभागीहरू निकै सक्रिय र उत्साहित छन्। अपाङ्गता भएका महिलालाई आय आर्जनसँग जोड्न सकिए उनीहरूको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको विश्वास छ।
7: अपाङ्गता भएका व्यक्तिहरूले पनि सिक्न पाउनु भएको छ, मैले सिकाउन पाए खुसी लागेको छ। उहाँहरूलाई चाहिँ साथ सपोर्ट हजुरहरूको सबैबाट सबै पछिले चाहिँ गरिदिनु होला र गरिदिनु पनि पर्छ भन्ने चाहिँ मेरो पनि सोच विचार चाहिँ रहेको छ। उहाँहरूले पनि यतिसम्म जिज्ञासा राख्नु गर्नु भनेको धेरै राम्रो।
3: विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजनामा तथा अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङको समन्वयमा सञ्चालन भइरहेको तालिममा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको छ। अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवका खनालले अपाङ्गता भएका महिलालाई राहत होइन सिप र उत्पादनसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो।
8: अपाङ्गता भएका महिला दिदीबहिनीहरू पछाडि परेको हुनाले सिप सिकौं आत्मनिर्भर बनाऊ भन्ने मूल नाराका साथ हामी अगाडि बढ्नेछौ भनेर एउटा हामीले सिप सिकेर ओरेर भोलि यही सिपलाई प्रयोगमा ल्यायौं भनेर भनेपछि भोलि रोजी रोटी यहीबाट नै हुन्छ, कतिपय कुराहरू अचार बनाउन त थाहा छ हामीलाई भनेर भन्ने कुरामा यो अचारको तालिम ल्याइसके पछाडि हो अचार भन्ने कुरो यस्तरी बन्दो रहेछ भन्ने सिक्नु भएको छ उहाँहरूले।
3: नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सहभागिता अझै न्यून रहेको अवस्थामा तालिमले उनीहरूलाई सिप आत्मविश्वास र रोजगारीको अवसर प्रदान गरिरहेका छन्। तर सिप सिकाएर मात्र पर्याप्त हुँदैन, उत्पादन बजारीकरण सहुलियत ऋण तथा व्यवसाय विस्तारका कार्यक्रमसँग जोड्न सके यस्ता प्रयास अझ प्रभावकारी बन्न सक्ने सहभागीहरू बताउँछन्। सुशीला ओली, सीआईएन रेडियो मध्यपश्चिम दाङ।
2: साझा खबरमा अब बाँकी खबर। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67,01,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि वार्षिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50,00,00,000 बजेट विनियोजन गरिएको छ। ग्वार्को सातदो बाटो एकान्तकुना फ्लाइओभरका लागि 12,67,00,000 छुट्याइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। त्यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3,77,80,000 बजेट छुट्याइएको छ। मन्त्रालयले टोखा सहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11,48,000 बजेट विनियोजन गरेको छ। यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट छुट्याइएको छ। यस्तै सुर्खेतको भेरी नदीको वर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरिएको छ। दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000 विनियोजन गरिएको छ भने हात्तीसार बबई सुरुङ मार्गका लागि 7,56,000 छुट्याइएको छ। आउने हप्ता देशका पहाड़ी र तराई भेगमा हल्का गर्मी बढ़ने सम्भावना रहेको मौसमविदले बताएका छन्। आउँदो बुधबार र बिहिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढ़ेर तातो दिन हुने सम्भावना समेत रहेको मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार कोशी प्रदेशमा बिहिबारसम्मै केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ। तराईको हकमा मधेस बागमती र गण्डकी प्रदेशमा मंगलबारभित्र थोरै ठाउँमा तथा बुधबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो। यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार थोरै ठाउँमा तथा आइतबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। युवाको मन जित्दै नेपाली सुगम संगीत
9: जिन्दगी सागर बीच बीचैमा डुबेछ।
10: धेरैले मन पराउनु भयो, त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ
9: रेकर्ड।
2: स्रष्टा र गायक आत्मनिर्भर बन्ने बाटोमा विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
12: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
13: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
14: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराही दान। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
2: र जीवनका यथार्थ भावनालाई सरल शैलीमा प्रस्तुत गर्ने भएकाले युवाहरू यस विधातर्फ बढ़ी आकर्षित भएका छन्। तर गायक र स्रष्टालाई आत्मनिर्भर बनाउन सकेको छ? साथी सन्तोष गन्धर्वले गायिका बुनु श्रेष्ठसँग यसै विषयमा कुराकानी गर्नुभएको छ।

0: 2054 सालमा रेडियो नेपालमा यहाँले गीत गाउनु भयो, यही गीत चाहिँ शुभारम्भ यहाँको चाहिँ लोकगीतबाट भयो, तर अहिले चाहिँ यहाँको जडा चाहिँ ठ्याक्कै फरक छ। अहिले आधुनिक गीतमा अलिक बढी चाहिँ तपाईँको आवाज सुन्न पाइन्छ। यहाँले अहिले पछिल्लो समय यहाँको सोसियल मिडियामा हेर्यो भने पनि यहाँले आधुनिक गीतमा अलिक बढी चाहिँ आफ्नो आवाज दिएको पाइन्छ, होइन? पछिल्लो समय चाहिँ यहाँले जुन धार समय रहनु भएको छ आधुनिक गीतको, होइन, कसरी आयो यो?
1: जब त्यो रेडियो नेपालको स्टेजबाट प्रोग्राममा गाइसकेर ओर्ले, त्यो बेलामा मलाई यति धेरै गाउनको लागि अफर आएको थियो। नर्मल्ली मैले त्यो बेलामा 50-60 लोक दोहोरी गीतहरू गाएको छु, मलाई अहिले सम्झनामा पनि छैन यति धेरै गाएको छु कि गीतहरू। त्यसपछि चाहिँ यतिमै सीमित हुनु हुँदैन, अलिकति फराकिलो हुनुपर्छ, होइन, नलेज भनेको सबै कुराको लिनुपर्छ भनेर ट्राई गरेको थिएँ कि मैले। अनि त्यसपछि सेकेन्ड चाहिँ मैले जिन्दगी सागर बीच भन्ने गाएँ कि, त्यो चाहिँ फेरि बिल्कुलै फरक, यता त्यो रातो माटो लोप भयो, अनि जिन्दगी सागर बीच भन्ने त्यो बेलामा धेरै चर्चित गीत पनि हो, मेरो फर्स्ट आधुनिक फर्स्ट गीत हो त्यो। अनि त्यसपछि थिएन मेरो कोही भन्ने हाम्रो गोपालिन्दन सरको पनि गाएँ मैले, र त्यो गीत अलिकति रिलिज चाहिँ भएको छैन, अहिले आएर अलिकति त्यसमा समस्याहरू भइराखेको छ, सायद पछि त्यो मिल्यो भने मेरो भोइसमा पनि म रिलिज गर्छु होला। त्यो गाउनु अगाडि, लोकगीत गाउनु अगाडि चाहिँ लोकगीतहरू खासै सुन्दिनँ थिएँ कि म, प्राय अब गजलहरू नै सुन्थे, अनि जस्तै अरुण लामा दिजुको, गोपालिन्दन सरको भयो, अनि मनपर्ने अब नारायण गोपाल सरको त भइ नै हाल्यो, होइन, अरुण थापा दाईको मेरो फेभरेट सिङ्गरहरू हुनुहुन्थ्यो, उहाँहरूको गीतहरू धेरै सुन्ने, धेरै आउँथ्यो पनि कि गाउनलाई, कहीँ साथीभाइ बस्दाखेरि लगाउन भन्दाखेरि फ्याटक गाउने पनि। त्यो हिसाबले मलाई जिन्दगी सागर बीच गाउन त्यस्तो कुनै गाह्रो नै भएन, जति बरु त्यो लोकदोहोरीमा मैले मेहनत गर्नु पर्यो, मलाई अलिकति त्यो भाकाहरू टिप्न गाह्रो भयो, त्यो आधुनिकमा त्यस्तो गाह्रो भयो।
0: कस्तो भन्दाखेरि अहिले चल्छ कि चल्दैन, या दर्शक श्रोताहरूले मन पराइदिनुहुन्छ कि पराइदिनुहुन्न भन्ने खालको एउटा मनमा त्रास बढ्दै जाँदा यहाँले त्यो गीत रेकर्ड गर्नुभयो, होइन, त्यस पछाडिको प्रतिक्रिया सुनाउन कस्तो भयो?
1: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा, होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो, अनि सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यत्तिकै के राम्रो कि धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले पनि।
0: एक टुक्रा सुनौ न त्यो गीत, पहिलो गीत चाहिँ।

0: एकदमै धेरै मन छु नि आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौ न
1: सर्जकहरूको गीतहरू त अनगिन्ती छन् धेरै फ्याट भन्नुपर्दाखेरि मलाई हाम्रो अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन यति छुन्छ कि त्यो गीतले
0: सुन्न सक्छौ
1: हामी हुन्छ हुन्छ सानो टुक्रा हुन्छ

बोनु श्रेष्ठ भनेर चिनिएको मेरो आफ्नै शब्द रचना र हाम्रो स्वर्गीय सुनिल बरदेवा दाईको कम्पोजमा एउटा गीत सुनाउनु मन लाग्छ। झिम झिम पर

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्याङ्क च्याक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सेनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: यस वर्षको मनसून भेट्रिन अझै केही समय लाग्ने, आगामी तीन दिन कतै पनि भारी वर्षा नहुने।
0: परराष्ट्र मन्त्री खनाल आज राति चीन जाँदै सुस्तामा एसएसपीको प्रवेश रोक्न एमालेको माग, माओवादीको प्रदर्शन। आगामी 24 घण्टाभित्र अमेरिका इरानबीच सम्झौता हुने पाकिस्तानी प्रधानमन्त्रीको दावी। युद्ध अन्त्यको सम्झौतापछि मात्र होर्मुज जलमार्ग पुनः खोलिने इरानको अडान कायमै।
1: रासोपाको प्रदेश अधिवेशन अन्तर्गत बागमती र लुम्बिनी प्रदेशमा मतदान प्रक्रिया जारी। नयाँ शक्तिको नाम परिवर्तन गरेकोमा बाबुरामको पछुतो।
0: र एनपीएल तेस्रो संस्करणका लागि कर्णाली एक्सद्वारा सात खेलाड़ी रिटेन।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। यस वर्षको मनसून भित्रिन अझै केही समय लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसून भित्रिन अझै केही समय लाग्ने भएको हो। यस वर्ष जेठ मध्यमा मनसून भित्रिने भनिए पनि केही ढिलाइ भएको हो। पछिल्ला केही वर्ष यता नेपालमा मे 29 प्री मनसून र जून 13 मनसून भित्रिने औसत मिति तोकिए पनि यसपालि अझै केही समय लाग्ने देखिएको महाशाखाका मौसमविद संजीव अधिकारीले जानकारी दिनुभयो। मौसमविद अधिकारीले अहिले नेपालमा पूर्वीय वायुको सट्टा पश्चिमी वायु बढ़ी सक्रिय भएकाले मनसूनी प्रणाली भित्रिन नसकेको बताउनुभयो। मनसून नेपालमा भित्रिहालेको अवस्थामा शुरूका केही दिन कमजोर मनसूनी प्रणाली देखिएकाले वर्षा कम हुने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो।
4: अहिले पूर्वीय वायु अलिक सक्रिय हुनुपर्नेमा अहिले पश्चिमी वायुले नै जितिरहेको देखिन्छ। त्यो भनेको चाहिँ पूर्वीय वायु अथवा मनसुनी वायुको केही कमजोर भएको र पश्चिमी वायु चाहिँ हावी भएको अवस्था हो र अझै केही दिनको लागि चाहिँ यस्तै रहन सक्ने देखिन्छ। अब अहिले केही दिनमा मनसुन नेपालमा भित्रिहालेको अवस्थामा पनि अलिक कमजोर किसिमको मनसुनी प्रणाली नै रहने देखिन्छ। यो सुरुका एक दुई हप्ता लागि चाहिँ त्यति सशक्त प्रणाली चाहिँ देखिँदैन। त्यस कारणले गर्दाखेरि पानी पनि अलिक
0: मौसमविद अधिकारीले मौसम सम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको सूचनालाई मात्र आधिकारिक मान्न आग्रह गर्नुभयो। वहाँले आगामी तीन दिन देशका विभिन्न ठाउँमा सामान्य वर्षा भए पनि भारी वर्षा कतै नरहेको जानकारी दिनुभयो।
4: अब आगामी तीन दिनको लागि सामान्य वर्षा, त्यसमा नि बागमती गण्डकीका पहाड़ी भूभागहरूमा, कोशीका चाहिँ तराई भूभागमै पनि केही वर्षा हुन सक्छ, मध्यमसम्मको हुन सक्छ, भारी वर्षा कतै पनि छैन।
1: परराष्ट्र मन्त्री शिशिर खनाल आज राति चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चार दिने भ्रमणका लागि चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ। भारत भ्रमण लगत्तै चीन जान लाग्नुभएका परराष्ट्र मन्त्री खनालले उठाउनुपर्ने विषय के हुन सक्छन् भनेर सहकर्मी जगत भण्डारीले चीनका लागि नेपाली पूर्व राजदूत राजेश्वर आचार्यलाई सोध्नु भएको छ।
5: चीनसँगको चाहिँ जुन बीआरआईदेखि सिक्का लिएर हामीले ट्रान्जिट एग्रीमेन्ट पनि गरेका छौँ, चीनको चाहिँ ल्यान्ड रो ल्यान्ड भूमि भएर सामानहरू आवत जावत गर्ने, पठाउने र ल्याउने, त्यस्तै चीनको बाटो भएर, चीनको भूमि भएर चाहिँ समुद्रको मार्गबाट विश्वको अन्य मुलुकहरूसँग जहाँ हामीलाई त्यो पाएको पर्छ, एक प्रकारले त्योसँग कारोबार गर्नलाई पनि हामी स्वतन्त्र छौँ, त्यो ट्रान्जिट राइटहरू हामीले पाएका छौँ, त्यसलाई पनि चाहिँ उपयोग गरिलाग्नुपर्छ। र महत्वपूर्ण यी सबैको निचोडको रूपमा चाहिँ भन्नुपर्दाखेरि चीन राष्ट्रपति शी जिनपिङ नेपाल आउनुभएको थियो, नेपालको भ्रमणमा काठमाडौँ आउनुभएको थियो अक्टोबरमा 2019 मा, त्यतिखेर 20 सन्धि सम्झौता र यमयुममा हस्ताक्षर भएका छन्। त्यो धेरै दूरगामी महत्वको छ नेपालको निमित्त। त्यसमा फाइनान्सियल एसिस्टेन्सदेखि लिएर यो बीआरआई ट्रान्जिट यी सारा कुराहरू चाहिँ लेख्छन्, र अन्य एग्रिकल्चर कोअपरेसन, हेल्थ एजुकेसन, टुरिज्म, सारा धेरै चिजहरू चाहिँ समावेश भएका छन्। नेपाल त्यसलाई आधार बनाउन सक्नुपर्छ। अहिले अब हाम्रो परराष्ट्र मन्त्रीजी जानुभयो, उहाँको तयारी होला, मेरो शुभकामना छ। तर त्यसलाई आधार बनाएर उहाँले चाहिँ त्यो वार्तालाई नयाँ सन्धि सम्झौता नगरिनु छ भने एकादवटा गर्ने, नत्र चाहिँ अब उहाँ त त्यो त्यो मानेमा चाहिँ अब कति तयारी गरेर जानुभएको छ, को को जानुभयो होला, कतिको फिडब्याक भएको छ, उहाँको होमवर्क कति बोलियो छ, त्यो चाहिँ अब फर्किएपछि र उहाँले त्यहाँ कुरा राखेपछि थाहा। तर मेरो विचारमा चाहिँ त्यसलाई आधार बनाएर अगाडि बढ्यो भने अरू तपसिलका डिटेलका कुराहरू चाहिँ धेरै छन्, के गर्ने भने अहिले यो पाबन्दीले गर्दाखेरि म सबै त्यो चिजमा प्रवेश गर्न सक्दिनँ। र मेरो शुभकामना छ, र नेपाल र नेपालीको हित र नेपाल सार्वभौम क्षेत्रीय अखण्डता छ र स्वतन्त्रता छ, अरू अन्य देशले चाहिँ चिसो नगर्ने सिलसिलामा चीनको विश्वास र चीनको समर्थन र सहयोग उहाँले प्राप्त गर्न सक्नुभयो भने त्यो ठूलो उपलब्धि हुन सक्छ। मेरो शुभकामना छ उहाँको भ्रमणको निमित्त।
6: एक लाइनमा बीआरआई अगाडि बढाउने बेलामा अब अहिलेको बेला भएको हो अथवा त्यो बढाउनुपर्छ, कसरी बढाउनुपर्छ भनेर सकौँ?
5: होइन, अब हामीले त्यसमा सही गरिसकेका छौँ र बीआरआई चाहिँ चीन र त्यो उनीहरूको चाहिँ विधानमा परिसकेको कुराहरू हो। अब हामीले चीनसँगको सम्बन्धलाई मान्ने हो उनीहरूको विधानलाई, हाम्रो विधानलाई पनि चाहिँ विधान संविधानलाई मान भनेर उनीहरूलाई भन्नु पर्यो, हाम्रो टेरिटोरियल इन्टिग्रिटी इत्यादिहरूलाई, र उनीहरूको विधानमा परेको कुरामा हामीले इफ नो नट नो भनेर हामीले टिका टिप्पणी गर्ने हामीलाई अधिकार छैन। र त्यसको प्रोटोकलमा पनि हामीले 2017 सही गरिसकेका छौँ बीआरआईको बारेमा पनि, त्यसैले र 19 पनि हामी त्यो विद्या भण्डारीजी राष्ट्रपति हाम्रो जानुहुने पनि त्यसमा गरेका छौँ, त्यसैले त्यसमा त हाम्रो कमिटमेन्ट छ, हामीले त्यसलाई अगाडि लिएर जानुपर्छ।
1: आचार्यसँगको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण हुने कार्यक्रम द न्यूज प्लसमा सुन्न सक्नुहुनेछ।
0: नेकपा एमाले पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसपीको प्रवेश रोक्न सरकारसँग माग गरेको छ। बागमती प्रदेश कमिटिको दोस्रो बैठकले उक्त घटनाको सत्य तथ्य सार्वजनिक गर्न र यस्तो घटना रोक्न सरकार समक्ष माग गरेको हो। बैठकले प्रधानमन्त्री वीरेन्द्र शाहको अभिव्यक्ति तत्काल सच्याउन र यस्तो किसिमको अभिव्यक्ति नदिन चेतावनी दिएको छ। यस्तै बैठकले संवैधानिक व्यवस्था विपरीत सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयको घोर विरोध गर्दै यो संवैधानिक निर्णय सच्याउन माग गरेको छ। यस्तै अध्यक्ष केपी शर्मा ओलीलाई चैत 14 गते पितृशोकमै रहेको बेला गरिएको गिरफ्तारी निकृष्ट व्यवहार भएको भन्दै भर्त्सना गरेको छ।
1: सुस्तामा भारतीय एसएसपीको हस्तक्षेप विरूद्ध नेकपा माओवादीले आज माइतीघरमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनकारीले राष्ट्रिय स्वाधीनता, सीमा सम्मान र जनअधिकारको रक्षा गरौं, सीमा हाम्रो हो, सत्ता हाम्रो हो, निर्णय हाम्रो हो लगायत लेखिएका विभिन्न प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।
0: प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले विभिन्न सात बुधे माग राख्दै आज माइतीघरमा प्रदर्शन गरेका छन्। श्रम अधिकार, पारिश्रमिक विदा, मानसिक स्वास्थ्य तथा चिकित्सा शिक्षा सम्बन्धी विभिन्न विषय समेटिएका विभिन्न माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले प्रशिक्षार्थी चिकित्सकहरू लामो समयसम्म काम गर्न बाध्य भएको, श्रम ऐन अनुसारको सेवा सुविधा नपाएको तथा अध्ययन र प्रशिक्षणका क्रममा विभिन्न प्रकारका समस्या भोग्नु परेको बताएका छन्। उनीहरूले चिकित्सकहरूको श्रम शोषण अन्त्य गर्दै सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न माग गरेका हुन्। बजेट मार्फत बढ़ाइएको तलब कार्यान्वयन गर्दै आवासीय चिकित्सकलाई अधिकृत आठौं तह सरहको तलब साउन महिनादेखि उपलब्ध गराउनुपर्ने तथा सातमा 48 घण्टा भन्दा बढ़ी काम गराई श्रम ऐन अनुसार अतिरिक्त समयको भत्ता दिनुपर्ने लगायतको माग राखेका छन्।
1: उद्योगीहरूको छाता संगठन नेपाल उद्योग महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जारी गरेको 7 दिने बक्यौता भुक्तानी सम्बन्धी सूचनाप्रति आपत्ति जनाएको छ। लिमिटेडले जेठ 25 गते उद्योगहरूको नामै तोकेर विवादित भाड़ा रकम बुझाउन सार्वजनिक सूचना जारी गरेपछि महासंघले आपत्ति जनाएको हो। महासंघका अध्यक्ष एजाज आलमले विज्ञप्ति जारी गर्दै सरकार र लिमिटेडको यो कदमलाई अदूरदर्शी र एकतर्फी भन्दै यसले देशभरका करिब 700 उद्योगहरू पूर्ण रूपमा बन्द हुने र हजारौं मजदूरको रोजगारी चेतावनी दिनुभएको छ। वर्तमान समयमा नेपाली उद्योगहरू चरम आर्थिक मन्दी, कच्चा पदार्थको उच्च मूल्य वृद्धि, खुला सीमाना, वैदेशिक उत्पादन संघको तीव्र प्रतिस्पर्धा र दक्ष जनशक्तिको अभावका कारण इतिहासकै कठिन मोड़बाट गुज्रिरहेका बेला उठीवास लगाउने नियत राखिएको उद्योगीहरूका आरोप छ। सरकारले आफ्ना आग्रहलाई व्यवस्था गरेमा देशभरका उद्योगीहरू उद्योग धन्दा ठप्प पारेर सशक्त संघर्षमा उत्रिन बाध्य हुने महासंघले चेतावनी समेत दिएको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: डिजिटल बैंकिङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल बैंकिङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको बैंकिङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा बैंकिङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन बैंकिङ कारोबार गर्नुपर्दछ। अनलाइन बैंकिङ कारोबार गर्दा बैंकको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: आगामी असार 7-9 गतेसम्म चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा तल्ला कमिटिका अधिवेशन भइरहेको छ। ओडा हुँदै पालिका र जिल्ला अधिवेशन सकेर हाल प्रदेश अधिवेशनको कार्यतालिका अघि बढ़ाइएको छ। केही स्थानमा विवाद र प्राविधिक कारणले अधिवेशन प्रभावित भएको छ। रासोपाको केन्द्रीय कार्यतालिका अनुसार आजसम्म 4 प्रदेशको अधिवेशन सकिनुपर्ने भए पनि कोशी र गण्डकी प्रदेशको नेतृत्व मात्रै चुनिएको छ। कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई र गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको हो। मधेस प्रदेश अधिवेशन शुरू नहुँदै स्थगित गरिएको थियो। आज बागमती र लुम्बिनी प्रदेशमा मतदान प्रक्रिया जारी रहेको छ। बागमती प्रदेश अधिवेशनमा मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नेतृत्वका लागि निवर्तमान सभापति अच्युत्तम लामिछाने, उत्सव अरियाल, हरि खत्री र कृष्णमान साक्य प्रतिस्पर्धामा हुनुहुन्छ। जिल्लादेखि प्रदेश अध्यक्षसम्म सांसदहरूकै हालीमुहाली देखिएपछि पार्टीभित्र एक व्यक्ति एक पदको आवाज उठ्न थालेको छ। तर सांसद समेत रहनुभएका बागमती प्रदेश सभापतिका उम्मेद्वार डाक्टर अच्युत्तम लामिछानेले यो व्यवस्था तत्काल लागू गर्न नहुने बताउनुहुन्छ।
11: अहिले भइसकेको सभापतिहरूलाई कहीँ पनि उठ्न नदिनको लागि, अहिले बागमती प्रदेशकै सदस्यमा आउने व्यक्तिहरूले पनि कहीँ पनि उहाँहरूलाई चाहिँ भोलि उठ्न नदिनको लागि होइन, एक पद एक व्यक्तिले निस्तेज गर्छ। अहिले जति पनि प्रतिनिधि आउनु भएको छ, तपाईँहरू कुनै पनि पदमा हुनुहुन्छ भने तपाईँ भोलिको यो लेखेर राख्नुहोस् कि कहीँ पनि उठ्न नपाउने व्यवस्था हो। अहिले जति पनि प्रतिनिधिहरू हुनुहुन्छ तपाईँहरू कोही पनि कहीँ पनि उठ्न पाउनुहुन्न, एक पद एक व्यक्ति भयो भने यहाँ सबै पदीय दायित्वमा आउनु भएको छ, के तपाईँहरू नउठ्ने हो ल मलाई भनिदिनुहोस्।
1: यस्तै लुम्बिनी प्रदेशमा सभापति पदका लागि छ जना चुनावी मैदानमा छन्। दाङमा जारी अधिवेशनमा प्रदेश उपसभापति शालिकाम घिमिरे, केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरे, केन्द्रीय विभाग सदस्य मधु प्रसाद अरियाल, केन्द्रीय विभाग सदस्य गणेश पौडेल, प्रतिनिधि सभाकी समानुपातिक सांसद मंजू गेवाली भूषाल तथा बाँकेका डाक्टर राजकुमार सुवेदी सभापति पदका प्रत्याशी हुनुहुन्छ। रासोपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार कर्णाली प्रदेशको अधिवेशन भोलि र सुदूरपश्चिम प्रदेशको अधिवेशन पर्सी हुने तालिका छ। पार्टीले देशभरका 77 जिल्लामध्ये 56 जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ।
0: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले वैकल्पिक शक्तिका रूपमा स्थापना गरेको नयाँ शक्तिको नाम पटक पटक परिवर्तन गर्नु आफ्नो कमजोरी भएको बताउनु भएको छ। आज काठमाण्डुमा नयाँ शक्ति स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टर भट्टराईले आफूले शुरू गरेको वैकल्पिक राजनीतिक अभियान भने ठीक रहेको जिकिर गर्नु भएको हो। त्यही अभियानले गर्दा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा ठूलो शक्तिका रूपमा आएको उहाँको दावी छ। आफूले पटक पटक नयाँ शक्तिको नाम परिवर्तन गर्दा जनतामा अन्योल सिर्जना भएको उहाँको भनाइ छ। पुरानो शक्तिसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ नरहेको भन्दै उहाँले वैकल्पिक शक्तिहरू नै अबको निकास भएको बताउनुभयो।
12: अब पुरानातिर फर्कनु हुँदैन, ठाउँै छैन, उनीहरू आफ्नै कारणले गर्दा सिद्धिँदैछन्। तिनलाई चाहिँ हामीले अब चाहिँ के भाषा राम राम भन्ने हो कि आफ्नो भाषा अनुसार भन्ने, उनीहरूलाई अगाडि बढाउने वैकल्पिक र नयाँ शक्ति नै अगाडि बढाउने हो। त्यसको निम्ति अहिले जुन राष्ट्रपाको रूपमा यो शक्ति एउटा आएको छ, त्यसलाई चाहिँ हाम्रो चाहिँ एउटा शंका सहितको चाहिँ लाभको सुविधा अहिले दिउँ केही समय। अब 100 दिनै कट्या छैन, हनीमुन पनि भन्छन्, पहिले नै आइँदैन, भर्खर हनीमुन छ त, बच्चा जन्मन्छ जन्माउँदैन भनेर अहिले हामीले किन भन्न परेको छ भन्नुहोस् त, उसले जान्ने कुरा हो, पछि हेरौँला हामीले।
1: बीपी राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोकको नमोबुद्ध नगरपालिका दुई बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले एक उच्चस्तरीय समिति गठन गरेको छ। दुर्घटनामा परि 8 जनाको मृत्यु र 16 जना घाइते भएका थिए। सोही घटनाबारे छानबिन गर्न प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले 6 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी परीक्षक एसएसपी कमल थापाको संयोजकत्वमा गठित समितिलाई 7 दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको छ। प्रहरी प्रधान कार्यालयले समितिलाई दुर्घटनाको जिम्मेवार पक्ष पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय सहितको सत्य तथ्य प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ।
0: यसै गरी सुर्खेत प्रहरीको हिरासतमा मृत्यु भएको प्रकरणमा पनि समिति बनाइएको छ। वीरेन्द्रनगर नगरपालिका 10 बस्ने 21 वर्षीय सबिर बक्सको मृत्यु प्रकरणको छानबिन गर्न सुर्खेतका सहायक प्रमुख जिल्लाधिकारी दिलबहादुर कार्कीको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरिएको हो। मोबाइल चोरीको मुद्दामा जेठ 27 गतेदेखि प्रहरी हिरासतमा रहेका उनलाई हिजो दिउँसो कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो। आज बिहान अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
1: भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन्। विभिन्न दात्री निकाय र सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेका हुन्। सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका 14 शहीद स्मृतिलाई विक्रमसम्म 2081 उपलब्ध गराएको 1,20,00,000 मूल्य बराबरका 6 डायलासिस प्रयोगविहीन छन्। आर्थिक अभाव र मेसिन संचालनका लागि संरचना अभाव भएकाले प्रयोगविहीन भएको अस्पतालले बताएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीवी बहादुर थापाले लामो समयदेखि मेसिन प्रयोगमा ल्याउन नसक्दा स्थानीय बिरामीलाई सेवा दिन नसकिएको बताउनुभयो। त्यसै गरी बुटवल स्थित मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलासिस पनि प्रयोगविहीन छन्। नगरको आफ्नै अस्पताल संचालन नआएका कारण ती मेसिन संचालनमा ल्याउन सकिएको छैन। सुनवल नगरपालिकाका नगर प्रमुख विमला अरियालले पनि आर्थिक अभाव र प्राविधिक अभावका कारण मेसिन संचालनमा ल्याउन नसकिएको बताउनुभयो। सुनवलका 15 शैयाको अस्पताल निर्माण भइरहेको छ। यता रामग्राम स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रहेको 5 डायलासिस मेसिनले दैनिक 17 बिरामीलाई निरन्तर सेवा दिँदै आएको छ। बिरामीको चाप बढ़ी भएकाले जिल्ला अस्पतालबाट सेवा लिन नसक्ने बिरामीहरू जिल्ला बाहिर जानुपर्ने अवस्था छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेललाई घोष रकमसहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार कण्डेलले जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घोष माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढ़ाइएको थियो। त्यसक्रममा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट 40,000 रूपियाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। नियन्त्रणका क्रममा घोष रकम बाहेक अन्य स्रोत नखोले 21,070 समेत बरामद भएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी छन् सुन्दै गर्नुहोला।
13: कस्तो राम्रो जुत्ता लगाएको
14: मेडम, दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
13: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
14: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
13: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
14: एकपटक दङ्गालीबाट किनेर हेर न।
13: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
15: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
14: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
16: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
17: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
14: प्रोप्राइटर सम्राज रैदास।
18: सम्पर्क फोन नम्बर 082-5563-775।
14: सम्पर्क नम्बर 98-4-78-26-873।
19: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
20: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
21: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98-453-0653-23।
0: हुन थालेपछि पानीको खोजीमा मानव बस्तीसम्म पुग्ने वन्यजन्तुको संख्या घटेको निकुञ्जको भनाइ छ।
1: सुनसरीको इन्द्रुवा नगरपालिका 4 बस चौकबाट आज प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित 3 जनालाई नियन्त्रणमा लिएको छ। रामधुनी नगरपालिका 8 23-वर्षीय नितेश चौधरी, सोही स्थानका 23-वर्षीय अर्पण राई र इटहरी उपमहानगरपालिका 13 30-वर्षीय मिलन कुमार चौधरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ परेका तीनैजनालाई लागू औषध सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ।
0: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। पालिकाले छोरी प्रतिको सकारात्मक सोच विकास, लैंगिक समानता प्रबन्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिंग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या न्यूनीकरणका लागि छोरी जन्मिए प्रोत्साहन भत्ता दिने कार्यक्रम शुरू गरेको हो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीचको शान्ति सम्झौता धेरै नजिक पुगेको दावी गर्नुभएको छ। आज सामाजिक सञ्जाल एक्समा लेख्दै वहाँले दुई देश ऐतिहासिक सम्झौताको निकै नजिक पुगेको जानकारी दिनुभएको हो। प्रधानमन्त्री शरीफका अनुसार आगामी 24 घण्टाभित्र यो सम्झौताले अन्तिम रूप पाउनेछ। सम्झौता फाइनल हुने बित्तिकै पाकिस्तानले पनि यस शान्ति सम्झौतामा इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गर्ने तयारी गरिरहेको उहाँले उल्लेख गर्नुभयो। त्यस लगत्तै आगामी हप्तादेखि प्राविधिक तहको वार्ता शुरू हुने बताइएको छ। यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौताको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको थियो। इरानका विदेश मन्त्री सैयद अब्बास अराक्चीले युद्ध अन्त्यको सम्झौतापछि मात्र होर्मुज जलमार्ग पुनः खुला गरिने स्पष्ट पार्नु भएको छ। युद्ध अन्त्यका निम्ति अमेरिकासँग हुने सम्भावित सम्झौतामा होर्मुज जलमार्ग पुनः खोल्ने विषय पनि समावेश रहेको बताउनुभयो। उहाँले इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता भने पछि हुने जानकारी दिनुभयो। यो युद्ध गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमा गरेका हवाई आक्रमणसँगै शुरू भएको थियो। त्यसको जवाफमा इरानले इजरायल तथा खाड़ी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रमाथि आक्रमण गरेको थियो। त्यसपछि विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसार पसारको प्रमुख जलमार्ग होर्मुज स्ट्रेट अवरूद्ध छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकपमा स्कटल्याण्डले विजयी शुरूआत गरेको छ। आज भएको पहिलो खेलमा स्कटल्याण्डले आयरल्याण्डलाई 40 रनले पराजित गरेको हो। स्कटल्याण्डले दिएको 162 रनको लक्ष्य पछ्याएको आयरल्याण्डले 19 ओभर एक बलमा सबै विकेट गुमाउँदै मात्र 121 रन बनाउन सक्यो। आजको दोस्रो खेलमा अहिले अस्ट्रेलिया र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ताजा अवस्थामा 14.3 ओभरको खेल सकिँदा 5 विकेटको क्षतिमा 126 रन बनाएर खेलिरहेको छ। आजै हुने तेस्रो खेलमा वेस्ट इण्डिज र न्यूजील्याण्ड साउथ ह्याम्पटनमा भेट्नेछन्। यो खेल आज राति सुबह 11 बजे शुरू हुनेछ।
1: नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि कर्णाली याक्सले युवा लेग स्पिनर युवराज खत्री सहितका 7 खेलाड़ीलाई रिटेन गरेको छ। कर्णालीले आज एनपीएलका लागि युवराज सहित कप्तान सोमपाल कामी, गुलशन झा, नन्दन यादव, दीपक डुमरी र युनिस सिंह ठकुरीलाई रिटर्न गरेको जानकारी दिएको हो। कर्णालीले विपिन शर्मालाई भने रिलीज गरेको छ। कर्णालीले विपिन सहित अर्जुन घरती, दिपेन्द्र राउत, मनिष थापा, इमरान शेखलाई पनि रिलीज गरेको छ। पहिलो संस्करणमा प्लेअफमा स्थान बनाएको कर्णाली दोस्रो संस्करणमा भने छैटौं स्थानमा रहेको थियो।
0: अब विश्वकप फुटबलको विवरण सहित सहकर्मी दिनेश जोशी।
2: फिफा विश्वकप अन्तर्गत समूह बीको खेलमा आज कतार र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। दुई टोली अमेरिकाको सान्टा क्लोरा स्थित लेभाइस स्टेडियममा नेपाली समय अनुसार आज राति 12:45 भिड्न लागेका हुन्। कतार बलियो टोली स्विजरल्याण्डलाई चुनौती दिने लक्ष्यका साथ मैदानमा उत्रनेछ भने अनुभवी युरोपेली टोली स्विजरल्याण्ड नकआउट चरणतर्फ बलियो कदम चाल्ने योजनामा हुनेछ। स्विजरल्याण्डले छनौट चरणमा 6 खेलमा 2 गोल मात्र खाँदै सहज रूपमा विश्वकप यात्रा तय गरेको थियो। टोलीका कप्तान ग्रेनिट झाकाले मिडफिल्डमा नेतृत्व गर्नेछन् भने ब्रिन एम्बोलो, रुबिन भागार्स र युवा प्रतिभा जोहान मोजाम्बी आक्रमणमा खतरनाक खेलाड़ी मानिन्छन्। गोलरक्षक ग्रेगार कोबेले विश्व फुटबलकै उत्कृष्ट गोलरक्षक मध्ये एक मानिन्छन्। रक्षा पंक्तिमा मानुएल आकांगजी र रिकोर्ड रोड्रिगेज जस्ता अनुभवी खेलाड़ीको उपस्थितिले टोलीलाई थप मजबूत बनाएको छ। अर्कोतर्फ कतारी टोलीको कमान अनुभव हसन अल हाइड्रोसले सम्हाल्नेछन्। स्टार फरवर्ड अक्रम अफिफले उनलाई साथ दिनेछन्। टोलीका लागि अफिफ र अलमोइज अलीको प्रदर्शन निर्णायक हुनेछ। त्यसै गरी सन्यास फिर्ता लिएका कप्तान हाइड्रोसको उपस्थिति र प्रशिक्षक लाप्टे गुईको रक्षात्मक रणनीतिले कतारलाई बलियो टोलीका रूपमा उभ्याउने अनुमान गरिएको छ। साउदी अरेबियाको अल हिलाल जस्तो बलियो क्लबलाई हराएको अनुभव बटलेका अफिफ र हाइड्रोस काउन्टर अट्याकमा स्विजरल्याण्डका लागि घातक बन्न सक्नेछन्। आक्रमणमा अफिफ र एडमिल्सन जुनियर र युसुफ अब्दु रिसाक कतारका मुख्य आशाका रूपमा हेरिएका छन्। तर बलियो स्विस रक्षा विरूद्ध उनीहरूलाई अवसर सिर्जना गर्न कठिन हुनेछ। स्विजरल्याण्ड विरूद्ध कतार हेड टू हेडमा भने अगाडि देखिएको छ। यी दुई टोली एक पटक मात्र अन्तर्राष्ट्रिय मञ्चमा आमने सामने भएका छन्। सन् 2018 कतारले मैत्रीपूर्ण खेलमा स्विजरल्याण्डमाथि 1-0 साँगुरो जित हात पारेको थियो। फिफा वरियताको 19 स्थानमा रहेको स्विजरल्याण्ड विश्वकपको रेगुलर टोली हो। वरियतामा 56 स्थानमा

0: अमेरिका ईरान बीच सम्झौता हुने पाकिस्तानी प्रधानमन्त्रीको दावी युद्ध अन्त्यको सम्झौतापछि मात्र होर्मुज जलमार्ग पुनः खोलिने इरानको अडान कायमै
1: र विश्वकप फुटबलमा आज राति कतार र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुँदै महिला विश्वकपमा स्कटल्याण्डले गर्यो विजयी शुरूआत
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश पक्कियो प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद माधव र अप्सरा विदा हुन्छौ नमस्कार
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यप्रदेश एफएम 91.4 मेगाहर्ज
3: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ सर्जन फिजिसियन हाड जोड्ने नसा

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
4: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
15: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
16: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-581-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
19: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
20: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
21: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियो

0: लोजिस्ट डाक्टर नारायण बोहरा
1: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
1: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
3: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
1: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138
4: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गोराईको दिव्य फार्मेसीमा
5: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
6: बिना टाका प्रभावकारी उपचार
5: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
6: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
5: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज
6: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
8: बिरामी जाँच निमिति यही असार 12 गते शुक्रबार
4: दिव्य फार्मेसी कोराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 98478-26163 र 98095-12871
5: एक हप्तादेखि यो दाँत दुखेको देखिछ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
8: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
5: डाक्टरद्वारा दिइने सेवाहरू
9: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
5: बाङ्गा टिङ्गा दाँत मिलाउने
9: शल्यक्रिया गरेर दाँत निकाल्ने
5: खाली ठाउँमा दाँत भर्ने
9: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने
5: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
9: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123
10: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
10: अन्य सेवाहरू
6: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
11: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
12: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-581-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
13: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
14: खुसीको खबर
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित
2: अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्कैन सेवा नया व्यवस्थापन का साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौं।
0: सम्पर्क घोराही सिटी स्कैन सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
1: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
10: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले निर्वाचन जितेर सरकार बनाए पनि पार्टी बन्न अझै बाँकी रहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश अधिवेशनको दाङमा उद्घाटन गर्दै महामन्त्री शाहले अबको पार्टी महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुने र पार्टी तथा देश प्रगतिको दिशामा अघि बढ़ने बताउनुभयो। महामन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन जितेर सरकार निर्माण गरे पनि अझै सशक्त पार्टी निर्माण हुन नसकेको भन्दै आगामी महाधिवेशनले पार्टीको क्षमता नेतृत्व चयन गर्ने बताउनुभयो। कार्यक्रममा सह महामन्त्री तथा दाङ दुईबाट निर्वाचित सांसद विपिन कुमार आचार्यले नेतृत्वको लागि होटबाजी हुने तर पार्टीलाई हाक्न नसके नेतृत्वबाट फिर्ता हुनुपर्ने कुरालाई समेत ख्याल गरी अग्रसर हुनुपर्ने आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले नेतृत्व लिन होटबाजी चलेको भन्दै केही धैर्य गर्न पनि आग्रह गर्नुभएको छ। नेपाली कांग्रेस एमाले लगायतका पार्टीमा लागेकाहरू 20-25 वर्षसम्म लागेर पदको आकांक्षा नगरी धैर्य रहेको उदाहरण दिँदै पार्टीमा प्रवेश गरे लगत्तै पदको आशा राख्नु गलत भएको टिप्पणी गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापति पदका लागि 6 जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने 42 सदस्यीय कार्य समितिका लागि 100 भन्दा बढ़ीको उम्मेद्वारी परेको छ। लुम्बिनीका 12 जिल्लाबाट 843 प्रदेश प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्वका लागि मतदान गर्ने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले बताउनुभयो। गढवा गाउँपालिकाको कार्यालय र संजीवनी टिचिङ हस्पिटल प्रणाली खोराही दाङको संयुक्त आयोजनामा गढवा गाउँपालिका वडा नम्बर 3 निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय नागरिकलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संचालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकद्वारा विभिन्न रोगहरूको परीक्षण, स्वास्थ्य परामर्श, औषधि वितरण, एक्सरे तथा प्रयोगशाला परीक्षण लगायतका सेवा निशुल्क रूपमा प्रदान गरिएको थियो। शिविरमा मेडिसिन तर्फ 162 जना, अर्थोपेडिक हार्जुनी तर्फ 176 जना, स्त्री तथा प्रसूति रोग गाइने तर्फ 30 जना, बाल रोग पेडियाट्रिक तर्फ 54 जना, नाक कान तथा घाँटी एन्टी तर्फ 28 जना तथा शल्य चिकित्सक सर्जरी तर्फ 69 जना गरी 519 जना सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। त्यसै गरी शिविरमा 123 जनाको एक्सरे तथा 90 जनाको प्रयोगशाला ल्याब परीक्षण समेत निशुल्क रूपमा गरिएको थियो। आर्थिक अवस्था कमजोर भएका, स्वास्थ्य संस्थासँग सहज पहुँच नभएका तथा नियमित स्वास्थ्य परीक्षण गर्न नसकेका नागरिकहरूलाई शिविरले प्रत्यक्ष लाभ पुर्याएको गढवा गाउँपालिका अध्यक्ष एम नारायण शर्मा पोखरेलले बताउनुभयो। शिविर मार्फत विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको र यस प्रकारका कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले जानकारी दिनुभयो। दाङमा जीसीबीले फालेको बालुवामा पुरेर 1 जनाको मृत्यु भएको छ। जिल्लाको कालाकाटे सिट्टा हुलाकी सड़क निर्माण स्थलमा काम गर्दा गर्दै जेसीबीले फालेको बालुवाले पुरेर गढवा गाउँपालिका 2 45 वर्षीय लालमणि यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले सुनाएको छ। वज्र गुरू कान्छा राम जेबी कन्स्ट्रक्सन प्रणालीले संचालन गरेको अल्पत्रा बिटुमिन बनाउने प्लान्टमा जेसीबीले फालेको बालुवामा आज बिहान 9:30 यादव पुरिनु भएको थियो। उहाँ पनि त्यही प्लान्टमा काम गर्ने मजदूर हुनुहुन्छ। यादवले काम गरिरहेको भने थाहा नपाएर जेसीबी चालकले बालुवा फालेका थिए। बालुवाले पुरेर गम्भीर घाइते भएका यादवको लमई अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ। घटनापछि जेसीबी र चालक अनिल कुमार थारूलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको सुनाइएको छ। र दाङमा सुनसहित 2 जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका साथ सुनपत्तरी नाका बस्ने 40 वर्षीय रूपलाल गिरी र रूकुम बाफीकोट गाउँपालिका 6 22 वर्षीय
दिल्ली परियार रहेका छन्। प्रहरीले उनीहरूको साथबाट 214.500 ग्राम तौल सुन बरामद गरेको शिला प्रहरी कार्यालय दाङका प्रहरी नायक उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरी नायक उपरीक्षक डाक्टर केसीका अनुसार गिरीले भारतबाट सुन नेपाल ल्याएको र परियार खरिद गर्ने व्यक्ति रहेका छन्। उक्त धातुको हालको बजार मूल्य करिब 52,74,000 रूपियाँ बराबर रहेको अनुमान गरिएको छ। उनीहरूलाई लमई नगरपालिका 9 अमुलिया स्थित नमस्ते होटलबाट जेठ 29 गते पक्राउ गरेको प्रहरी नायक उपरीक्षक केसीले जानकारी दिनुभयो। सुनको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमलियाबाट खटिएको प्रहरी टोलीले नमस्ते होटलको कोठामा खान तलासी गर्ने क्रममा सुनसहित पक्राउ गरेको थियो। बरामद धातु र पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय टाङले सुनाएको छ। हौस्त, अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 78 27 977
9: र 98 5 78 30 6 8 9।

0: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-568-509 र मोबाइल 98-453-065।
7: नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
10: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ।

0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्ते, म गायक जगदीश तमाङ, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: कतिचोटि फिल्ममै भने नि थाहा छैन लुवाटेले।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
0: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँछु।
1: लाली बजार र मिज्यू
2: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम।
0: के टेन्सन लिएर
3: जानिनेको के रहेछ भागिएको।

0: नमस्ते, म राजु लामा। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 MHz।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
8: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागेको नमस्कार। लुम्बिनी प्रदेश सरकारले बजेट कार्यान्वयन, वित्तीय व्यवस्थापन र विकास आयोजनाको कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो। मन्त्री परिषदका निर्णय शुक्रबार सार्वजनिक गरिएको हो। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद खिमिरेका अनुसार नयाँ नियमावलीले प्रदेश सरकारको वित्तीय सुशासन कायम राख्दै बजेट कार्यान्वयनलाई थप नतिजामुखी, पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेष गरी विकास आयोजनाको कार्यान्वयनका क्रममा देखिने प्रक्रियागत अवरोध हटाउने र मन्त्रालयलाई आवश्यक निर्णय लिन थप अधिकार प्रदान गर्ने व्यवस्था नियमावलीमा गरिएको छ। लुम्बिनी प्रदेश पर्यटन परिषदको आयोजनामा पाण्डवेश्वर महादेव मन्दिर थारपानीमा असार 6 गते घुम्न जाऊ थारपानी कार्यक्रम गरिने भएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार शर्मा अधिकारीको अध्यक्षतामा बसेको बैठकले आवश्यक कार्यक्रम बनाई अघि बढ़ने निर्णय गरेको हो। यसै गरी संघ सरकारलाई खोराहे थारपानी, उच्च निम्बु जोड्ने सड़क, पाण्डवेश्वर मन्दिरको जीर्णोद्धार, खोराहे थारपानी पर्यटन मार्ग निर्माण योजना माग गर्ने निर्णय गरेको छ। यसै गरी प्रदेश सरकारमा खोराही, वैशाही, पर्छुका, थारपानी पहुँच मार्ग, मन्दिर परिसरको अधुरो शिव सरोवर निर्माण, सरोवरको बीच टापुमा ज्येष्ठ नागरिक पार्क निर्माण, सुनकोट सिडी निर्माण र स्तम्भ पार्क, पश्चिम ग्रीन पार्क निर्माण योजना माग गर्ने निर्णय गरेको छ। खोराही उपमहानगरपालिकामा मन्दिरदेखि सुनकोटसम्म अधुरो सड़क निर्माण, सोतामा कल्भर्ट निर्माण, मन्दिर परिषदको अधुरो सहरा निर्माण छन्। खोराही 5 लाई 2 वटा पिकनिक स्पोट माग गर्ने भएको छ। मन्दिर परिषदमा फलफूलका बिरूवा रोप्ने निर्णय पनि गरिएको छ। रोल्पामा उच्च पहाड़ी खर्कहरू यति बेला फिडाका बथानले चेताम्य भएर ठाकिएका छन्। परम्परागत रूपमा गरिँदै आएको फिडा पालन अहिले स्थानीयको आमदामीको राम्रो स्रोत बनेको छ। फिडा पालनबाट राम्रो आमदामी हुन थालेपछि वैदेशिक रोजगारीबाट फर्किएकाहरू समेत यसैमा लागेका छन्। रोल्पा सुनसरी गाउँपालिका एक सेरमका चेतमान रोका छेत्री बालिकालदेखि फेडा सराउँदै हुर्किनु भएका अहिले पनि यसैमा रमाइरहनु भएको छ। उहाँले 150 भन्दा बढ़ी फेडा पाल्नु भएको छ। बिहानदेखि साँझसम्म फेडाको हेरचाह चरण क्षेत्र व्यवस्थापनमा उहाँको दिन बित्ने गरेको छ। सुनसरी गाउँपालिका 2 भित्र गाउँका जंगबहादुर खर्ती मगर पनि 13 वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्की फेडा पालन गरिरहनु भएको छ। उहाँको गोठमा अहिले 300 भन्दा बढ़ी फेडा छन्। विदेशको कमाई फन्दा आफ्नै गाउँमा फेडा पालनबाट राम्रो आमदामी हुने उहाँले बताउनुभयो। किसानहरूले फेडाको मासु, ऊन तथा घिउ बिक्रीबाट राम्रो आमदामी गर्दै आएका छन्। एक सिजनमै 2 देखि 8 लाख रूपियाँसम्म आमदामी गर्दै आएका छन्। फेडाबाट उत्पादित वस्तुहरू दाङ, बुटुल, पोखरा, काठमाडौँ लगायतका शहरमा पुग्ने गरेका छन्। रोल्पा 38,000 भन्दा बढ़ी फेडा पालिएको अनुमान छ। फेडा पालक किसानलाई प्रोत्साहनका लागि लुम्बिनी प्रदेश सरकारले रैथाने बाल्य वस्तु कार्यक्रम समेत ल्याएको छ भने पशु चिकित्सकहरू समेत समय समयमा फेडाका चरण क्षेत्रमै गएर उपचार र सल्लाह सुझाव दिने गरेका छन्। रोल्पाका फेडा पालक किसानहरू चरण क्षेत्रको खोजीमा प्युठान, रूकुम र बाक्लुङसम्म पुग्ने गर्दछन्। रोल्पाको फेडा पालनले अझै व्यवस्थित र व्यावसायिक बनाउन सके स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखिएको छ। र कर्णाली प्रदेश सरकारले निर्देशनालयहरूलाई जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको छ।
कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले पाँचवटा निर्देशनालयहरूलाई खटुवा गरी जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको हो। जिल्ला कार्यालयमा परिणत गर्ने निर्देशनालयमा पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रहेका छन्। यी निर्देशनालयलाई जिल्ला कार्यालयका रूपमा कायम गरिनेछ। यस्तै प्रदेश वन निर्देशनालयबाट हुने काम अब उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट मिलाउने र त्यसका लागि मन्त्रालयले गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय गरेको छ। यसै गरी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र, कृषि तथा पशुपन्छी व्यवसाय प्रदर्शन प्रशिक्षण केन्द्रलाई खारेज गरिएको छ। ती कार्यालयबाट सम्पादन हुने काम कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट गर्ने सुनाइएको छ। हौस्त, अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परियालाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।

तिमीले भन्छौ यो घर मेरो, म पनि कहन्छु यही घर मेरो, वास्तव तिम्रो हो वा मेरो, खुब लगाऊ मनमा फेरो। अघि कति भन्थे यही घर मेरो, कति कति घस्थे रंग कमेरो, अब सब तिनको नाता परब हो, विधिवश अहिले हाम्रो घर हो। कौथली बोल्यो चिरिबिरी च्यारमा, कवि शिरोमणि लेखनाथ पौड्याल। नमस्कार। प्रकृतिको प्रकटीकरण, ज्ञानको उद्बोधन र घर घरका खबर सुनाउने, बजाउने, सजाउने श्रवणीय सामग्री लिएर आउने प्रस्तुति कार्यक्रम त्रिवेणीमा हामी सारा श्रोतालाई हार्दिक स्वागत गर्दछौ। आजको भेलामा हामी घरका बारेमा शब्दको भरमा भवन बनाउने प्रयास गर्दैछौ। तर आरम्भमा भने घर बनाउने सजाउने गरी यो गीतलाई सरजाम बनाऊ, अनि घर पैंचो गरी नवनिर्मित घरमा प्रवेश गरौंला।

0: घर घर बस्ने भर रुज्दा ओत लाग्ने आधार रातिमा सुरक्षित रहने बास आर्जन थुपार्ने स्थायी आश्रय परिवार राख्ने आलय अगेनो बनाई सपरिवार आहार गर्ने निवास घाम पानी हुरी बतासबाट बच्न गाह्रो लगाई छानो हालिएको आवास पृथ्वीमा आफ्नो भनेर बस्ने ठाउँ वरिपरि बार पर्खाल हालेर अरूलाई छेक्ने र आफूले मेरो भनेर टेक्ने निवास स्थान परिसरमा फूलबारी र तिहुन तरकारी रोपेर रम्य तुल्याइएको निकेतन उद्यानले घेरिएको घर वनस्पतिको उपस्थिति भित्र बनाइएको सदन तगारो बाटो आँगन द्वार सन्झ्याल मझेरी खोपी तला हालेर बनाइएको गृह भान्सा शयन अतिथि कक्ष भण्डारण लगायतका प्रयोजन निम्ति अनेक कोठा र भव्यताका सजावट भएको भवन सबै घरका प्रसार हुन् प्रगति हुन् संसारमा अझै कतिको स्थायी घरै छैन वनमा डुलेका छन् पहरामा भुलेका छन् गुफामा बसेका छन् घर हुनेका पनि कतिका साना छाप्रा छन् कमजोर निर्माण कतिका राम्रै घर भवनहरू छन् कति त घरबारको अन्तिम विकास दरबारमा बसेका छन् वन कन्दराको गुफामा बसे पनि दरबारको खोपीमा लुके पनि आखिर दुवै मानिस नै हुन् दुवै आधी दैविक आधी भौतिक र आध्यात्मिक भयबाट बस्न आश्रम खोज्ने प्राणी हुन् भय सबै प्राणीमा हुन्छ तर भयबाट बच्न घर भवन बनाउने प्राणी मानिस मात्रै हो चराचुरुङ्गी गुण बनाउँछन् तर चल्ला कोराले पछि छाडिदिन्छन् मुसा दुम्सी भूमि खनेर दुलो बनाउँछन् तर राखेको अन्न खजाना सकिएपछि छाडिदिन्छन् बाघ भालु प्राकृत ओडारमा बस्छन् तर सधैँ त्यही रहँदैनन् मेरै भन्दैनन् ऋतु अनुसार फेरेर बस्छन् छाडेर जान्छन् तर मानिसमा आफूले बनाएको बासलाई मेरै सम्पत्ति मेरै अधिकार भनेर समातिरहन्छ स्थायी निर्माण मान्छ छोड्न परे हुन्छ छुटाए संघर्ष गर्छ क्षतिपूर्ति माग्छ वासस्थान प्रति यति आबद्ध प्राणी अर्को छैन मर्त्यमा बनाइएको घरलाई अमर्त्य जस्तो ठान्ने प्राणी मानिस नै हो मानिस आफ्ना लागि त घर बनाउँछ बनाउँछ उसले देवताका लागि पनि मन्दिर बनाउँछ घरमै सानो मन्दिर सजाउँछ समाजमा ठूलो देवालय शिवालय बनाउँछ त्यो बाटामा आदिशक्ति देवी दुर्गाको शक्ति पीठमा छानो नहाली चौघेरा युक्त थान बनाउँछ मानिसले देवी देवताका लागि मात्र नभई यात्रु र योगी वैरागीलाई समेत आश्रय अखडा पाटी पौवा बनाइदिएको हुन्छ मान्छेका लागि त बनाइयो बनाइयो उसले आफ्नो हितमा उपयोगी हुने जीव जन्तुलाई समेत घर पालुवा बनाई उनीहरूलाई घर गोठ बनाइदिएको हुन्छ परेवाको गन्ज कुखुराको खोर बाख्राको खोर टाट्नो गाई भैँसीको गोठ घोडाको तबेला हात्तीको हात्तीसार खडा गरी मानिसले जीव जन्तुलाई पनि घर बनाइदिएको छ यसरी हेर्दा घरको आविष्कार मानिसले नै गरेको हो भन्नेमा दुई मत छैन चार्ल्स डार्विन नामका बेलायती बुढाले मान्छे जंगलमा डुल्थ्यो भनेपछि कार्ल मार्क्सले त्यसैको आधारमा इतिहासको भौतिकवादी व्याख्या गर्दै भने गुफा बस्ने मान्छेले पाषाणको प्रयोग गर्यो त्यो पाषाण युगपछि काठ दाउराको औजार बनायो त्यो काठ दाउरा पछि त्यसपछि माटोको उपयोग गर्यो अनि धातु गर्दै विकसित हुँदै आधुनिक भयो र डुलुवा मानिस स्थायी घर बनाई बस्न थाल्यो डुलुवा बाँदर घर बनाई बसेर नर बन्यो भन्दै यी दुई बुढाले पानीमा के गरे जस्तो जम्बू मन्त्रीको हावादारी कथा सुनाए विश्व बेलायती बाबुको पछि लाग्यो नेपाली प्राध्यापकहरूले उतैबाट आयातित विद्यामा पढाउने हुँदा त्यही बतास बताएर जागिर पकाए तर वास्तव यस्तो भेटिँदैन जनबोली बोल्छ बाँदरले आफ्नो घर पनि बनाउँदैन अर्काको पनि राख्दैन यदि पुर्खा भए केही लक्षण त हुनु पर्थ्यो मिल्नु पर्थ्यो चरा जत्तिको त हुनु पर्थ्यो दमै चरा वा तोप चरा हेर्नुहोस् त मानिसको जस्तै बुन्ने कलामा धनी छ बाँदरमा यो लक्षणै छैन बेलायती बाजेको बकवास लाखौं हजारौं वर्ष पहिलेको कुरा हो भनेर जे मन लाग्यो त्यही भनिदिन मिल्छ र बरु पूर्व भन्छ मानिस विद प्राणी हो युगौंदेखि संस्कृति र सभ्यतामा रमाउँदै आएको छ सत्यतामा अडिग हुँदै आएको छ सत्गुणमा रहनेले त्यागको बाटो लिए तपस्या गरे जंगलमा पर्णकुटी बनाएर विश्व ब्रह्माण्डको कल्याण गरे ओम देव शान्ति भन्दै ज्योतिको प्रार्थना गरे वेदको विद्या दिए तमगुणमा रमाउनेहरूले त्यागको भन्दा प्राप्तिमा प्रयास गरे, आर्जनका लागि अनेक उपाय गरे, उत्खनन गरे, विश्वको सार झिके, भोली रहने नरहनेको ख्यालै नगरी आर्जन गरे, थुपारे त्यसलाई राख्ने घर भवन दरबार बनाए, क्षय भई जाने वस्तुलाई पनि अक्षय ठानेर राक्षसी वृत्तिमा रमाए, यही मनोविज्ञानबाट घर भवन गाउँ शहर बन्यो, मय राक्षसले छिट्टै भव्य भवन बनाएको पढ्न पाइन्छ। बनेका भवनको भव्यताको आधारमा सभ्यताको अध्ययन गर्दा कि जति पुराना भेटिन्छन् उति उन्नत छन्। नाइल किनारको मिश्र सभ्यताका निर्माणहरू रहस्यमय छन्। पिरामिड स्फिंक्सको अर्थ आज पनि अगाध छ। सिन्धु नदीको किनारमा विकसित सभ्यतामा भेटिएको शिवलिङ्गको सार अपार छ। ह्वाङ्हो सभ्यताको निर्माण कला नदीमा हालिएको बाँधले आजको इन्जिनियरिङलाई चकित पारिरहेछ, चुनौती दिइरहेछ। के यो उच्च वास्तु विद्या जंगलतिरबाट आएको हो? सभ्यताका संकेत जति पुराना छन् उति उच्च र भव्य छन्, सारपूर्ण छन्। हजारौं वर्ष पहिलेका यी गृह निर्माण आज पनि गौरवपूर्ण छन्। त्यसैले मानिस जंगली जीवको उपज होइन, बानरबाट नर भएको होइन, वनबाट आएको पनि होइन।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562077।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक, गोराई न्यू रोड, गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082590466, 9829185053।
10: खुशीको खबर।
11: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू:
12: आधुनिक प्रयोगशाला,
10: अत्याधुनिक सर्वेक्षण उपकरण,
12: अनुभवी प्रशिक्षक,
10: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
12: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
10: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
12: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
10: आजै रजना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: साथै कक्षा एघारमा विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज, घोराई 18, रजना दाङ।
10: सम्पर्क फोन नम्बर 082-562-204,
11: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64-848।
13: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिविक्त जनशक्ति र सफल भविष्यको आधार।
10: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
11: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
10: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
11: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
10: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
11: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14, बालमन्दिर चोक, दान। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9028।

0: बेस्ट प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अडगुरी
2: भैमा आर्य सभ्यताले घर मन्दिर बनाउने विधिको शास्त्र उपवेद वास्तुशास्त्र नै निर्माण गरी गृह विधानको व्यवस्था गरेको छ। वास्तुशास्त्रले घर बनाउने स्थानको चयन, गृहको दिशा, कोण र निर्माण कक्षको निर्धारण, यसबाट प्राप्त हुने फल उल्लेख गरेको छ। वास्तु देवताको शरीरको आधारमा वा भूमि र दिशाको प्रकृतिको आधारमा बस्ने रहने गरेर गृह बनाउँदा आयु, आरोग्य, ऐश्वर्य र पुण्य लाभ हुने ज्ञान दिइएको छ। वास्तुशास्त्रको ज्ञान विशाल छ। यस शास्त्रले मुख्य गरी घर बनाउँदा पूर्वमा स्नान गृह, आग्नेय कोणमा भान्सा घर, दक्षिणमा शयन कक्ष, नैऋत्यमा उपकरण राख्ने स्थान, पश्चिममा भोजन, वायव्य कोणमा पशुशाला, उत्तरमा भण्डारण, ईशान कोणमा देवगृह, घर दैलो पूर्व वा दक्षिणमा फर्काएर बनाउन सिकाएको छ। साथै नाकको शिर अनुसार जग खन्न समेत यस ज्ञानले अर्ति उपदेश गरेको छ। वास्तुशास्त्रले यसरी घर बनाउने, बस्ती बसाल्ने, नगर स्थापना गर्ने विस्तृत जानकारी दिएको छ। जातीय सिप र धर्म परम्पराको आधारमा पनि घर देख्न पाइन्छ। हिमाली खण्डमा बोन बौद्ध धर्म संस्कृति झल्काउने घर देखिन्छन्। पाली नहाली चार पाँच तले अग्ला घर बनाई द्वार र झ्यालमा बौद्ध झण्डाको रंग रोगन लगाई टुडाल त्यस्तै प्रकारका टुप्पा र रंगीन बनाउने, भित्तामा लुङतर झुलाउने अष्टदल आदिको आकृति बनाउने, तल्लो तलामा चौरी पाल्ने, दाउरा राख्ने, माथिल्लोमा खाना बनाउने, खाने बस्ने, त्यो भन्दा माथिल्लोमा देव पूजन गर्ने अनि माथिल्लोमा अन्न खजाना भण्डारण गर्ने घर हिमाली खण्डमा देख्न पाइन्छ। द्वारमा बौद्ध विधिको पर्दा हाल्ने, आँगनमा धरसिंह फरफराउने घरहरू उत्तरमा देख्न पाइन्छ। हिमालय तल पर्वतीय थुम्कामा बसोबास गर्ने गुरूङ, मगर, तामाङ, राई किराँतहरू छन्। गुरूङहरू प्राय ढुङ्गाले घर परिसर सजाउने गर्छन्। पश्चिमाञ्चलका गुरूङ बस्तीमा पुग्दा ढुङ्गाकै सिनेदार बाटो छ, ढुङ्गाकै तगारो छ, आँगनमा ढुङ्गा छापिएको छ, डिल ढुङ्गाकै छ, पिँढीमा पनि ढुङ्गाकै प्रयोग छ, पाली ढुङ्गाले छाइएको छ, छानो गाह्रो ढुङ्गाकै छ, अति बलियो आवास, पालीमाथि खण्डरी बनाई फर्सी कुविन्डो सजाइएको छ, भित्तामा माथि सेतो कमेरोले पोतिएको छ, तल रातो र सेतो माटोले सजाइएको छ, झ्याल ढोकामा गेरू र काली माटीको गाजली सजावट छ, क्या रंगीन घर ढुङ्गाले छाइएको सलक्क परेका सुन्दर बस्तीहरू। मगर बस्तीमा पनि घर सजाउने कला पृथक छ। चिटिक्क पारेर पोतेका पिँढीहरू, रंगीन भित्ताहरू, कतै खरले त कतै ढुङ्गाले छाइएका पालीहरू, भित्तामा फूलका छापको, फनको, माथि खुर्पेटो झुण्ड्याइएको, धानको कल्ली सजाइएको गजबको बस्ती बान्की हुन्छ मगर गाउँमा। तामाङ राई किराँत पनि कतै पाली भएको त कतै पाली नभएका घर बनाउँछन्। किराँत बस्तीमा बढ़ी मात्रामा पालीयुक्त घर हुन्छन् भने तामाङ बस्तीमा कम मात्रामा पाली हालिन्छ। किराँत बस्तीमा तुल फूल रंग रोगन काठका अनेक कलाको आधिक्यता देख्न पाइन्छ। घर पनि ढुङ्गाले छाएको भेटिन्छ। लेक तल बेन्सीका बस्तीमा बस्ने ब्राह्मण क्षत्रीका घरहरूमा प्राय तुलसीको मठ देखिन्छ, अग्लो लिङ्गो देखिन्छ, आँगनको एक कुनामा यज्ञ मण्डपको मन्दिर देखिन्छ, पाली बार्दली भएका छाना र पिँढीहरू, ढुङ्गा माटोले बनेका गारो र काठका झ्याल ढोका देखिन्छन्। घर पछाडि कहरी लगाई बनाइएको फेरो, पाली माथि राखिएका फर्सी, पाली गोठका बलेसीमा झुण्डाइएका मौरी घारहरूले यी बस्ती सजिएका हुन्छन्। पहाड़ी खण्डको पुरानो प्रविधि युक्त घर भनेको गोल घर हो, तर यो आज भोलि त्यति बढ़ी मात्रामा देख्न पाइन्न, लोप हुँदै गएको छ। भूकम्पीय दृष्टिले अति सुरक्षित मानिने यो घरको प्रविधि हामीले छाड्दै चार कुने खालको घर बनाउन थालेका छौं। तल मधेस तराईतिर मुख्य गरी थारूहरूले घर बस्तीलाई परम्परा अनुसार सजाएका हुन्छन्। भित्तामा गन्धी फूलका छापहरू, हातका छापहरू बनाई सजाउने चलन छ। अनेक आकृति र चित्र समेत कोरिन्छ। घर वरिपरि लामा लामा सिंह भएका गाई पाल्ने, सेता गोरूहरू गोठमा राख्ने, ढोड गुँदका गुदरी बुन्ने, बार बनाउने, घुङ्गी कौडाका पर्दा रूपी श्रृंगारले घर सजाउने तराईका बस्तीका चिनारी हुन्। नेपालको पहाड़ी खण्ड र हिमाली खण्डमा स्थानीय परम्परामा बनेका घर केही मात्रामा रहे पनि काठमाडौँ पोखरा जस्ता उपत्यका र तराई मधेशका परम्परागत घरहरू लोप हुँदैछन्। अब त सिमेन्ट सिसा फलाम र ईटा ब्लकले ठडाइएका घरहरूको संसार फैलिँदैछ। चारपाटी बाकस जस्ता घरहरू बन्न थालेका छन्। ठिङ ठडिने सिमेन्टका स्तम्भहरू, त्यसभित्र रहेका प्वालै प्वालका छिद्र र भुवाङहरू, यी कतै पेन्टले रंगिएका छन् त कतै बिजुलीले झिलिमिली छन्। घरको यस्तो आधुनिक झिलिमिलीको रहर विस्तारै गाउँ बस्तीमा पनि प्रसारित भइरहेको छ। मकैको हरियाली च्यातेर चम्किने टिनको टलक गाउँ गाउँमा पुगेको छ। पर भित्ताको घरमा टिनको छाना हालिएको छ। बाबुले बनाएको ढुङ्गा माटोको गारोमा बाहिरबाट सिमेन्ट पोतिएको छ। आँगन पिँढीमा सिमेन्टकै प्रयोग छ। झ्यालमा सिसा ठोकेर लटे जटे हिरो र गायकको स्टिकर टाँसिएको छ। झ्यालमा पनि रड वा ग्रिलको बार छ। स्थानीयतामाथि विश्ववाद र सिमेन्टिट शैलीले बलात्कार गर्दैछ। घर विस्तारमा काठमाडौँ शहरले मुलुकमै अग्रणी स्थान ओगटेको छ। राजधानीमा आज घरका घेराले भुइँ नदेखिने भएको छ। कलम दानी भरि फुल्टिन ठड्याए झैं उपत्यकाको कचौरामा घरहरू कोचिएका छन्। विगतमा केही दरबार र केही साना बस्तीका घरबारका डोरा अनि खाली खेत, विष्णुमती बागमतीका जललहर देखिने रमणीय यो अधित्यका आज मुखभरि घरको गाँस लिएर आकाशतिर फर्केको छ। यो गाँस उसलाई तातो मम झैं भएको छ। निल्नु न पोखल्नु। यहाँको परम्परागत गृह शैली लुप्तप्राय भइसकेको छ। इँटा र माटोले गाह्रो बनाई सुत्त चार पाँच तला ठड्याएर भित्ताभरि झ्याल ढोका सजाएर आँखी झ्याल हालेर माथि टाइलको छानो बनाउने बुर्जा हाल्ने घर अब कहाँ। आँगन छेउका गुणकेसरी केवरा पारिजात फुल्ने फूल कहाँ। झ्यालमा लामा लामा खुर्सानीको माला झुण्ड्याएर आकाशदीप बाल्ने दियो तुर्लुङ्ग पारेको देख्ने कहाँ। बुट्टे झ्यालमा बसेर कालो टोपी लाएर कानमा फूल सिउरिने साइला महर्जन कहाँ। बही बहाल बिहार वरिपरि बसेको ननिचा बस्ती कहाँ। इँटा छापेको गल्लीको बाटो कहाँ। कुखुमा पानी भर्ने नानी कहाँ। भुयान साङले प्रशंसा गरेको घर बस्ती अब काठमाडौँमा कहाँ। घर भन्दा मन्दिर बढी, मान्छे भन्दा देवता बढी भनेर पर पाहुनाले गरेको सराहना कहाँ। अब धरहरा छेक्ने घर ठडिए, हनुमान ढोका ढाक्ने मल उभिए, न्याता पोलमा छाया पार्ने धुरी चुलिए, कृष्ण मन्दिरको गजुर छेक्ने घरबार उभिए, ऊ परको छतमा बसेर रूफटफको रमितामा चिया खाँदै पर्यटकले फोटो खिचिरहेछन्। विश्व सम्पदा आज वरिपरिका घर द्वारले छेकिँदैछ। घरले प्रकृति जितेको शहर, सम्पत्तिले सम्पदा जितेको शहर, राजधानीमा रतनधो लाग्दैछ। नेपाली नमूनाका हेर्न लायक दुई चारवटा घर मन्दिर भवन रहेको भए पनि ती एकान्त हुँदैछन्, छेकिँदैछन्। गौरव गर्नुपर्ने गजुरहरू गरीब हुँदैछन्। देखाउनुपर्ने नेपाली वास्तु शैली घर निशानी चिनारीहरू चेपिँदैछन्। तर पर शैली यहाँ सलह झैं छापिँदैछ। अब आफ्नो भनेर चिनाउने चिनो नासिँदैछ, देखाउने शान मासिँदैछ। परका पर्यटकहरू उनीहरूकै शैली हेर्न यहाँ आएका हुँदैनन्, हाम्रो शैलीमा रमाउन आएका हुन्छन् भन्ने चेत नहुँदा आज नेपाली वास्तु शैली बिलाएर विदेशी सिमेन्टिट शैली झाँगिएको छ। घरको गौरव गुम्दै गएको छ।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एण्ड ओजोनाइज प्रविधिबाट प्रशोधित राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर
3: हाम्रा सेवाहरू
4: एक लिटर र बीस लिटर जारको व्यवस्था
3: अर्डर अनुसार खाली बोतलको उत्पादन
4: बीस लिटर जारमा होम डेलिभरी सेवा
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-4-78-62-375
4: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिच्छामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
12: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू,
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
12: मुटु रोग विशेषज्ञ डाक्टर
13: कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक, कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847725।
15: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
16: विशेषज्ञ डाक्टरी सेवाहरू,
15: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
16: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
15: सम्पर्क फोन 0825900079, मोबाइल नम्बर 9848710030 र 9829954555।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
19: भर्ना खुल्यो।
20: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
19: हाम्रा विशेषताहरू,
20: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
19: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
20: शान्त तथा पारिवारिक वातावरण भएको,
19: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
20: तिहार सुसारको राम्रो व्यवस्था भएको,
19: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
20: घरको जस्तै माया पाउने,
21: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
15: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
21: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862253183।
22: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
23: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
22: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन

0: जापान, दुबई, यूरोप का विभिन्न देश जान चाहे विश्वासिलो मेन पावर को व्यवस्था भएको
1: टाढा बाट आउने खाना र बस्नको विशेष व्यवस्था मिलाइने छ।
0: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
2: अन्य थप जानकारी को लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 9841170909 9841170909।
0: आयोजक नेशनल टुरिज्म डेवलपमेंट एंड होटल मैनेजमेंट ट्रेनिंग प्राइवेट लिमिटेड थमेल काठमाडौं नेपाल।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
3: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
5: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
6: फोन नम्बर 0825562601 9858335090 9858331484 9852323228
4: र 9858337255।
7: यो विचित्रको खेलले गर्दा नेपाली जन सुकुम्बासी घरबार विहीन भूमिहीन भएका हुन्। वास्तवमा नेपालमा भूमिको अपुग छैन, नपुग्दो छैन, कसैले कसैको खानु खोज्नु पर्ने छैन। केही डोढारीहरूले आफ्नो ओडारे भुँडी भर्न कसैको खेत घर खाइदिएका होलान्, सुकुम्बासी बनाइदिएका छन्। नत्र मुलुकवासी सुकुम्बासी घरबार विहीन बन्नु पर्ने गरी साँघुरो र संकीर्ण छैन। साँचो अर्थमा भूमि बारे व्यवस्था गर्ने हो भने घर बनाउन नपुग्ने गरी जनता जन्मेका छैनन्। यो भूमि सानो पनि छैन। विगतमा देशका कतिपय स्थानमा बस्ती विकासको योजना बनेका थिए, त्यो व्यवस्थित नहुँदा जनता घरबार विहीन भएका छन्। शहरतिरै हुत्तिँदा पनि गाउँघरका जग्गा जमिन खाली भएका छन्, घर रित्तै रहेका छन्। त्यो व्यवस्थित हुने बित्तिकै यो समस्या समाधान हुन्छ। हाम्रो इतिहासले हामी कहिल्यै घर विहीन नरहेको देखाउँछ। त्यो इतिहास आज बोल्छ, कसैसँग भेट हुँदा सञ्चय छ भनेर प्रश्न गरिन्छ, सन्चो बिसन्चो के छ भनेर सोध्ने गरिन्छ, घरतिर के छ नि भनेर पनि सोधिन्छ। तर घरका सम्बन्धमा सोद्धा तपाईँको घर कहाँ हो भनिन्छ, घर छ कि छैन भन्ने गरिन्न। तपाईँको घर कहाँ हो भन्ने प्रश्नले घर अवश्य छ भन्ने ठहर गरेको छ, ठेगान मात्र सोधेको छ। मेरो घर त पोखरा हो तर अहिले यतै छु काठमाडौँमा भन्ने उत्तर आउँछ। अनि प्रश्नकर्ता फेरि सोध्छन्, यता पनि घर बनाइसक्नु भयो कि? पोखरेली भन्छन्, छैन। यसैबाट शुरू भयो सुकुम्बासी। राजधानी सहर सुकुम्बासी उत्पादन गर्ने थलो हो यो अरूलाई रित्याउने र सुकाउने सुकुम्बासी बनाउने सहर भएको छ। गाउँतिरको घर घरै नमान्ने, यहाँ घर बनाउन नसक्नेहरूलाई काठमाडौँले कन्त विजोग बनाइदिएको छ। भेराको भरमा राखेको छ, अर्काको घरमा कोठा लिएर किराया तिरेर किचकिच र करकर सुनेर भनेको जति तिरेर बास बस्नु नै डेराको जिन्दगी हो। डेरा घरमा त हुन्छ, घर जस्तै गरेर बसिन्छ, तर घर अर्कैको भर, अर्कैको डर मात्र, आफ्नो केही अधिकार नहुने ठाउँ डेरा, डरै डरको अस्थायी घर नै डेरा रहेछ। डेरा घरकै झड्केलो छोरा हो, कागको गुणमा न्याउलीको अण्डा हो, मयलको काँडे रूखमा सुनगावाको फूल हो, ठुटामा पलाएको पाते च्याउ हो। घर हुने घरबारिया, घर भएर पनि जग्गा आफ्नो नभएका सुकुम्बासी र यी दुवै नभएका देशवासीलाई व्यवस्थित गर्ने सबैको हेरचाह र बर व्यवस्था गर्ने भनेको सर्वको कार सरकार हो। तर हाम्रो सरकार जादुइक छ, इन्द्रजालमा चलेको छ, नौटंकीमा नाचेको छ, टुप्पातिरबाट टेकेको छ। देशलाई दोकान बनाउने सरकारका साहुजीले केही दिन अघि लगानी कमाउने पाउने पर पैसाको हर हिसाब सुनाए, आय व्ययको अंग्रेजी शैली बजेट बताए, जनतालाई बिजुली बालदिने खेतीतिर लाइदिने खेला सुनाए, गर जनता खेतीपाती घाटा लाए देखा जाएगा, सक्नेले खेतमा फलेको धान धरौटी राखेर कृषि बजेटको धन हात पार्नेछ, बाठाले बोकाको बीमा गरेर धन कमाउनेछन्, सोझा भने आफ्नो जोत्ने गोरु मरेपछि बिल्ली बाठ भइरहनेछन्। तर त्यो धान रोप्ने कृषक कृष नै रहन्छ दुब्लाको दुब्लै, दुखीको दुखी नै, अनि ऊ गीत गाउँ।

विवास हुन्छ चरीको आउँदैन दुध दुखीको हुँदैन घरबार। तर यता निजामती कर्मचारी भने घर ज्वाई जस्ता बनेका छन्। तलब बढ़िरहेछ, भत्ता चढ़िरहेछ, केरकार कर्मचारी मालामाल, तर कुर्कुच्चै भारी बोक्ने कुप्रिएर खन्नेको खै खबर छैन। कर्मचारी सिंहदरबारका हकदारी पल्लो मन्त्रालयमा सर्यो, विरोध गर्यो, भैलो खेलेर दामको माग गर्यो, तर जनता यहाँ पस्नै पाउँदैनन्, माग गर्नै पाउँदैनन्, विरोध गर्ने कसरी? बाहिरको बाहिरै, परको परै। पर दार्चुलामा दाम त के दाना छैन, तर यहाँ दामको बाँडफाँड भइरहेछ। सिंहदरबारको खोपीमा जन्मेको सरकारले दरबार भित्र र बाहिर बराबर बाँड्न जानोस् कसरी? दरबारमा बस्नेले घर बुकुराको व्यथा बुझ्ने कसरी? सिंहदरबार त छाप्रा बुकुरालाई कर लगाई धनियालाई धन दिइरहेछ। माटोले बनेका घरबाट घर धुरी घर झारो उठाई करोड़पति अर्बपतिलाई पुरस्कार दिइरहेछ। सिमेन्ट बनाउनेलाई स्याबास भनिरहेछ। सबै देशवासीलाई एउटै घरका समान परिवार देख्ने सरकार नभएसम्म यो गृह कलहको कारण बन्न सक्छ। गरीबले गुहार पाएका छैनन्। एक दुई जनालाई पत्रिकाले लेखिदियो, टीभीले देखाइदियो, ओहो दुखी रहेछ, ओडारको बास रहेछ भनेर दया गर्यो, दान दियो। नाम प्रचारका लागि दाम दिने केही प्रमादी दानीहरू आए, चर्चा पाए, यो कुनै व्यवस्था होइन। एउटाले दान पाएर भएन, सबैले हक पाउनु पर्यो, सबैको व्यवस्था हुने जनकल्याणकारी राज्यको नजर हुनु पर्यो। जनताले तिरेको कर सर्वप्रथम जनकल्याणमा जानु पर्यो, लोक कल्याणमा बाँड्नु पर्यो। वृद्ध वृद्धा बाल असहाय बाढ़ी पीड़ित अन्य समस्याबाट पीड़ित अपाङ्गता भएका रोग लागेका जनताको जयमा दिनु पर्यो। बाँकी रकम सर्व कल्याणार्थ खर्चनु पर्यो, पूर्वाधार विकासमा लगाउनु पर्यो, तबको बजेट, नत्र यो त अचेट मात्रै हो। तिर्ने अँठिरहेछ, फिर्ने फटाहाले हात पारिरहेछ, काम बिनै खाइरहेछ। काम गर्ने सच्चा जनताले तिरेको करबाट उनीहरूले के पाउने? के ती जनतै होइनन् र? सबैलाई जागिर दिने क्षमता राज्यमा नभएपछि सबैलाई सहयोग गर्ने दृष्टि हुनु पर्थ्यो। राज्यको सम्पत्ति सबैले पाउने गरी थोरै भए पनि बाँड्नु पर्थ्यो। यो विधि कहिल्यै बन्न सकेन, बस्न सकेन। घरका आधारमा घर पालुवा जन्तु र जंगली फलफूल भनिए झै, घर तरूल वन तरूल, घर बिरालो वन बिरालो, घर मान्छे वन मान्छे भनिए झैं, जागिर नपाउने जनता र ठेक्का पट्टामा हानथाप छिना झपटी गर्न नसक्ने देशवासी सधैं हेरा हेर छन्, टुल्के टुहुरा भएका छन्, सौतेनी आमाको व्यवहारमा परेका छन्, देशभित्रै दोस्रा भएर बस्न बाध्य छन्, कर तिर्छन् तर अर्कैले पाउँछन्, यी त वन मान्छे झैं भएर बेग्लै बस्ने पीड़ामा छन्। राज्य नै जनतालाई जागिर पाएका र जागिर नपाएकालाई दुई थरी व्यवहार गर्छ। सरकार कमाउने घरानियासित पूरापुर कर लिन सक्दैन, यिनै सोझा जनताको थात बास माथि करकर गरी करकाप गर्छ। शहरका घरमा घरपट्टिले मनपरी घर भाड़ा बढ़ाउँछन्, त्यो व्यवस्थित गर्न सरकार सक्दैन। घर भाड़ामाथि आयकर लगाए पनि उठाउन सक्दैन। छल छामीलाई छोप्न सकेको छैन। बिचरा डेरावालहरू सधैं डल्लिएका छन्। तिनको हितमा राज्यले आँखा चिम्लिएको छ, तिनलाई पिंजडाको चिडिया सम्झेको छ। घरपट्टिको फोटो खिचेर तथ्याङ्क राखी हुने खाने जनता भनेको छ, डेरावाललाई भने डेरा आँखाले छड्के परेर हेरेको छ। कर्मचारीलाई आवास दिन्छ, श्रीमती परिवारसँग बस्न पाए पर्ने ठाउँमा सरुवा दिन्छ, दुर्गममा गए दुगुना दाम दिन्छ, तर जनता दुर्गममा बसेर कन्दरालाई गुलजार बनाएको छ। कर्मचारी आउँदा बाजा बजाएर स्वागत गरेको छ, तर विचराले के पाउँछ? घर बनाउन एउटा रूख काट्दा कर्मचारीले सोझो जनतालाई जेल कोच्छ, वन मास्ने वन फाँड्ने भनेर दोष लगाउँछ, वन तस्करहरू भने पुरस्कृत हुन्छन्। घर बनाउन दलिन काट्दा जनता दण्डित छ, हाय न्याय कहाँ? न्यायको दीप यसरी निप्दै गयो भने राज्यले आफ्नो गृह भित्रको प्रशासन न्यायिक बनाउन सकेन भने घर झगडा भई घर भाँडिन सक्छ। अनेक न्यूमा घर भण्डुवाहरू बाहिरबाट यहाँ पस्न सक्छन्, देश गृह युद्धमा फस्न सक्छ। राज्य हाँक्ने सरकारले अन्तबाट कुनै शिक्षा दर्शन बाद सिक्नु पर्दैन। एउटी आमाले एउटा बाउले कसरी सबै सन्तानलाई सम्हालेर घर चलाएका छन् त्यहीबाट शिक्षा सिके हुन्छ। सरकार चलाउने महारथी पनि साँझ बिहान घरमै बस्छन्, आफ्नो घर